0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: 97.6 MHz रेडियो बिहानी।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz।
2: भदौ 11 गते बिहिबार अगस्त 27 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको चतुर्दशी तिथि।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज बिहानैदेखि। हालसम्म 157 जनाको शव भेटियो। थप बाढ़ी आउने भन्ने अफवाह फैलिँदै सही सूचनाको पालना गर्न बाढ़ी पूर्वानुमान शाखाको आग्रह।
4: सबै घाइतेको उपचार सरकारी तथा गैर सरकारी अस्पतालमा। 400 बढ़ी पर्यटक सम्पर्क विहीन भारत र चीनद्वारा दुःख व्यक्त।
2: भोटेकोशी बाढ़ीले 40 किलोमिटर सड़क क्षतिग्रस्त। 450 MW बिजुली उत्पादन बन्द। पुनर्निर्माणका लागि मन्त्रालयहरूलाई पुगियो जिम्मेवारी।
4: चिनिया क्षेत्रमा खोज तथा उद्धारका लागि 600 उद्धार कर्मी। भारतको बिहार राज्यमा उच्च सतर्कता। अमेरिकी नयाँ आर्थिक प्रतिबन्धले कुनै असर नगर्ने इरानको दावी।
2: र अस्ट्रेलियामा जारी टप N20 सिरिजमा नेपालले आज किङ्समेनसँग खेल्दै 14 दक्षिण एसियाली खेलकुद सागमा 28 खेल हुने। क्लाइम्बिङ खेलको विकासका लागि विद्यालय खेलकुद महासंघसँग सम्झौता।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा, रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज पनि बिहानैदेखि शुरू गरिने बारेको प्रसंग।
4: हिजो बिहान आएको रसुवाको बाढ़ीमा परेका मध्ये 157 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। गैरात 11 बजेसम्मको विवरण अनुसार 7 जिल्लामा 157 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। रसुवामा 3, नुवाकोटमा 13, धादिङमा 27, चितवनमा 64, गोर्खा

0: हामा 19, तनहुमा 9 र नवलपरासी पूर्वमा 22 जनाको सफेला परेको छ। प्रहरीले 28 जना प्रहरी कर्मचारी सम्पर्कमा नरहेको पनि बुलेटिनमा उल्लेख गरेको छ। बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको जनाइएको छ। 20 जना त्रिवे शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा, 4 जना ट्रमा सेन्टर, 3 जना वीर अस्पताल, 1 जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, 3 जना नर्विक अस्पतालमा र 9 जना त्रिशुली अस्पतालमा उपचाररत रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा 3,397 जना प्रहरी परिचालन गरिएको छ। यसैबीच रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीका कारण घाइते तथा खोजीमा जोखिममा परेका नागरिकको आज बिहानदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार गरिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गैराती सम्पन्न बैठकले प्रभावित क्षेत्रबाट घाइतेलाई उद्धार गरी शुरूमा रसुवाको धुन्छे र नुवाकोटको बिरूर स्थित नेपाली सेनाको ब्यारकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय समेत भएको छ। गम्भीर घाइतेहरूलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याइने तयारी गरिएको छ। घाइतेहरूको अवस्था अनुसार प्राथमिकरण गरी उद्धार तथा उपचारलाई अघि बढ़ाइने भएको छ। प्रभावितहरूका लागि आवश्यक राहत सामग्री स्थल मार्ग हुँदै विदुर स्थित नेपाली सेनाको ब्यारेकतर्फ पनि पठाउन थालिएको बताइएको छ।
1: भाटीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका 8 ट्रक मार्फत करिब 8 टन सामग्री हिजो पठाइएको छ। सेनाका तिसवारीमा गैराती प्रभावित क्षेत्रतर्फ पठाइएको हो। प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा 500 थान मच्छरदानी, 1,000 थान बाल बालिकाका डिग्निटी किट, 220 थान स्लिपिङ ब्याग, 500 थान कम्बल, 10 थान प्लास्टिक सिट, 100 थान त्रिपाल, 500 थान सोलर बत्ती, 500 थान सोलर बत्तीको प्लेट, 30 केभीय क्षमताको एउटा जेनेरेटर पनि त्यसतर्फ पठाइएको छ। भारत सरकारको तर्फबाट प्राप्त भएका 10 टन विभिन्न सहायता सामग्रीहरू पनि गैराती नै काठमाडौँ आइपुगेको छ। भारतीय राजदूतले नेपालका पर्यटन मन्त्रीलाई हस्तान्तरण गरेका हुन्। यसैबीच रसुवा नुवाकोट क्षेत्रबाट थप ठूलो बाढ़ी आउन लागेको भन्ने बारेमा अफवाह फैलिएको भन्दै बाढ़ी पूर्वानुमान शाखाले निरन्तर दिइएका सूचनाको मात्र पालना गर्न भनेको छ। हालसम्म प्राप्त सूचना तथा प्रारम्भिक विश्लेषण अनुसार त्यस क्षेत्रमा पानी परे पनि नदीको बहाव केही बढ़न सक्ने तर हालसम्म थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय सूचना प्राप्त नभएको शाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी एसएमएस लगायतका उपलब्ध विभिन्न संचार माध्यमबाट यथाशीघ्र आधिकारिक सूचना तथा पूर्व सूचना सम्प्रेषण गरिने पनि बाढ़ी पूर्वानुमान शाखाले भनेको छ। बाढ़ीपछि नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 28 जना र सशस्त्र प्रहरीका 9 जना गरी 81 जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। रसुवागढी, स्याफ्रुबेसी, मैलुङ र बेत्रावतीमा तैनात सैनिकहरू सम्पर्कविहीन बनेका हुन्। ती स्थानमा बाढ़ीले अकल्पनीय क्षति पुर्याएको छ। सम्पर्कविहीन सुरक्षाकर्मी लगायत पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको पनि खोजी तथा उद्धार आज बिहानैदेखि शुरू गरिने गृह मन्त्रालयले जानकारी दिएको छ। रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको खोज उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। हिजोको संसदको बैठकमा सांसदहरूले यसबारेमा सरकारको ध्यानाकर्षण गराए र बैठकपछि सभामुख डोलप्रसाद अर्यालले उद्धार तथा राहतमा जुट्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
2: विपदको यस घड़ीमा घाइतेहरूको उद्धार तथा उपचार, बेपत्ताहरूको खोजी, पीड़ित विस्थापित प्रभावितहरूलाई राहतका लागि आवश्यक समन्वयलाई तीव्रता दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु। साथै सो कार्यमा आवश्यक सहयोग र समन्वयका लागि सम्पूर्ण निजी क्षेत्र, गैर सरकारी निकाय र नागरिक समाजलाई हार्दिक आग्रह गर्दछु। राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ।
1: बाढ़ी पहिरोपछि हिजो नै प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रको अवस्था, उद्धार खोज तथा राहतको प्रगति बारेमा जानकारी लिँदै उद्धार तथा राहत कार्यमा सक्रिय भएर जुट्न सरोकारवालालाई निर्देशन दिइसक्नु भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। प्रधानमन्त्री शाहको अध्यक्षतामा सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आपतकालीन बैठकमा शाहले उद्धार तथा राहतमा सक्रियताका साथ जुट्न निर्देशन दिनुभएको हो। राति सामाजिक सञ्जाल मार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको अहिलेको प्राथमिकता घाइतेको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसलाई सुरक्षा दिनु रहेको बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकलाई अपील गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार खोजी र राहतमा खर्चिएको पनि उहाँको भनाइ छ। विभिन्न राजनैतिक दलहरूले पनि आफ्नो बैठक बसालेर खोज तथा उद्धारमा सक्रिय भएर सरकारलाई सहयोग गर्न अनुरोध गरेका छन्।
0: यसैबीच रसुवाको सीमा क्षेत्र रसुवा गढी र तल्लो तटीय क्षेत्रको भोटे कोशी नदीमा आएको बाढ़ीका कारण सड़क पुल लगायतका भौतिक पूर्वाधारदेखि जलविद्युत आयोजना र त्यहाँ कार्यरत कर्मचारी प्रभावित भएका छन्। बाढ़ीले 19 मोटरेबल पुल प्रधानमन्त्री तथा मन्त्री परिषदको पुल बगाएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सड़क विभागका प्रवक्ता एवं उपमहानिर्देशक शुभराज न्युपानीका अनुसार बाढ़ीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा निर्माणाधीन निर्माण भएका पक्की पुलहरू बगेको बताइएको हो। जोखिमका कारण मुगले नानगाट सड़क खण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ भने विभिन्न ठाउँमा झोलुङ्गे पुल समेत क्षतिग्रस्त बनेका छन्। गोर्खाको धवादी घाट र धादिङको चौकी टार जोड्ने झोलुङ्गे पुल बाढ़ीले बगाएको छ। धादिङको सिलिङ टार र चितवनको कुरिङ टार जोड्ने झोलुङ्गे पुल समेत पूर्ण रूपमा क्षति भएको छ। बाढ़ीबाट 2 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पूर्वाधार मन्त्री सुनिल कुमार लम्सालले जानकारी दिनुभएको छ। भत्किएका संरचना निर्माण सक्दो छिटो गरिने तयारी गरिने गरी पनि काम भइरहेको बताइएको छ। नेपाल टेलिकमका 35 बीएटीएस साइट अवरूद्ध छन् भने रसुवाका 19 मध्ये 8, नुवाकोटका 47 मध्ये 15 टावर र धादिङका 12 साइटको सेवा पनि ठप्प बनेको छ। त्यस्तै एनसीएलका 27 टावर डाउन भएका छन् भने विद्युत आपूर्ति बन्द हुँदा र मुख्य फाइबर लाइन काटिँदा सेवा अवरूद्ध भएको छ।
1: नेपाली सेनाले आज बिहान टिमुरे माथिका अलपत्र परेकाहरूको उद्धार गर्ने तयारी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ र हिजो बसेको मन्त्री परिषद बैठकले बाढ़ीका कारण देखिएको समस्या र पूर्वावस्थामा फर्काउनका लागि विभिन्न मन्त्रालय र मन्त्री तथा सरोकारवाला निकायको जिम्मेवारी निर्धारण गरेको छ। हिजोको मन्त्री परिषद बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल
3: घटनामा परिमृत्यु हुने परिवारप्रति आर्थिक संवेदना व्यक्त गर्ने र मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने, उक्त घटनामा घाइते भएका एवं बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने, यस कार्यको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने, माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टर सहित परिचालन गर्ने निर्देशन दिने, घर निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थित व्यवस्थापन समितिले मिलाउने, अवरुद्ध हुन पुगेको सड़क पुनः सञ्चालन र उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र पूर्वाधार विकास मन्त्रालयले मिलाउने।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पहिरो बारेमा भ्रम र वास्तविकता,
4: खोलाको नजिक नजाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्दै खोला झन् बाढ़ीको नजिक हेर्न जाने भनेर जाँदै नजाने,
1: रसुवा बाढ़ीपछि घाइतेको उपचार सरकारी तथा गैर सरकारी अस्पतालमा 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन, भारत र चीन लगायतका देशबाट दुःख व्यक्त, लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
6: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ।
7: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र OERC, सामुदायिक रेडियो उदयपुर र CIN
8: 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6
9: मेगाहर्ज रेडियो बिहानी। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
11: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
12: अब बाँकी समाचार। रसुवागढी नाकाबाट करिब 20 किलोमिटर उत्तर पूर्व चीनमा हिम चट्टान पहिरो खस्ता लेन्दे नदी थुनिएर आकस्मिक बाढ़ी आएको विज्ञहरूको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन
13: तथाका 18 शाखामा पूर्ण क्षति, 2 दर्जन भन्दा बढ़ी कर्मचारी सम्पर्कविहीन शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको छ। 22 पुलमा पूर्ण क्षति, 40 किलोमिटर सड़क बग्यो शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको छ। 27 जलविद्युत आयोजनामा क्षति, पुनर्निर्माणमा 30 अर्ब लाग्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। पूर्वाधारमा 2 खर्ब भन्दा बढ़ी क्षति भएको अनुमान गरिएको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा विपदमा सबै दल एकै ठाउँमा शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको खबर छ। बग्दा बग्दगी बाँचे, गिरीलाल गुमाए 5 सदस्य शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर पनि छापिएको छ। हिउँ पहिरोले लेन्दे खोला थुनिँदा विनाशकारी बाढ़ी शीर्षकमा श्रीराम सुवेदी र भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। 6 पेट्रोल पम्पमा क्षति पुगेको बारेमा खबर गोर्खापत्र दैनिकको भित्रीपन्नामा छ। 1.5 दर्जन बैंक तथा वित्तीय संस्थामा क्षति भएको बारेमा पनि उल्लेख गरिएको छ। आपूर्ति व्यवस्था सहज बनाउन आग्रह शीर्षकमा खबर छ। सरकारले विपद प्रभावित क्षेत्रमा दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ। विषयगत मन्त्रालयहरूले पनि छुट्टा छुट्टै बैठक बोलाएर आवश्यक निर्देशन मातत्का निकायहरूलाई दिएका छन्। अर्को खबर छापिएको छ, 27 जलविद्युत क्षतिग्रस्त शीर्षकमा गोर्खापत्र दैनिकमै ईश्वर चन्द्र झाले क्षणभरमै बाढ़ीमा बिलायो ढुंगे बजार शीर्षकमा नुवाकोटबाट लेख्नु भएको छ भने घाइतेको उपचार सरकारी अस्पतालमा शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। भित्रीपन्नामा नौनी र घिउको माग बढ़्यो आपूर्ति प्रभावित शीर्षकमा वसन्त पराजुले भरतपुर चितवनबाट लेख्नु भएको छ। कर्णालीको स्याउको बजार तराईमा शीर्षकमा नेपालगंजबाट लेखिएको खबर छापिएको छ। दर्जन भन्दा बढ़ी विद्यालयमा क्षति भएको बारेमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन बनेको बारेमा मीन भण्डारीले गोर्खापत्र दैनिकमै लेख्नु भएको छ। मित्र राष्ट्रहरूद्वारा दुःख व्यक्त शीर्षकमा खबर छापिएको छ भने सहयोग प्राप्तिको खाका तय गर्न लागिएको बारेमा पनि उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 36 घाइते काठमाडौँ ल्याइयो, टिचिङ ट्रमा र सैनिक अस्पतालमा उपचार हुँदै शीर्षकमा खबर छ। आफन्त खोज्नेहरूको अस्पतालमा भीड़ लागेको बारेमा पनि कृष्ण रिजालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। रसुवा केरूङ नाका फेरि क्षतिग्रस्त भएको छ। चीनसँगको व्यापार र आवागमन अनिश्चित बनेको छ। बाढ़ी प्रभावित क्षेत्रमा वर्षाको सम्भावना शीर्षकमा अर्को खबर एम बमले लेख्नु भएको छ। भटेकुसी बाढ़ी प्रभावित क्षेत्रमा आगामी दुई तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको हो। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र गोरखाका विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ, तर पानी पर्ने भनेर विभिन्न अफवाह फैलाइएको भन्दै त्यसमा सचेत रहन उल्लेख गरिएको छ। उद्धार र राहतका लागि सांसदले गराए सरकारको ध्यानाकर्षण शीर्षकमा कमलराज भट्टले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा उल्लेख गर्नुभएको खबर छ। प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। सड़कमा कम्तीमा 20 अर्बको क्षति शीर्षकमा अर्को खबर छ भने विपदमा सरकारसँग सहयोग र समन्वय गर्न निजी क्षेत्र तयार शीर्षकमा खबर छापिएको छ। गैर आवासीय नेपाली संघ एनआरएनएले बाढ़ीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोग समेत गरी तत्काल 5 करोड़ रूपियाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि राहत तथा पुनस्थापनाको प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ। नाइमाले नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशनले विज्ञप्ति जारी गर्दै दुःखद घड़ीमा सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको उल्लेख गरिएको छ। र अर्को खबर पनि छापिएको छ, 431 मेगावाटका 12 विद्युत आयोजना क्षतिग्रस्त भएको बारेमा उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। चीनको सुशासित क्षेत्र तिब्बतको केरूङ काउन्टीमा बाढ़ीले क्षति पुर्याएपछि चीनले ठूलो उद्धारकर्मी परिचालन गरेको छ। चीनिया अधिकारीहरूले खोज तथा उद्धारका लागि विभिन्न उपकरणहरू सहित 600 जना अग्नि नियन्त्रकहरू पनि परिचालन गर्न तयारी गरिएको चीनिया संचार माध्यमले उल्लेख गरेका छन्। चीन सरकारले उद्धार तथा राहतका लागि करिब 17 मिलियन अमेरिकी डलर बराबरको प्राकृतिक विपद राहत कोष समेत विनियोजन गरेको छ। निरन्तरको वर्षा र पहिरोको जोखिमका कारण केही टोलीहरूलाई कमाण्ड सेन्टरमै तयारी अवस्थामा राख्ने तयारी भइरहेको समेत बताइएको हो। उता भारतको उत्तर प्रदेश र बिहार राज्यका प्रशासनले तल्लो तटीय क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्व तयारी तीव्र बनाएका छन्। नेपालको रसुवा जिल्लामा हिजो आएको अचानकको बाढ़ीले भारतको बिहार क्षेत्रमा पनि केही प्रभाव पार्न सक्ने भन्दै भारतीय क्षेत्रमा उच्च निगरानी बढ़ाइएको हो। र इरानी राष्ट्रपति मसूद पेजस्किनले अमेरिकाले लगाउन लागेको नयाँ आर्थिक प्रतिबन्धबाट केही उपलब्धि हासिल नहुने दावी गर्नुभएको छ। स्थानीय संचार माध्यमले उहाँको भनाईलाई उद्धृत गर्दै सरकारले आर्थिक क्षेत्रमा अघि सारेका उपायका कारण अमेरिकाले आर्थिक दबाव मार्फत केही हासिल गर्न नसक्ने उल्लेख गर्नुभएको हो।
13: साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप 20 सिरिजमा नेपालले आज किङ्समेनसँग खेल्दैछ। हिजो भएको प्रतिस्पर्धामा नेपालले लगातार दोस्रो जीत हात पारेको हो। खेलमा नेपालले एसीटी कोमेट्सलाई 4 विकेटले पराजित गरेको हो। एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक 61 रन बनाउनुभयो। 14 दक्षिण एसियाली खेलकुद साग चैत 20 देखि 28 गतेसम्म पाकिस्तानमा हुने भएको छ। नेपाल ओलम्पिक कमिटी एनओसीले हिजो पत्रकार सम्मेलन गरी पाकिस्तानले आयोजना गर्ने 14 दक्षिण एसियाली खेलकुद 2027 को तयारीको सन्दर्भमा जानकारी दियो। गत अगस्त 23 र 24 गते भएको बैठकमा 14 साको आयोजनासँग सम्बन्धी तयारी र अन्य महत्वपूर्ण विषयमा छलफल भएको थियो। आगामी सागमा 28 खेल समावेश हुनेछ, जसमा 25 खेलमा पुरूष र महिलाको खेल हुनेछ भने 3 खेलमा पुरूषको मात्रै प्रतिस्पर्धा हुनेछ। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएशन बीच विद्यालय स्तरदेखि क्लाइम्बिङ खेलको विकास गर्ने उद्देश्यसहित सहकार्य गर्ने सम्झौता हिजो एउटा कार्यक्रमका बीचमा सम्पन्न गरिएको छ।
0: पहिरोका बारेमा भ्रम र वास्तविकता कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानीसोर जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
17: प्याजको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।

0: एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: साझा खबरमा अब पहिरोका बारेमा भ्रम र वास्तविकताको कुरा. हिजो बिहान आएको आकस्मिक बारेले कति क्षति पुर्यायो भन्ने अझ यकिङ भइसकेको छैन, तर यसले निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याउने अनुमान गरिएको छ. आकस्मिक बाढ़ी किन आयो, यसका सम्भावित कारण के हुन सक्छन्, आगामी दिनमा यस्तो जोखिम हुन सक्छ भन्ने विषयमा हिमबाढ़ीका अध्येता श्री कमल द्विवेदीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ.
3: माथिल्लो क्षेत्रमा जाने, जस्तो खोलाको नजिक नजाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्दै खोला झन् बाढ़ीको नजिक हेर्न जाने भनेर जाँदै नजाने, जस्तो हामीले एउटा दुःखद कुराहरू के पनि सुनेका छौं भनेदेखि बाढ़ी भनेर हेर्न जाँदाखेरि चाहिँ नि सुरक्षित ठाउँमा भएको मान्छे पनि बाढ़ी हेर्न भनेर खोला नजिक जाँदाखेरि चाहिँ त्यसले बगाएको चाहिँ नि घटना पनि पोखराको चाहिँ सन् 2012 चाहिँ जुन घटना थियो वैशाख 23 थियो है, त्यसमा चाहिँ नि देखिएको थियो. भन्दा अहिले पनि कतिपय मान्छेहरू बाढ़ी आयो भन्दा उत्सुकतापूर्वक चाहिँ ती खोलातिर गएको देखिन्छ. र जुन साधारण बाढ़ीको भन्दा यो फरक किन, पूर्वानुमान यसलाई पनि हामीले पनि अलिकति यसमा चाहिँ केही अनुसन्धान हुन थालेको छ. यसको यस्तो खालको बाढ़ीको हिमबाढ़ीको पनि पूर्वानुमान गर्न सकिन्छ भन्ने तर्फमा, तर त्यसको चाहिँ ठोस रूपमा अहिले आइसकेको छैन. तर के छ भने सामान्य बाढ़ीमा चाहिँ पानीको सतह कति बढ़दै जान्छ र कहाँ कति बेरमा आइपुग्छ भन्ने त्यसको पूर्वानुमान गर्न सकिन्छ भनेदेखि यस्तो खालको बाढ़ी जुन छ यो माथिल्लो उसमा चाहिँ जस्तो यदि यसरी पूर्वानुमान गर्न सक्ने चाहिँ हामीले प्रविधि विकास गर्न सक्यौं भने चाहिँ कमसेकम हामीले मानवीय क्षति एकदम न्यून गर्न सक्थ्यौं.
4: अर्को चाहिँ विशाल बादशाह कुंवरजीको कमेन्ट रहेको छ. उहाँले हेलो नमस्कार भन्नुभएको छ. नमस्कार छ विशालजी, यो बाढ़ी कसरी आयो, पानी परेको पनि थिएन, त्यति साह्रो कसरी आयो यो बाढ़ी भनेपछि केही उपाय छ भने बताइदिनुहोस् न भन्नुभएको छ.
3: अब यो अघि मैले अलिकति यो बारेमा त भने होइन, यो बाढ़ी सामान्यतया पानी यस्तो हो. अब अहिले मैले तपाईँलाई भने अघि अलिकति भनिसकेँ मैले यो बारेमा, माथिपट्टि हिमाली क्षेत्रमा लामो समय वर्षा हुँदाखेरि के हुन्छ भने त्यहाँ जमेर बसेको त्यो भिरालो जमिनमा रहेको माटो ढुङ्गा जुन चाहिँ नि पग्लिन गएर अकस्मात चाहिँ त्यो चाहिँ नि पहिरो हिम पहिरो सृजना पहिरो भनौँ त्यसलाई, अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन. तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो, त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन. अब अहिले किनभने हाम्रो तापमान वृद्धिको कारणले गर्दाखेरि जमेर बसेको चाहिँ नि क्षेत्र अहिले माथि माथि सर्दै गइरहेको छ नि त, मतलब हिजो जमेको ठाउँ आज पग्लिसकेको छ कतिपय ठाउँमा पनि. त्यही ठाउँमा वर्षा जस्तो हिमालको पारिपट्टि भनेको असाध्य भोट भनौँ न हाम्रो असाध्य थोरै पानी पर्ने ठाउँ हो, र त्यहाँ धेरै त्यहाँ जस्तो पर्ने पानी जुन छ त्यहाँ चाहिँ नि हाम्रो यहाँको जस्तो ठूलो पानी नपरे पनि लामो समय परेको पानीले चाहिँ यस्तो खालका प्रकोप निम्त्याउन सक्छ कि भन्ने चाहिँ मेरो चाहिँ नि ठम्याइ हो.
4: एसके कार्केजीले लेख्नु भएको छ, यस्ता खालका आकस्मिक घटना हुँदा त्यहाँ भन्दा तलका एरियामा ठूलो साइरन बज्ने व्यवस्था धेरै पहिले नै गर्नुपर्ने थियो, तर विडम्बना नै भयो भनेर उहाँले आफ्नो विचार राख्नु भएको छ. यसमा तपाईँको के छ?
3: हो, अब साइरन पनि भन्दा पनि अहिले यसरी अहिले बाढ़ी आउँदा आउँदैका खबरहरू हामीले चाहिँ अब हामीले सामाजिक सञ्जालहरूमा हामीले जसरी भेटे अहिले हेर्न पायौं नि, किन यो कम यो चाहिँ यो संसारको विस्तारले गर्दा नै होइन. र अब त्यो साइरन मात्रै होइन, जस्तो तपाईँको अब के गर्ने, सबभन्दा हाम्रो अलिकति कमजोरी कहाँनिर पनि हुन्छ भनेदेखि आम मान्छेलाई चाहिँ के गर्ने यस्तो बाढ़ी आउँदा भन्ने चाहिँ एकदमै यो चाहिँ नि शिक्षाको चाहिँ नि जरुरी छ.
2: हिम पहिरो विज्ञ श्री कमल द्विवेदीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक. रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज बिहानैदेखि, हालसम्म 157 जनाको शव भेटियो. थप बाढ़ी आउन सक्ने अफवा सही सूचनाको पालना गर्न बाढ़ी पूर्वानुमान शाखाको आग्रह. सबै घाइतेको उपचार सरकारी तथा विभिन्न गैर सरकारी अस्पतालमा 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन. भारत र चीनद्वारा दुःख व्यक्त. भोटेकोशी बाढ़ीले 40 किलोमिटर सड़क क्षतिग्रस्त, 450 मेगावाट बिजुली उत्पादन बन्द. पुननिर्माणका लागि मन्त्रालयहरूलाई जिम्मेवारी तोकियो. चिनिया क्षेत्रमा खोज तथा उद्धारका लागि 600 उद्धार कर्मी परिचालन. भारतको बिहार राज्यमा उच्च सतर्कता. अमेरिकी नयाँ आर्थिक प्रतिबन्धले कुनै असर नपर्ने इरानको दावी.
5: र अस्ट्रेलियामा जारी टप एण्ड टी20 सिरिजमा नेपालले आज किङ्स मेलसँग खेल्दै 14 दक्षिण एसियाली खेलकुद सागमा 28 खेल सहभागी हुने क्लाइभिङ खेलको विकासका लागि विद्यालय खेलकुद महासंघसँग सम्झौता।
2: साझा खबर कन्तिमा कार्टुन हामीले आशिष खनाल मार्साफले बनाउनु भएको कार्टुन लिएका छौं। कार्टुन पुरानो हो तर सान्दर्भिकताको आधारमा यसलाई फेरि प्रस्तुत गर्दैछौ। रसुवा बाढ़ी आयो, बाढ़ीपछि विभिन्न विद्यालयहरूबाट बालबालिका बगाएको भनेर केही अफवाहहरू पनि फैलाइयो र केही कन्टेन्ट क्रिएटर अर्थात केही सामग्री बनाउने व्यक्तिहरूले यसबारेमा अफवाह फैलाइएको भन्दै विभिन्न आलोचना विरोध पनि भइराखेको छ। विपदको बेलामा संवेदनाहीन बन्न कसैलाई पनि मिल्दैन। यहाँ एउटा बाढ़ी आइराखेको जस्तो दृश्य देखाइएको छ। पृष्ठभूमिमा केही घरहरू पनि रहेका छन् र ती घरको अगाडिपट्टि एकजना व्यक्ति छन् जो पानीमा डुब्दै गरेको जस्तो देखिन्छ र त्यही नजिकै पुगेका छन् एउटा माइक हातमा राखेका व्यक्ति जसले सामान्य रहेका व्यक्तिलाई केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, यस्तो डुबाईले कहाँ भ्युज आउँछ भने अलि चुर्लुम्मै डुब्नुहोस् न।
5: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लिट प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी
2: 97.6 मेगाहर्ज
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354।
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
6: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
5: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
5: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
8: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैर नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843004337।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।
9: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
10: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
10: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
9: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
10: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
9: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ।
1: नमस्कार उप प्रमुख ज्यू।
10: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
10: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
11: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
10: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
11: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
12: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।
14: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
15: ले देख्नु भएन, औषधी हालेको।
14: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
15: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
14: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
15: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
14: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
15: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
14: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
15: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रभु महालक्ष्मी बाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो।
3: बाप रे
2: अब चाहिँ के हुने हो?
4: खोइ के आयो त्यसको? यत्तिकै पत्ते हाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यस्तो त जल्ले नि लेखिहाल्छ नि।
2: अरे
1: रेडियो बिहानी 97.6
5: बारम्बार हामीले यस विषयमा छलफल पनि गरिरहेका छौँ। यो पूर्व सेना प्रणाली दुई देश बीचको पूर्व सेना प्रणालीलाई कसरी सुदृढ गर्ने भन्ने कुरामा हाम्रो पहिलादेखि छलफल भइरहेको छ। तर हिजो परराष्ट्र मन्त्रालय र हाम्रो नेपाल सरकार सहितको भनौँ न अन्य जुन वाइन स्टेट हुनुहुन्छन् डिएचएमबाट पनि एउटा टिम यो चाइनिज दूतावासमा गएर त्यही छलफल गरेर अब त्यो सूचनाको प्रभावलाई चाहिँ कसरी हामीले पाउन सकिन्छ भन्ने किसिमले छलफल पनि भएको छ। र अबको लागि अबका दिनहरूमा चाहिँ यो दुई देशीय पूर्व सूचना प्रणाली पनि बोलियो हुँदै जाने हामीले आशा पनि गरेका छौँ। र त्यसले गर्दाखेरि चाहिँ यस्तो खालको जुन भयावह स्थिति जुन हामीले आज देख्यौँ भोलिको दिनमा देख्न नपरोस् भन्ने किसिमले पनि हामी काम गरिरहेछौँ।
1: अब यहाँको निकै महत्वपूर्ण समय व्यस्तता छ, यसका बावजुद पनि उद्धार र राहतका जुन अब प्रयासहरू छन्, अब एक त सब नै अब चाहिँ संकलन गर्नुपर्ने सन्दर्भ छ। अब यो गाउँ बगेको बस्ती नै बगेका कारणले अब क्षति यति धेरै भयावह छ कि अब यो के हो भन्ने कति छ भन्ने थाहा छैन। यद्यपि अहिले जुन अवस्था छ हाम्रा सुरक्षा संयन्त्रहरू अथवा राज्यका संयन्त्रहरू परिचालनको अवस्था चाहिँ के छ डाक्टर साहब?
5: अब त्यही त मैले अघि भने राज्य संयन्त्र परिचालन भएको अवस्था छ, तिनटै सुरक्षा निकायलाई सँगै राखेर जो गृहमन्त्रीज्यूले निर्देश पनि दिनुभएको छ। र हामीले चाहिँ एकदमै युनिफाइड कमान्ड सिस्टममा अलग अलग नभएर एकै ठाउँमा आज विपद प्राधिकरणमा पनि सबै यहीँ बस्दै हुनुहुन्छ र हाम्रो एउटा कमान्ड पोस्ट चाहिँ प्रहरी हेडक्वार्टरमा पनि बस्दैछ। सबैले चाहिँ अब इन्सिडेन्सको रिपोर्टिङ ल्याउने कामको चाहिँ विभाजन भएको छ, अब कसले के गर्ने भन्ने किसिमले, र रिपोर्टिङ पनि हामी त्यही तरिकाले बनाउँदैछौँ। प्रत्येक पल एक एक घन्टामा चाहिँ हामी अपडेट चाहिँ दिने भनेर चाहिँ त्यो मेकानिजममा पनि आज काम गरिराखेका छौँ। र जहाँनिर ग्याप छ, जहाँ उद्धारको काम चाहिँ आज धेरै नै तीव्र हुन्छ, किनभने हिजो मौसमले साथ नदिएको कारणले हाम्रो हेलिकप्टर तिनवटा हेलिकप्टर चाहिँ आकाशबाटै फर्किनु पर्यो र अहिले बिहानै चाहिँ हेलिकप्टर मोबिलाइज भएको अवस्था छ। सड़कबाट जाने 8 चक सामान पनि हाम्रो हिजो राति मध्यरातमा गएको सामान अहिले त्यसुली पुगेको अवस्था छ। र यसरी चाहिँ हामी काम चाहिँ गरिरहेका छौँ।
1: अब यो उपचार र तत्कालीन राहतको सन्दर्भ, जस्तो अब सबै चाहिँ घाइतेहरूलाई काठमाडौँ ल्याउन सक्ने अवस्था छैन, अब यसलाई अस्थायी रूपमा त्यही कतै कतै बेसहरू बनाएर उपचारका कार्य अगाडि बढाउनु पर्ने अवस्था छ, त्यसको व्यवस्थापन कसरी भइरहेछ?
5: यो स्वास्थ्य आपतकालीन केन्द्रले त्यसको सम्पूर्ण समन्वय गरिसकेको अवस्था छ। सबै अस्पताल सरकारी अस्पतालमा घाइतेको उपचार निशुल्क गर्ने भनेर चाहिँ नेपाल सरकारले पहिला नै निर्णय गरिसकेको अवस्था छ। र जिल्लामा पनि जहाँ जे जस्तो उपलब्ध छ त्यहीको के अरे स्वास्थ्य केन्द्रबाट उपचार गर्ने, एम्बुलेन्सलाई चाहिँ हामीले पुरै 24 घण्टा अलर्ट अवस्थामा राखेका छौँ। अहिले चाहिँ एयरपोर्टमा पनि एम्बुलेन्स राखिएको अवस्था छ भने केही एम्बुलेन्स चाहिँ हामीले तल त्रिशुलीमा जहाँसम्म सड़क जान्छ त्यो गरेका छौँ। सड़क खोल्नुको लागि चाहिँ सड़क विभाग अलर्ट अवस्थामा बसेको र सड़क विभागको डोजरहरू मोबिलाइज गरिसकेको अवस्था छ। र आवत जावतलाई चाहिँ अप्ठ्यारो नहोस् भनेर चाहिँ आज हामीले त्रिशुली जाने बाटोमा ठूला ट्रकहरू, मालवाहक ट्रकहरू, अन्य यो रिलिफ मेटेरियल अर्थात राहतको सामग्री लग्ने बाहेकका टिफरहरूलाई चाहिँ मुभमेन्ट बन्द गरेका छौँ। र त्यसले चाहिँ एम्बुलेन्सको मुभमेन्टलाई पनि फास्ट गर्छ र रिलिफ मेटेरियल पनि फास्ट पुग्छ र अरू पनि हाम्रो मुभमेन्टलाई चाहिँ इमर्जेन्सी मुभमेन्टलाई चाहिँ सजिलो होस् भनेर हामीले 2-3 दिन अर्को सूचना जारी नहुन्जेलसम्मको लागि यो व्यवस्था पनि गरेका छौँ। यहाँबाट यो जानकारी पनि सम्बन्धित क्षेत्रमा पुगोस् भनेर चाहिँ म अनुरोध पनि गर्दछु।
1: अन्तिम जिज्ञासा, जस्तो अब एकद्वार प्रणालीबाट काम गर्ने भनेर सरकारले जसरी निर्णय गर्यो, अब यसका लागि वैदेशिक सहायताका कुराहरू पनि आइसकेका छन्। खास गरी विश्व ब्याङ्कले 25 अर्ब रुपियाँ घोषणा गरिसकेको छ, गैर आवासीय नेपाली संघले 5 करोड़ भनेको छ, चाइनाले नगद हामी सहयोग गर्छौं भनेको छ, भारतको सामग्री नै हस्तान्तरण भइसक्यो, गैराती यहाँले भनिसक्नुभयो कतिपय सामग्री हामीले पठाइसक्यौं, अब यसको व्यवस्थापन यसको चाहिँ वितरण कसरी हुन्छ? यो
5: अब त्यही त दुई तिन तरिकाले हामी चाहिँ हेरिराखेका छौँ। एउटा चाहिँ अब एकद्वारको नाउँमा सबै कुरा चाहिँ अब नरोक्ने र त्यहीलाई चाहिँ हाम्रो एकदमै जुन रिकग्नाइज संस्थाहरू छन् डेभलपमेन्ट पार्टनर छन् उहाँले चाहिँ जानुहुन्छ र यो डिस्ट्रिब्युसन गर्नुहुन्छ भने जानिदिने र त्यसलाई चाहिँ अब हामीले नरोक्ने भन्ने छ भनेपछि अन्तर्राष्ट्रिय तपाईँले जुन भन्नुभयो रिलिफको लागि या जुन सहयोग ठुल्ठुलो राजनीतिक निकायले हामीलाई दिने भनेको छन् त्यो चाहिँ अब हाम्रो जुन विपद कोष छ त विपद कोषमा जम्मा गर्ने विपद कोषबाट चाहिँ जाने नगदको सन्दर्भमा र काइन्डको सन्दर्भमा चाहिँ हामीले एयरपोर्टमा भएको जुन हाम्रो गोदाम घर छ त्यहाँ सामान राख्दै त्यहाँबाट चाहिँ डिस्चार्ज गर्दै गर्ने हामीले व्यवस्था गरेका छौँ र त्यसो हुँदाखेरि चाहिँ कति सामान गयो र सामानको वेस्टेज पनि नहोस् डुप्लिकेसन नहोस् भन्ने किसिमले चाहिँ टिम त्यसरी पनि मोबिलाइज भएको छ भनेर चाहिँ भन्न चाहन्छु।
1: यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
5: हुन्छ, यहाँलाई पनि धन्यवाद, नमस्ते।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती। रसुवा स्थित फोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण मृत्यु भएका मध्ये 157 जनाको शव फेला परेको छ। खोजी उद्धार लगायतका काम गैरातीभर नै जारी छ। आज बिहान हेलिकप्टर मार्फत उद्धारको कार्य अघि बढ़ाइने जानकारी दिइएको छ। त्यसबारे थप जानकारी दिन नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफले हामीसँग प्रत्यक्ष सम्पर्कमा जोड़िनु भएको छ। प्रवक्ताज्यू हजुर, अब पछिल्ला प्रयासहरू बारेमा जानकारी दिनुहोस् न।
3: अब पछिल्लो प्रयासहरूमा हामीले अब सबै जुन खास गरी रसुवा नुवाकोट धादिङ त्यसै गरी गोर्खा तनहु चितवन पूर्वी नवलपरासी यी जिल्लाहरूको जुन प्रहरी प्रमुख लगायतको टिमहरूलाई हामीले तत् एरियाहरूमा सर्च खोज उद्धार र राहतको लागि परिचालन गरेको अवस्था छ। अब र अनि थप हामीले प्रहरी प्रधान कार्यालयबाट पनि टोलीहरू परिचालन गरेका छौँ, मेडिकल टिमहरू त्यसै गरी उद्धार सामग्री लिएर विपदका टोली लगायतको डग स्नाइपिङ टोली लगायत विभिन्न आवश्यक विपदमा आवश्यक इक्विपमेन्टका साथ टोलीहरू परिचालन भएको अवस्थाहरू छ र अहिले खोज उद्धारमा जोड गरेको हिसाबले अहिले 162 अहिले लेटेस्ट 6 बजेसम्मको 162 शवहरू फेला परेका छ विभिन्न जिल्लाहरूमा र हामीले खास गरी हस्पिटल व्यवस्थापनको लागि प्रहरी नायब महानिरीक्षक डिआइजी ओम बहादुर राणा सर्व कमान्डमा एउटा टिम गठन गरेका छौँ र उहाँहरूलाई हस्पिटल व्यवस्थापनको लागि मोबिलाइज गरिसकेका छौँ। त्यस त्यहाँ चाहिँ मुचुल्का लेखनका कानुनी प्रोसेस गर्नको लागि सिनियर प्रहरी अधिकृतको कमान्डमा टोलीहरू खटाइएको छ। त्यसै गरी समग्र आपतकालीन अवस्थाको समन्वय गर्नको लागि आपतकालीन समन्वय केन्द्रको रूपमा प्रहरी प्रधान कार्यालयमा प्रहरी नायब महानिरीक्षक सुदर्शन प्रसाद कोइरालाको नेतृत्वमा एउटा टिम गठन गरेका छौँ। समग्र कानुनी व्यवस्थाको लागि प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पङ्गिनीको कमान्डमा एउटा टिम गठन गरेका छौँ। यो खोज उद्धारको लागि खास गरी प्रहरीहरूको पनि 28 अहिलेसम्म सम्पर्कविहीन भएको कारणले उहाँको परिवारसँग सम्पर्क स्थापना गर्न र उहाँहरू जो खोज गर्नुपर्ने व्यक्तिहरूलाई समेत खोज तलास गर्नको लागि प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईको नेतृत्वमा एउटा टिम गठन गरेको छौँ। उहाँको सबै उहाँहरूको नम्बरहरू हामीले हाम्रो वेबसाइट मार्फत हाम्रो सोसियल मिडिया मार्फत सर्वदृश्य समेत बनाएर भिडियो समेत बनाई हामीले आम नागरिकमा जानकारीको लागि हामीले पठाएका अवस्थाहरू छ, हाम्रो वेबसाइटमा पनि छ। अब यो सब पहिचानमा समस्या होला र सब व्यवस्थापन गर्ने कुराहरूको लागि पनि सहज होस् भन्ने सन्दर्भमा प्रहरी वरिष्ठ उपरीक्षक विधि विज्ञान प्रयोगशालाको एसएसपी हुनुहुन्छ योग बहादुर पाल, उहाँको नेतृत्वमा विशेषज्ञको टिमहरू हामीले गठन गरेर खटाइएको अवस्थाहरू छ र कसैको त्यस्तो चाहिँ सब पहिचान गर्नुपर्ने छ भने हाम्रो वेबसाइटमा समेत सबहरूको हुलिया सहितको फोटोहरू देखि नै बढी पहिचान हुने गरी राख्ने व्यवस्थाहरू हामीले मिलाएका छौँ। खास गरी टुरिस्ट अर्थात् पर्यटकहरू पनि मिसिङ भएको कारणले उहाँहरूसँगको समन्वय खोज उद्धारको लागि नेपाल प्रहरी पर्यटक प्रहरीको प्रहरी नायक परीक्षक विश्व राज अधिकारी नेतृत्वमा टिम गठन गरेका छौँ र उहाँहरूले काम सुरु गरिसक्नु भएको छ। यसरी समग्रमा हामीले अब यो विपदबाट चाहिँ जुन आइपरेको जुन परिस्थिति छ त्यसलाई चाहिँ सहज रूपमा व्यवस्थापन गर्नको लागि आवश्यक विभिन्न टिमहरू गठन गरेर काम सुरु गरिसकेको छ। बिहानैदेखि खोज उद्धारका कामहरू सुरु भइसकेको छ। यस विपदले बढी चाहिँ प्रभाव परेको रसुवा मा हामीले त्यहाँ अलिक कठिनाई के छ भने सम्पर्क चाहिँ सबै ठाउँमा त्यति हुन सकेको अवस्था छैन। केही ठाउँहरूमा अझै पनि समस्यै छ। थिमुरे खास गरी रसुवागढी त्यसपूर्वेशी मैदुङ एरियाहरूमा बढी प्रभावित नुवाकोटको बेत्रावती त्यसै गरी यता त्रिशुली देवघाटमा बढी प्रभावित अवस्था हो र यस सन्दर्भमा संगठन प्रमुख प्रहरी महानिरीक्षकबाट हिजो सबैलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नायब महानिरीक्षकहरू लगायत यो समितिमा गठित तत्त्व अफसरहरूलाई राखेर आवश्यक निर्देशन दिए। यो राहत खोज उद्धार उपचार लगायत कुनै पनि उसमा चाहिँ कुनै समस्याहरू आउनु भएन। सबैले आफ्नो ठाउँमा व्यावसायिकताका साथ एउटा उच्च उसमा चाहिँ खटिने भन्ने निर्देशन भएको छ। सबैलाई लिखित परिपत्र पनि हामीले सम्बन्धित एरियाहरूमा के गर्ने कसले भनेको छौँ। सबै यो इफेक्टिभ एरियाहरूमा फोकल पर्सनको रूपमा कहाँ रहनुभएका सेकेन्ड म्यान डिएसपी एसपी भएको ठाउँमा डिएसपी लेभलको डिएसपी इन्चार्ज हुने ठाउँमा इन्सपेक्टर लेभलको अफिसरहरूको नामहरू पनि हामीले वेबसाइटमा उ गरिसकेको छौँ। सम्बन्धित नागरिकहरूले उहाँहरूसँग समन्वय गर्न सक्नुहुन्छ। यसरी हामीले चाहिँ समग्र क्षेत्रमै जुन सोचेर नेपाल प्रहरी संगठनले काम गरिरहेको अवस्था छ। तालुक गृह मन्त्रालय माननीय गृह मन्त्रीज्यू ज्यूको निर्देश

0: अब दुईवटा जिज्ञासा मेरो, एउटा त अब यो खोज उद्धारका कार्यसँगै अब कतिपय ठाउँमा सड़क अवरूद्ध छ, पुलहरू बगाएको छ, सड़क नै बगाएको छ, त्यहाँ सड़क सञ्चालनको विषय अब पृथ्वी राजमार्गै पनि अवरूद्ध छ, सड़क सञ्चालनका सन्दर्भमा यहाँहरूले के कसरी सहजीकरण गरिरहनु भएको छ, सड़क विभागलाई कसरी काम भइरहेको छ संयुक्त प्रयासमा?
1: अब यसमा चाहिँ सम्बन्ध स्थानीय निकायहरूसँग, स्थानीय तहहरूसँग, र यो जुन आले भन्नुभयो त्यही सड़क लगायतको पूर्वाधारका अन्य निकायहरूसँग समन्वय गर्दै जिल्ला सुरक्षा समिति, जिल्लामा पनि जुन विपदको टिम छ, समन्वय गर्दै अब आवश्यक पहलको कामहरू सुरु भइसकेको छ। यसमा तल्लो गृह मन्त्रालय, सम्बद्ध अन्य मन्त्रालयहरू, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग चाहिँ हामीले आवश्यक समन्वय गर्दै निर्देशन दिँदै नेपाल प्रहरी संगठनले आफ्नो ठाउँमा सबै प्रहरी कर्मचारीहरूलाई पहल कदमीको लागि, प्रभावकारी व्यवस्थापनको लागि छुटाएको अवस्थाहरू छ र आफ्नो उसमा हिसाबले सबैले काम सुरु गर्नुभएको अवस्था छ।
0: हजुर, अब अन्तिम जिज्ञासा, जस्तो मूलत अब राहत वितरण जो अब तिमा बाँचेका छन्, घाइते छन्, कतिपयको अब त उद्धार गरेर काठमाडौँ ल्याइएको छ, कतिपयलाई अब त्यहाँ स्थानीय रूपमै त्यहाँ चाहिँ अस्थायी बेस बनाएर त्यहाँ उपचार गर्ने कार्य अगाडि बढाइएको जानकारी यहाँहरू सहितका सबै सुरक्षा निकायले, गृह मन्त्रालयले दिएको छ। अब त्यहाँ भएकाहरूको तत्कालीन राहतको खाद्यान्नको विषय सन्दर्भ के छ, कसरी व्यवस्थापन गरिन्छ त्यो?
1: हजुर, राहतको व्यवस्थाको सन्दर्भमा अब खास गरी एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्छ भन्ने नेपाल सरकारको निर्देशन अनुसार जुन कामहरू भइरहेको अवस्थाहरू छ, खास गरी यो यस्तो विपदमा परेका व्यक्तिहरूले जुन आधारभूत रूपमा पाउनुपर्ने बाँसको व्यवस्था, घाँसको व्यवस्था, जुन खानेपानीदेखि लिएर औषधि उपचारका कुराहरूमा नेपाल प्रहरी संगठन गम्भीर भएर लागेको अवस्था छ। हामीले हाम्रो प्रहरी अस्पतालमा डाक्टर्सहरूलाई स्ट्यान्ड बाई राखेका छौँ, त्यहाँनिर चाहिँ हाम्रो टिमहरू गठन गरेको छौँ। 22 जनाको टिमलाई त हामीले सम्बन्धित नुवाकोट अस्पतालको लागि सञ्चालन गरिसकेको छौँ, हिजै नै उहाँहरू हिजै नुवाकोट पुगिसक्नु भएको छ। यसरी अन्य राहत व्यवस्थापनका लागि हामीले प्रहरी उपरीक्षक निर्मल कुमार प्रासदीको नेतृत्वमा एउटा टिम समेत गठन गरेका छौँ, र अन्य मेडिकल इक्विपमेन्टको लागि हामीले सम्बद्ध मन्त्रालयसँग समन्वय गरिसकेका छौँ। हामीलाई धेरै मेडिकल इक्विपमेन्टहरू पनि चाहिने अवस्थाहरू छ। यस्तो अवस्थामा हामीले समन्वय गरेका अवस्थाहरू छन्, तर गृह मन्त्रालयमा हामीले जाहेर गरिसकेको अवस्थाहरू छ, व्यवस्थापनको कामहरू हुँदैछ त्यसको।
0: हजुर हजुर,
1: यसरी हामीले समग्र रूपमा काम गरिरहेको अवस्थाहरू छ।
0: यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। हजुर, उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफले, अन्तर्सम्वादमा पछिल्लो प्रयासहरूबारे जानकारी दिनुहुँदै। अन्तर्सम्वादमा आज हामी बाढ़ीको महाविपत्तिले पारेको प्रभाव र यसमा राहत उद्धार लगायतका कार्यमा भइरहेको के कस्ता प्रयासहरू भइरहेका छन् भन्ने बारे जानकारी दियो। नेपाल प्रहरीका प्रवक्ताले 162 सब अहिलेसम्म फेला परेको त्यस क्रममा जानकारी दिनुभएको छ। यसअघि हामी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग कुराकानी गर्दै थियौं। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदाउँछु, नमस्कार।
2: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनपिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारू गर्नका लागि *14## गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: रेडियो बिहानी 97.6 MHz।
6: बुढी हेर त, लाऊ।
7: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
6: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
7: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
6: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगर।

0: पालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
2: त्यो त फाटिस दिने बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
3: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
1: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
3: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
2: किन नि बाबा
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
2: हस् बाबा
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
0: सम्पर्क मोबाइल 9741-031-429
5: रेडियो बिहानी 97.6 MHz
6: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 7 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: सम्म 34 महिला 63 पुरुष 6 जना बालिका 7 जना बालक र 47 जनाको पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार रसुवामा 3 पुरुषको शव भेटिएको छ, साथै नुवाकोटमा 6 महिला र 7 पुरुष, धादिङमा 10 महिला 10 पुरुष 1 बालिका तथा 6 जना पहिचान नखुलेको शव भेटिएको छ। गोर्खामा 2 महिला 8 पुरुष 1 बालक र पहिचान नखुलेका 8 जनाको शव भेटिएको छ। प्रहरीका अनुसार चितवनमा 13 महिला 18 पुरुष 1 बालिका 4 बालक र पहिचान नखुलेका 28 जनाको शव भेटिएको छ। त्यसै गरी तनहुँमा 1 महिला 5 पुरुष 1 बालिका 1 बालक र पहिचान नखुलेका 1 जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा 2 जना महिला 12 पुरुष 3 बालिका र 1 जना बालक र पहिचान नखुलेका 4 जनाको शव भेटिएको छ। रसुवा बाढ़ीपछि नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 28 जना र सशस्त्र प्रहरीका 9 जना गरी 81 जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। रसुवागढ़ी स्याप्रोवेशी मैलुङ र बेत्रावतीमा तैनात सैनिकहरू सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन सुरक्षाकर्मी लगायत पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको छ। बाढ़ीले बस्ती, बजार, सड़क, पुल, जल विद्युत आयोजना तथा सुरक्षा निकायका संरचनामा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट नेपाली सेनाका 7 र निजी क्षेत्रका 8 गरी 16 हेलिकप्टर निरन्तर खोज तथा उद्धारमा परिचालन भइरहेका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार खोज तथा उद्धारमा 7 हेलिकप्टर सहित 1,700 जना सैनिक परिचालन गरिएको छ, जसमा खोज तथा उद्धार र राहत तथा स्वास्थ्य टोली रहेको छ। सेनाले हवाई साधनबाट 96 जना र स्थल मार्गबाट 26 गरी 121 जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्याएको जनाएको छ। निजी क्षेत्रका 8 हेलिकप्टरले 29 जनाको उद्धार गरेको जनाएका छन्। सरकारले बाढ़ीमा घाइते भएकाहरूको उपचार निशुल्क गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको आकस्मिक बैठकले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पताल मार्फत निशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका प्रवक्ता पोखरेलले घाइतेको स्वास्थ्य लाभको कामना गर्दै तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने जानकारी दिनुभयो। मन्त्री पोखरेलले चीन र भारत सरकारसँग सहयोगका लागि समन्वय भइरहेको जानकारी पनि दिनुभयो। बाढ़ीमा मृत्यु भएका परिवारलाई प्रचलित कानून बमोजिम आर्थिक सहायता तत्काल उपलब्ध गराउने मन्त्री परिषद बैठकले निर्णय गरेको छ। बाढ़ीमा परि बेपत्ता नागरिकको खोज तथा उद्धारमा 16 हेलिकप्टर परिचालन गरिएको छ। नेपाली सेना र निजी क्षेत्र गरी 16 हेलिकप्टर परिचालन गरिएको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभयो। भोटे कोशी बाढ़ी र यसले निम्त्याएको विपदका सम्बन्धमा आज सर्वदलीय बैठक बस्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा बाढ़ीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनस्थापनाका विषयमा बैठक बस्ने भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान 9 बजे सिंहदरबार स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परेर 403 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार हिजो बिहान भोटेकोशीमा आएको बाढ़ीमा परेर 62 नेपाली र 341 विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन्। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सीईओ हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएका 403 पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभयो। सम्पर्कविहीन हुनेमा 203 पुरूष र 200 महिला रहेका छन्। बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। हालसम्म 133 भारतीय, अमेरिका का 47, अस्ट्रेलिया का 34 जना, संयुक्त राज्य बेलायत का 33, कनाडा का 24, मलेशिया का 19, यूक्रेन का 7, सिंगापुर र दक्षिण अफ्रीका का 6 जना, न्यूजीलैंड र जापान का 5 जना रहेका छन्। यस बाहेक जर्मनी, फ्रांस, रूस, स्पेन, आयरलैंड, नेदरलैंड लगायत का 25 भन्दा बढ़ी देश का नागरिक बाढ़ीमा परेर सम्पर्क विहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बाढ़ीले टिमुरी र स्याप्रोवेसी क्षेत्रका बस्ती, प्रहरी चौकी र भन्सार कार्यालयमा ठूलो क्षति गरेको छ। रसुवामा आएको बाढ़ीले बगाएर ल्याएका 9 शव तनहुँमा फेला परेका छन्। ती मध्ये केही शव छेद विच्छेद अवस्थामा रहेको प्रहरीले जनाएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार अहिलेसम्म रसुवा बाढ़ीले बगाएर ल्याएका 9 शव भेटिएका छन्। बाढ़ीबाट तनहुँमा अन्य क्षति भएको विवरण भने हालसम्म प्राप्त नभएको उहाँले जानकारी दिनुभयो। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार शुरू भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रका घाइतेहरूको उद्धार बिहानैदेखि हुने जनाएको हो। नेपाली सेनाले रसुवाको भोटेकोशीमा बाढ़ी आउँदा घाइते भएकाहरूको उद्धारसँगै उपचारलाई पनि तीव्रता दिएको छ। सेनाका अनुसार छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालबाट चिकित्सक सहित 8 चिकित्सक, 1 सर्जन र 1 अर्थोपेडिसियन सहित 26 जनाको स्वास्थ्य कर्मी टोलीले नुवाकोट स्थित त्रिशुलीमा खटी घाइतेको उपचार जारी राखेको छ। उक्त स्वास्थ्य कर्मीको टोलीले 65 जनाको उपचार गरिसकेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताउनु भएको छ। देशवासीका नाममा सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढ़ीबाट ज्यान गुमाउने प्रति श्रद्धांजलि व्यक्त तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। उहाँले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित नागरिकलाई राज्यका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहका अनुसार बाढ़ीपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषदको बैठक तथा मन्त्री परिषदको बैठक बसेर उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउने निर्णय गरिएको छ। उद्धार तथा खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको उहाँले जानकारी दिनुभएको छ। नेपाली सेनाका हेलिकप्टर मार्फत ठूलो संख्यामा नागरिकको हवाई उद्धार गरिएको तथा घाइतेलाई काठमाडौँ ल्याएर उपचारको व्यवस्था मिलाइएको सन्देशमा उल्लेख गरिएको छ। घाइतेको सहज र निशुल्क उपचारका लागि काठमाडौँका प्रमुख अस्पताललाई तयारी अवस्थामा राखिएको जनाउँदै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा चिकित्सक तथा स्वास्थ्य कर्मीको टोली, एम्बुलेन्स र आवश्यक स्वास्थ्य सामग्री परिचालन गरिएको बताउनु भएको छ। नेपाल स्काउट, नेपाल रेड क्रस सोसाइटी लगायतका संस्थासँग समेत उद्धार तथा स्वास्थ्य सेवामा समन्वय भइरहेको उहाँले उल्लेख गर्नु भएको छ। प्रधानमन्त्री शाहले बाढ़ीबाट प्रभावित नागरिकको जीवन रक्षा, बेपत्ताको खोजी, घाइतेको उपचार तथा विस्थापितलाई राहत उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। बेपत्ता नागरिकको खोजी कार्यलाई अझ तीव्र बनाउने तथा बाढ़ीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिने उहाँले बताउनु भएको छ। नुवाकोटको विदुर, रसुवाको उत्तर गया र गोसाईकुण्ड, धादिङका विभिन्न स्थानीय तह तथा गोर्खाका केही गाउँपालिका बाढ़ीबाट बढ़ी प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले ती क्षेत्रमा खाद्यान्न, स्वच्छ खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल मिलाइने बताउनु भएको छ। बाढ़ीबाट क्षतिग्रस्त सड़क, पुल, विद्युत तथा खानेपानीका संरचनाको पुनः निर्माणलाई प्राथमिकता दिइने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनः स्थापना गरिने उहाँले बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले तटीय क्षेत्रमा पुर्याएको क्षतिबाट विपदमा परेका नागरिकको खोज उद्धार तथा राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति पौडेलले हिजो साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी सो विपदबारे जानकारी लिँदै पीड़ामा परेका जनताको उद्धार राहत र खोज कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको जीव धनको रक्षाका लागि सरकारले सम्पूर्ण सामर्थ्य लगाउने विश्वास व्यक्त गर्नुभएको छ। सभापति लामिछानेले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका तर्फबाट विशेष समय लिएर भोटेकोशीमा आएको बाढ़ीको विपदमा सरकार र सबै राजनीतिक दल सँगै रहेको बताउनुभयो। सभापति लामिछानेले पार्टीका तर्फबाट प्रधानमन्त्री गृहमन्त्री स्वास्थ्य मन्त्री लगायतसँग निरन्तर छलफल र सूचना आदान प्रदान गरिरहेको र नागरिकको जीव धनको रक्षाका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न आग्रह गरेको सदनलाई जानकारी गराउनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले बाढ़ीमा बेपत्ताहरूको खोजी उद्धार तथा घाइतेहरूको उपचारमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। नेपाल प्रहरीले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको खोजी कार्यलाई तीव्रता दिन र उनीहरूका परिवारजनसँग आवश्यक समन्वय गर्न सम्पर्क अधिकृत तोकेको छ। प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गरी बाढ़ीका कारण सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको खोजी कार्यलाई तीव्रता दिन सम्पर्क अधिकृत तोकेको जनाएको छ। रसुवाको भोटेकोशी बाढ़ी पीड़ितका लागि भारत सरकारले पठाएको 10 टन राहत सामग्री नेपाल आइपुगेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल गणेशलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। यसअघि भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल मार्फत रसुवा बाढ़ी पीड़ितका लागि मानवीय सहायता विपद तथा आवश्यक औषधि नेपाल पठाइएको जानकारी दिनुभएको थियो। बंगलादेश सरकारले नेपालको रसुवा नुवाकोट धादिङ गोर्खा जिल्लामा भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकका लागि आवश्यक सहयोग गर्न तत्पर रहेको जनाएको छ। बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपाली नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने चाहना व्यक्त गर्नुभएको हो। भोटेकोशीमा आएको बाढ़ीबाट ठूलो मानवीय क्षति भएको र खोजी तथा उद्धार कार्य तीव्र रूपमा भइरहेको भन्दै नेपाल प्रहरीले सामाजिक सञ्जालमा क्षतिग्रस्त शव तथा विभत्स तस्विर जथाभावी पोस्ट नगर्न आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले हिजो सूचना जारी गर्दै विपदका बेला क्षतिग्रस्त शव तथा विभत्स तस्विर सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा सर्वसाधारणमा त्रास मानसिक तनाव तथा अनावश्यक भय उत्पन्न हुन सक्ने जनाएको छ। सरकारले बाढ़ीबाट घरबार विहीन भएका पीड़ितहरूका लागि धादिङ र नुवाकोटमा अस्थायी आवास स्थापना गरेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोट र धादिङले 16 स्थानमा अस्थायी आवास निर्माण गरेका हुन्। जिल्ला प्रशासन कार्यालय नुवाकोटले विभिन्न स्थानमा 1500 जनाका लागि अस्थायी आवास निर्माण गरेको छ। त्यसै गरी जिल्ला प्रशासन कार्यालय धादिङले विभिन्न स्थानमा 1200 जना क्षमताको अस्थायी आवास निर्माण गरेको छ। त्यसै गरी अन्य जिल्लामा पनि अस्थायी आवास निर्माणको कार्य भइरहेको छ। नेपाली कांग्रेसले चीनको तिब्बतबाट रसुवामा आएको भीषण बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार राहत र पुनस्थापनाका पुनः स्थापनामा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गरेको छ। कांग्रेस सभापति गगन कुमार थापाको सभापतित्वमा हिजो पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको आकस्मिक केन्द्रीय कार्य समितिको बैठकले बाढ़ीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद व्यवस्थापनका विषयमा निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। रसुवा स्थित भोटेकुसी नदीमा आएको बाढ़ीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको करिब 10% प्रभावित भएको छ। बाढ़ीबाट विद्युत उत्पादन प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेपछि विद्युत आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जानकारी दिनुभयो। मन्त्री श्रेष्ठका अनुसार हालसम्म विद्युत प्रणालीलाई सन्तुलित राख्न प्राधिकरण सफल भए पनि बाढ़ीबाट भएको ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई तीव्र पारिएको छ। त्रिभुवन विश्वविद्यालयका विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा भोटेकोसीमा आएको बाढ़ीका कारण स्थगित गरिएको छ। व्यवस्थापन संकाय डीनको कार्यालयले हिजो जारी गरेको सूचना अनुसार एमबीएस एमपीए एमबीएएफ एमबीएसीएल एमबीएएम एमबीए एमए एचएम लगायतका परीक्षाहरू स्थगित गरिएको हो। बाढ़ीका कारण उत्पन्न असहज तथा प्रतिकूल परिस्थितिलाई ध्यानमा राखी सम्बन्धित परीक्षा स्थगित गरिएको व्यवस्थापन संकायले जनाएको छ। स्थगित परीक्षाको नयाँ मिति तथा तालिका यथाशीघ्र प्रकाशन गरिने सूचनामा उल्लेख गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सहयोगी मुलुकका विदेश मन्त्रीहरूलाई वाशिङटनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको जानकारी दिनुभएको छ। त्यसको सट्टा अमेरिकाले इरानमाथि आर्थिक दबाव, नौ सैनिक निगरानी तथा हर्मुज जलमार्ग हुँदै हुने पेट्रोलियम आपूर्तिमा प्रभाव बढ़ाउने रणनीति अघि बढ़ाएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार ट्रम्प प्रशासनले ठूलो सैन्य कार्यवाहीमा फर्किनुको साटो इरानको अर्थतन्त्रलाई कमजोर बनाउने रणनीतिलाई प्राथमिकता दिएको हो। यद्यपि इरानले पहिले आक्रमण गरेमा सैन्य विकल्प खुल्ला राखिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। वाशिङटनले इरानको तेल निर्यातमा गिरावट आएको र हर्मुज मार्फत अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा अवरोध सिर्जना गर्ने तेहरानको क्षमता कमजोर भएको दावी गरेको छ। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: रसुवाको भोटेकोसीमा आएको आकस्मिक बाढ़ीका कारण रसुवागढ़ी भन्सारको संरचनामा पूर्ण रूपमा क्षति पुगेको छ। बाढ़ीका कारण रसुवागढ़ी भन्सार कार्यालय र यार्डमा रहेका सवारी साधनमा क्षति पुगेको भन्सार विभागका महानिर्देशक यमलाल भूषालले जानकारी दिनुभयो।
3: रसुवाको भन्सार कार्यालय समेतमा चाहिँ पूर्ण रूपले नोक्सानी भएको छ। त्यहाँको भौतिक संरचना र सम्पत्तिको साथसाथमा हाम्रा कर्मचारी साथीहरू पनि ठूलो जोखिम मोलेर चाहिँ कतिपय भागेर चाहिँ सुरक्षित हुनुभएको छ। 40 जना हाम्रा स्टाफहरू हुनुहुन्छ, त्यसमध्ये 25 जना कर्मचारी साथीहरू सम्पर्कमा हुनुहुन्छ। बाँकी कर्मचारी साथीहरूको हामी सर्च एन्ड रेस्क्यूको क्षणमा भएको हुनाले अहिले खोजी कार्य जारी छ। हामी चाहिँ त्यो सबै त्यसैमा चाहिँ लागिरहेका छौँ। अरू भौतिक क्षति र अरू क्षति कति भयो भन्ने कुराहरू आकलन हुन बाँकी छ।
2: यस्तै बाढ़ीका कारण त्यस क्षेत्रमा रहेका जलविद्युत उत्पादन प्रसारण र वितरण प्रणालीका संरचनामा समेत क्षति पुगेको छ। बाढ़ीबाट रसुवा र नुवाकोटका विभिन्न 14 जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। रसुवामा सञ्चालनमा रहेका कुल 236 मेगावाट क्षमताका 5 आयोजना र निर्माणाधीन कुल 342.4 मेगावाट क्षमताका 3 आयोजनामा क्षति पुगेको छ। यस्तै नुवाकोटमा सञ्चालनमा रहेका कुल 132 मेगावाट क्षमताका चारवटा आयोजना र निर्माणाधीन अवस्थामा रहेका कुल 52.6 मेगावाट क्षमताका दुईवटा आयोजनामा क्षति पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले राज्य र निजी क्षेत्रको सहकार्यबाट मात्रै मुलुकको समृद्धि सम्भव हुने बताउनु भएको छ। मकवानपुर उद्योग वाणिज्य संघले बुधबार हेटौडामा गरेको कर सम्बन्धी छलफलमा महानिर्देशक भूषालले उद्योग तथा वाणिज्य क्षेत्रको विकास बिना मुलुकको समृद्धि सम्भव नहुने बताउनुभयो। छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह राणाभाटले कर प्रशासनलाई व्यवसाय मैत्री बनाउन आवश्यक रहेको बताउनुभयो। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बुधबार 35.92 अंकले घटेर 2558.35 बिन्दुमा बन्द भएको छ। बुधबार 23 कम्पनीको शेयर मूल्य बढेको छ भने 252 कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै 3 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। बुधबार बजारमा 4.77 अर्ब करोड़ रुपियाँको कारोबार भएको नेप्सेले जनाएको छ।
0: अब खेल समाचार अजय बमबाट।
4: नेपाल एक क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एन्ड टी ट्वेन्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसएटी विरूद्ध 4 विकेटको जित हात पारेको हो। यसअघि नेपालले प्रतियोगितामा 4 खेलबाट 2 जित र 2 हारसहित 4 अङ्क जोडेको छ। नेपाल पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइक्ससँग 8 विकेटले पराजित भएको थियो। अर्को खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11सँग 9 विकेटको फराकिलो हार बिहोरेको थियो। तर तेस्रो खेलमा भने होबार्ट हुरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको थियो। एसिटीले दिएको 141 रनको लक्ष्य पछ्याएको नेपालले 4 बल बाँकी रहँदा 6 विकेट गुमाएर 144 रन बनाएको हो। नेपालका कप्तान कुशल फुर्तेलले सर्वाधिक 61 रन बनाए। जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाड़ी हुन्। मयांक यादव 21 र लोकेश बम 12 रनमा अलाउ हुँदा पवन सराफ 29 र विपिन खर्ती 3 रनमा अवजित रहे। बाँकी खेलाड़ीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिब्राम श्रेष्ठले पाकिस्तानमा हुने 14 दक्षिण एसियाली खेलकुद सागबारे जानकारी गराउनु भएको छ। अध्यक्ष श्रेष्ठ सहित कमिटिका उपाध्यक्ष चतुरानन्द राजवैद्य र राष्ट्रिय खेलकुद परिषदकी कार्यकारी सदस्य सिंका सुलवाल श्रेष्ठ पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसिया ओलम्पिक काउन्सिलको बैठकमा सहभागी भएर फर्किएपछि यसबारे जानकारी गराइएको हो। पाकिस्तानले आयोजना गर्ने 14 दक्षिण एसियाली खेलकुद 2027 तयारी सन्दर्भमा सो बैठक भएको हो। गत अगस्त 23 र 24 गते भएको बैठकमा 14 सागको आयोजनासँग सम्बन्धित तयारी र अन्य महत्वपूर्ण विषयमा छलफल भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। 14 साग चैत 20 गतिदेखि 28 गतिसम्म हुने निर्णय भएको छ। यसै गरी आगामी सागमा 28 खेल समावेश हुने जसमा 346 पदक इभेन्ट रहेका छन्, जसमा 346 स्वर्ण, 346 रजत र 515 कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।
0: अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली र पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम सम्मको वर्षा तथा हिमपातको सम्भावना रहनुका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा मध्य प्रदेशका साथै कोशी बागमती र गण्डकी प्रदेशका तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग बागमती गण्डकी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:34 भयो भने सूर्यास्त भरे साँझ 6:35 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण हालसम्म 162 जनाको शव फेला, 403 पर्यटक र 81 सुरक्षाकर्मी सम्पर्कविहीन। राहत कार्यलाई प्रभावकारी बनाउन सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहद्वारा जानकारी। भोटेकोशी बाड़ीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी। बेपत्ताहरूको विवरण यकिन हुन बाँकी। राहत र उद्धारमा जुट्न सम्बन्धित सबैलाई सरकारको आग्रह। भोटेकोशी बाढ़ी र यसले निम्त्याएको विपदका बारेमा छलफल गर्न आज बिहान सर्वदलीय बैठक बस्दै विभिन्न देश तथा नियोगबाट बाढ़ी प्रभावितलाई सहयोग। बाढ़ीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको 10% प्रभावित। र इरानमाथि तत्काल सैन्य आक्रमण नगर्ने अमेरिकाको भनाई। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
5: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर भीओएलटीई सहितको अत्याधुनिक 4G एलटीई नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले एलटीई ब्याण्ड 20 800 MHz र भीओएलटीई सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: ल हिँड। ए बल्ल जचाउन जान लागिस बुहारीलाई।
8: अँ काका, निको नै भएन।
7: सबै बिरामी आफै निको कहाँ हुन्छन् त? अनि सुन, डाक्टरले जाँचेर औषधि दिएपछि त्यो डाक्टरले दिएको औषधिको उचित र सुरक्षित प्रयोग गर्नका लागि फार्मासिस्टबाट परामर्श लिँदा औषधिको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू राम्रोसँग बुझेर है। हामीले औषधिको राम्रोसँग प्रयोग गरेन भने त के कामै गर्दैन रे, के ज्यानै जान्छ रे। हजुर, अघि बाटोमा आउँदै गर्दा काकाले भन्दै हुनुहुन्थ्यो।
8: हो त, औषधि भन्ने कुरा त राम्रोसँग बुझेर तोकेको अवधिसम्म खानुपर्छ।
9: हो र हजुर,
8: हो नि। औषधिको नाम, मात्रा वा डोज र खाने समय, औषधि सेवन गर्ने विधि, अनि दिनमा कति पटक खाने, खाली पेट खाने कि खाना खाएपछि खाने कि खानासँगै खाने, यो सबै त नजानी नहुने कुरा हो नि।
9: ए
8: औषधि कहिलेसम्म खाने अनि औषधि सेवन गर्दा खानै नहुने अरू औषधिहरू, खाद्य वस्तुहरू र पेय पदार्थहरू के हुन् भन्ने कुरा जान्नु नै पर्छ। अनि नि औषधि लिँदा त्यो औषधिले देखाउने अपेक्षित साइड इफेक्ट के हुन्? भूलवश औषधि खान छुटिहाल्यो भने छुटेको मात्रा वा डोजको परिपूर्ति कसरी गर्ने? औषधि खान भनेर बोतल वा भाँडो खोलिसकेपछि कहिलेसम्म प्रयोग गर्न मिल्ने हो, सो बारेको जानकारी पनि लिनुपर्छ।
9: ए यस्तो कुरा त हामीले के जान्नु र हजुर?
8: अनि अरू के कुरा जान्नुपर्छ त्यो पनि भन्नुहोस् त हजुर। अनि अर्को कुरा, औषधि कहाँ र कसरी राख्नुपर्छ? औषधि उत्पादन भएको र त्यसको म्याद सकिने मिति कहिले हो? प्रयोग भएको अथवा नभएको औषधिको म्याद सकिएपछि त्यो औषधिको उचित व्यवस्थापन गर्ने तरिका के हो र औषधि प्रयोग गर्दा अप्नाउनु पर्ने अन्य सावधानीका कुराहरू के हो भनेर अनिवार्य सोध्नुपर्छ।
7: यो सबै कुरा हामी जस्ताले त कसरी कहाँ गएर थाहा पाउनु थियो र? धन्न हजुरले बताउनु भयो डाक्टर साहब।
8: हो, यी सबै कुराहरू आफूले चेत जाँच गराएको डाक्टरसँग सोध्ने, त्यसपछि औषधि किन्न औषधि पसलमा जाँदा त्यो औषधि पसलको फार्मासिस्टसँग सोध्ने र बुझ्नुपर्छ र डाक्टरको सल्लाह बिना बीचमा औषधि छोड्ने, रोक्ने र आफू खुसी कम वा बढी मात्रा औषधि खाने जस्ता हेल्थ चेक राई गर्नु हुन्न नि।
7: अब त हजुरले भने जस्तै गर्छौ र अरूलाई पनि यसो गर्नुपर्छ रे भनेर बुझाउँछौ।
10: औषधिको प्रयोग आफू खुसी नगरौ। औषधिको उचित प्रयोग एवं यसका असर तथा प्रति असर बारे पूर्ण जानकारी नभएमा डाक्टर वा फार्मासिस्टबाट जानकारी लिने गरौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग।

0: अर्खायाममा सजग बनौ, पूर्व तयारी गरौं, बाँचौं बचाउ।
1: रेडियो नेपालको यो केन्द्रीय प्रसारणबाट हामी बोल्दैछौं। बिहानको यो समयमा देशमा आकस्मिक रूपमा अकल्पनीय ढंगबाट आइपरेको एउटा विपत्तिको सन्दर्भ छ। चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढ़ीसँगै भोटेकोशी नदीमा हिज आएको अकल्पनीय बाढ़ीमा धेरै मान्छेहरूले ज्यान गुमाएको अवस्था छ। हामीले राष्ट्रिय विपत्तिको रूपमा आइलागेको यो घटनासँग सम्बन्धित खबरहरू निरन्तर रूपमा हाम्रो विशेष प्रसारणको रूपमा रेडियो नेपाल मार्फत यहाँहरूलाई जानकारी गराइरहेका छौं। हिज बिहान झण्डै 9 बजे भन्दा अगाडि आएको एक खालको विपत्ति पछि शुरू भएको यो खबरले धेरै मान्छेहरूको मन दुखेको छ। हामी रेडियो नेपाल मार्फत आम जनताहरूको जानकारीको लागि निरन्तर रूपमा प्रसारणमा जुटेका छौं। यही क्रममा हामी सहकर्मी मुकुन्द भण्डारी र म विमल गेवाली बिहानको यो प्रसारणमा आएका छौं। मुकुन्दजी, जसरी हामीले हिज बिहान 11 बजेपछि निरन्तर रूपमा श्रोताहरूसँग जुट्ने क्रममा राहत उद्धार अथवा घटनाका विवरणहरू निरन्तर दिइरहेका छौं, अहिले बिहानको यो समयमा सरकारका सबै संयन्त्रहरू निरन्तर रूपमा उद्धारमा जुटेका छन्, राहत क्रियाको लागि अथवा उद्धारको चरणमा प्रवेश भएको छ। भोटेकोशीको बाढ़ी रसुवा हुँदै नुवाकोट धादिङ सँगै त्रिशुली नदी मार्फत चितवन नारायण नदीमा मिसिएर अगाडि बढ़ेको छ। नदी तटीय क्षेत्रका बासिन्दाहरू धेरै आक्रान्त भएका छन्, धेरै मान्छेहरूको चाहिँ एक खालको हामीले गुमाएको अवस्था छ। यो सन्दर्भमा बिहानको खबरको क्रममा अलिकति पछिल्लो अपडेट अथवा सरकारको तर्फबाट भए गरेका प्रयासहरूको विषयमा हामीले सरकारका प्रवक्ता विशेष गरी गृह मन्त्रालयका प्रवक्ता ज्यूसँग कुराकानी गर्ने क्रममा छौं। पछिल्लो विवरण के छ, सरकारी तवरबाट भए गरेका प्रयासहरू के छन् र अहिलेसम्मको घटनाको पछिल्लो विवरण के छ भन्ने विषय पनि जानकारी गराउँछौ। त्योभन्दा अगाडि केही सूचना तपाईँसँग छ भने श्रोताहरूलाई जानकारी।
2: पक्कै पनि विमलजी, हिजो दुःखद घटना भयो, नेपालीहरूले नचाहेको एउटा अकल्पनीय घटना भयो। भुटेको क्षेत्रमा बाढ़ी आयो, रसुवा लगायत त्यसको आसपासका क्षेत्रहरूमा ठूलो क्षति भयो र हिजोदेखि हामी यही विषयमा निरन्तर रूपमा हाम्रा श्रोताहरूलाई जानकारी गराइरहेका छौं र हाम्रो यो प्रयासले गर्दाखेरि धेरै व्यक्तिहरूले त्यो क्षेत्रका व्यक्तिले रेडियो सुनेर र सम्बन्धित निकायसँग समन्वय गरेर केही उद्धारका कामहरू भएका पनि छन्, हामीले यो पनि भेटेका छौं र अहिलेसम्मको अवस्थालाई हेर्दाखेरि सुरक्षा निकायका र सरकारको तर्फबाट विभिन्न किसिमका प्रयासहरू भइरहेका छन्। अहिले मात्रै भनियो भने त्रिशुली र नारायणी नदीको किनारमा बेपत्ता भएका व्यक्तिहरू छन्, उहाँहरूको सब खोज्ने कामहरू पनि भइरहेको छ। ठ्याक्कै एकिन आँखाडा चाहिँ आएको छैन, कति के धनमालको क्षति भयो भन्ने त्यो त क्रमशः आउला नै। अहिले पनि हेर्दाखेरि यो 64 सब भेटिएको भन्ने कुराहरू आइरहेको छ। त्यसै गरी यो गोसाईकुण्डको मेलाको समय पनि हो, त्यसले गर्दाखेरि कैयौं पर्यटकहरू पनि त्यहाँ गएका थिए, उहाँहरूको अवस्था पनि के छ अहिले भन्न सकिने अवस्था छैन। धेरै सवारी साधनहरू पनि त्यहाँ हराएका कुराहरू आइरहेका छन्, त्यहाँ बगाएको कुराहरू आइरहेका छन्। त्यसैले यति नै क्षति भएको छ, यही हो भन्न सकिने अवस्था छैन। तर हामीले नचाहेको कल्पनाभन्दा बाहिरको ठूलो धनजनको क्षति भएको छ विमलजी। अझै भन्ने हो भने यो मेलाले गर्दाखेरि पनि चाहिँ एकिन चाहिँ हामीले भन्न सकिने अवस्था छैन। चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढ़ीसँगै भोटेकोशी नदीमा आएको अकल्पनीय जुन किसिमको बाढ़ी आयो त्यसले गर्दाखेरि धेरै धनजनको क्षति भएको छ। हामी यही विषयमा चाहिँ हाम्रा श्रोतालाई जानकारी गराइरहेका छौँ विमलजी।
1: अवश्य पनि यो कल्पनाभन्दा बाहिरको आकस्मिक खालको चाहिँ यो प्रकोप अथवा यो विपत्तिको घटना आइलागेपछि हामीले संयमतापूर्वक अथवा यो घटनालाई सहनुको विकल्प छैन, जे भयो भइसक्यो, यो घटनालाई लिएर हामीले अब उद्धारको चरणमा प्रवेश गरेका छौं। घटनाका विवरणहरू अथवा क्षतिको वास्तविकताका खबरहरू बिस्तारै आउँदै जानेछन्, त्यो पत्ता लगाउनको लागि पनि एउटा समय लाग्छ। अवश्य पनि बाढ़ीको कारणले धेरै क्षेत्र सहस नहस भएका छन् जस्तो यहाँले उल्लेख गर्नुभयो पर्यटकहरू हराइरहेको खबर छ हाम्रो पर्यटकीय हिसाबले रसुवाको गोसाई कुण्ड अत्यन्त आकर्षक स्थल जहाँ सिजनको हिसाबले कुरा गर्दाखेरि जनै पूर्णिमाको सन्दर्भ पारेर मेला भर्न जाने कतिपय स्वदेशी र विदेशी धेरै तीर्थयात्रुहरू जाने ठाउँ हो गोसाई कुण्ड रसुवाको गोसाई कुण्ड त्यो सन्दर्भ पनि झुरेको अथवा परेको कारणले गर्दाखेरि पनि यही बेलामा आइरहेको विपत्तिले धेरै मानिसहरू हताहत भएको अवस्था छ सँगै कतिपय बाहिरबाट विदेशबाट आएका पर्यटकहरू पनि पर्नुभएको छ सँगै धेरै नागरिकहरूको हताहत भएको अवस्था छ बुधबार बिहान 9 बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह अकस्मात रूपमा बढ्न थालेको देखिएपछि तटीय क्षेत्रका बासिन्दाहरू कतिपय तल्लो भेगका बासिन्दाहरू भागेर जानु भएको छ यो बीचमा प्राविधिक सहकर्मी शंकर भण्डारीले नेपाल प्रहरीका गृह मन्त्रालयका
2: यसैबीचमा हामीले चाहिँ पर्यटन बोर्डका निमित्त सिओ हामीसँग हुनुहुन्छ हिक्मत अयर खास गरेर
1: ठिक छ उहाँसँग कुरा गरौँ हामीले पर्यटनको सन्दर्भ पर्यटकहरूको सन्दर्भमा कुरा गर्दैछौँ हिक्मत अयर सर हुनुहुन्छ पर्यटन बोर्डबाट हिक्मत सर हामीले रेड नेपालको विशेष प्रसारण मार्फत घटना विवरणका पछिल्ला अवस्थाहरू जानकारी गराइरहेका छौं यहाँले पर्यटन बोर्डको तर्फबाट पछिल्लो विवरण अथवा पछिल्लो जानकारी के छ त्यो जानकारी गराउनुहोस् न
3: यो हिजोको विध्वंसकारी जो बाढी आयो भोटेकोशीको यो रसवागढीबाट भनौँ न तिमुरे वरिपरिबाटै तल आएको क्षेत्रमा यसमा अहिलेसम्म पनि अरू अरू अरू यसको अरू जानकारी त मलाई भएन तर प्राइभेट हाम्रो पर्यटकीय टुर अपरेटर उसमा कैलाश मानसरोवर को टुर का टुर अपरेटर एसोसिएसनका हाम्रा पर्यटन व्यवसायहरूको आँकडा अनुसार 403 मिसिन सम्पर्कमा नआएका जानकारी टुरिस्टहरू जानकारी प्राप्त भएको थियो त्यसमा 341 फर्नर र मैले सोद्धा अहिले बिहानसम्मको उसमा पनि यो तिमुरे भन्दा माथिको एरिया केही घर मात्र छन् त्योभन्दा माथिको एरिया निकै नै फ्ल्याट निकै नै विध्वंसकारी यो बाढीले त्यो एरियालाई कुनै पनि संरचना नभएको र यसको मेन रसवागढी नेपाल सिन्धुलीको रसवागढी नाकाको क्षेत्रमा पनि त्यो चाइनिज गेट लगायत सबै संरचनाहरू जिरो भएका छन्
1: हजुर
3: र अहिलेको हकमा यो उहाँहरूले खोजिरहनु भएको छ मैले यो जति पनि स्ट्याटिस्टिक दिएँ हाम्रा यो माउन्ट कैलाश र मानसरोवर यात्रा गराउने एसोसिएसनका साथीहरूले दिएको आँकडा अनुसार त्यो अहिले पनि नै छन् अरू केही केही एक दुईवटाको 20 जति अहिले मलाई भर्खर बिहान फोन गरेको थियो 20 गैराबाउ थाहा भएको छ नेपाली सेनाको सम्पर्कमा आएका छन् उहाँहरूलाई कसरी लिएर आउने भन्ने कुरा छ अब त्यसको लागि भन्दै म्यानेजमेन्ट गर्नुपर्नेछ यसमा विशेष गरी राष्ट्रिय विद्युत जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरण को तर्फबाट भइरहेको कोर्डिनेसन र नेपाल पुलिस नेपाल सेना सबैले यसमा कोर्डिनेसन गरिरहेछन्
1: हजुर अब यहीँनिर घटनाको विवरणका तथ्याङ्कहरू सार्वजनिक गर्ने क्रम आफ्नो ठाउँमा होला हामीले विशेष गरी यो घटना भइसके पछाडि तथ्याङ्कहरू संकलन गर्दै जाँदाखेरि संख्याको विवरण आउने कुरा आफ्नो ठाउँमा होला यो बेलामा यो अवस्थामा विपदको यो परिस्थितिलाई हामीले एक ढंगले काबूमा राख्नको लागि समन्वय र सहकार्यको आवश्यकता हो यति बेला जसरी विदेशी नागरिकहरू पनि धेरै संख्यामा परेको अवस्थामा कूटनैतिक तवरबाट अथवा परराष्ट्र संघको समन्वयको आधारमा विदेशीहरूको पनि चासो होला त्यो विषयलाई यहाँहरूले कसरी समन्वय गरिरहनु भएको छ
3: हामीले हिजो 10 बजे नै हामी बसेर सबै यो हाम्रा पर्यटन व्यवसायहरूको ग्रुपलाई बोलाएर उहाँहरूसँग कोर्डिनेसन गर्यौं र उहाँहरूबाट र टुरिस्ट पुलिस नेपाल पुलिसबाट यो स्ट्याटिस्टिक स्थलगत रूप लिइसकेपछि हामीले यो जानकारी आफ्नो वेबसाइट मार्फत र लगायत परराष्ट्र मन्त्रालयमा पनि र हाम्रा नेपाल स्थित विभिन्न एम्बेसीहरूमा पनि यो जानकारी गराएको छौँ किनकि यसमा इन्डियनको मिसिङमा 133 युएस युके अस्ट्रेलिया क्यानाडा लगायतका विदेशी पर्यटकहरू पनि छन् त्यो सबै एम्बेसीलाई जानकारी गराउने र हामीले आफ्नो सिचुएसन अपडेट गर्ने वेबसाइटबाट नै त्यसको डिटेल हामीले सबैबाट लिनु हामीले हिजोदेखि नै हामीले स्टार्ट गरेका छौँ र जानकारी पनि हामीले दिइरहेको छौँ र सँगसँगै विदेशी विभिन्न मिडियाहरूले हामीलाई सम्पर्क गरिरहेका छन् र हामीले यस अहिले मिसिङको कुरा हो एक्ज्याक्ट हामीलाई यसमा हताहत भएका या विभिन्न लस त हामी भन्न सक्दैनौँ तर मिसिङ चाहिँ यो भएको छन् र कन्ट्याक्टमा आउने प्रयास भइरहेको छ त्यहाँको भौतिक संरचना नै धेरै ठाउँमा नभएकोले त्यसलाई हामीलाई त्यो इन्फर्मेसन दिनु भइरहेको छ भन्ने कुरा हामीले राखेका छौँ यसलाई यो यसलाई अलि म्यानेज गर्न यसलाई नर्मल ल्याउनलाई हाम्रो इन्फर्मेसन डिसिमिनेसन गर्ने र हाम्रा पर्यटन व्यवसायहरू खास गरी जो टुर अपरेटरहरू छन् उहाँहरूलाई डाइरेक्ट कन्ट्याक्टमा छौँ उहाँको हरेक समयको हिजो पनि एउटा हाम्रो पर्यटक व्यवसायी हाम्रो टानको अध्यक्ष सागर पाण्डेजी आफै जहाज लिएर हेलिकप्टर लिएर जानुभयो तर अहिले मैले पाएको जानकारी अनुसार त्यहाँ धेरै उहाँहरूले कुनै पनि आफ्नो मान्छेहरू त्यो सम्पर्कमा अहिलेसम्म पनि आउनु सक्नु भएको छैन त्यस्तै दोस्रो हाम्रो पर्यटन व्यवसायी जानुभयो उहाँहरूको पनि 20 जनाको अहिले वेयर अबाउट अहिले भर्खर यो समाचारभन्दा अगाडि उहाँहरूले थाहा पाउनुभयो र अब उहाँहरूलाई हामीले सेनाबाट अनुरोध गर्न चाह उहाँको सेनाको सम्पर्कमा आएछन् हामी अनुरोध गर्न चाहिरहेछौँ
1: हजुर हुन्छ सर हामीले पछिल्ला घटनाका विवरणहरू फेरि पनि यहाँ मार्फत जानकारी गराउनेछौँ टेलिफोन सम्पर्कमा रहिरहन आग्रह गर्छौँ हामी फेरि पनि सम्पर्क गर्नेछौँ अहिलेको लागि धन्यवाद भन्छौँ यो बीचमा घटनाको पछिल्लो अवस्था विशेष गरी विपदको बेलामा राष्ट्रिय एउटा दरिलो संयन्त्रको रूपमा रहेको हाम्रो नेपाली सेनाको तर्फबाट हुँदै गरेका उद्धारका प्रयासहरू अथवा नेपाली सेनाले पछिल्लो घटना विवरणको बारेमा के गर्दैछ भन्ने सन्दर्भमा नेपाली सेनाका प्रवक्तासँग मुकुन्दजीले सम्पर्क गर्दै हुनुहुन्छ
2: हजुर विमलजी पक्कै पनि पछिल्लो समयको अपडेट अनुसार 157 जनाको मृत्यु भयो भन्ने समाचारहरू आइरहेका छन् यही बीचमा उद्धार कार्यमा एउटा महत्वपूर्ण पाटोको रूपमा नेपाली सेनाले काम गरिरहेको छ अहिलेसम्म अवस्था के छ यो विषयमा जानकारी दिनको लागि हामीसँग नेपाली सेनाका प्रवक्ता राजुराम बस्नेत हुनुहुन्छ प्रधानजी स्वागत छ कार्यक्रममा
4: हजुर
2: हिजो जुन दुखद घटना भयो त्यसमा चाहिँ नेपाली सेनाले पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ उद्धारको काममा चाहिँ यहाँको एउटा सराहनीय कार्य छ अहिलेसम्मको अवस्था के छ त्यहाँको वस्तुस्थिति बताइदिनु न
4: हजुर अब यो उद्धारको सम्बन्धमा नेपाली सेनाले हेलिकप्टर र जमिनी उद्धार दुवैमा तदारुकका साथ कार्य गरेको छ यो हवाई उद्धारको सम्बन्धमा हिजो 97 जनाको उद्धार गरेकोमा अहिले बिहान यो त्रिशुलीको 3A टनेलमा चाहिँ फसेको तीनजनाको चाहिँ अहिले बिहान उद्धार भइसकेको छ त्यसै गरी 3B टनेल यो त्रिशुलीको 3B टनेलको पनि उद्धारको लागि हेलिकप्टर मुभ भइसकेको अवस्था छ त्यसै गरी यो धुन्चेबाट टिमुरेतर्फ 4 फ्लाइटमा चाहिँ यो रिलिफ सामग्रीहरू चाहिँ हामीले टिमुरे पुर्याइसकेको अवस्था छ त्यसै गरी थप 300+ फौज परिचालन गरेर करिब 2000+ फौजहरू यो उद्धार र राहतमा खटिएको अवस्था छ
2: हजुर क्षतिका विवरणहरू प्रारम्भिक जानकारी अरू केही छ कि
4: अब क्षतिको सम्बन्धमा मुख्य गरी टिमुरे स्याप्रुबेसी र मेलुङ यो तीनटा इलाकामा र त्रिशुली सहित क्षति अलिकति बढी भएको अवस्था छ र यसको तथ्याङ्क संकलन कार्य भइरहेको हुँदा यो प्राप्त भएपछि हामी जानकारी गराउँछौँ।
5: हजुर, अहिले उद्धार कार्य अहिले पनि जारी छ भनिरहँदाखेरि त्यहाँको अवस्था के छ? उद्धार गर्न सकिने अहिले पनि अप्ठ्यारो छ कि सहज भइसकेको हो कि परिस्थिति कस्तो छ बताइदिनु न।
4: अब अहिले उद्धार सुरु भइसकेको अवस्था छ, यो रातभरि पनि हाम्रो 11 टिमले जमिनी उद्धार चाहिँ जारी नै राखेको अवस्था थियो भने यो बिहान भएपछि हवाई उद्धारहरू पनि निरन्तर रूपमा सुरु भइसकेको अवस्था छ।
5: उद्धार गर्दाखेरि त्यस्तो असहज परिस्थिति छ, मौसम कस्तो छ भन्नु खोजेको मैले, त्यसमा त्यो बारेमा बताइदिनु न।
4: अब मुख्य गरी उद्धारको लागि हिजोको चाहिँ अवस्था अनुसार जुन पानीको वेभ थियो त्यो धेरै नै माथि उठेको अवस्था थियो, त्यसले पनि डिस्टर्ब गरेको थियो भने त्यसै गरी यो जमिनी बनावट र त्यो सँगसँगै अहिले मौसमी हालत पनि बेला बेलामा बिग्रिने हुँदा त्यसले हामीलाई उद्धार कार्यमा केही असहजता पनि महसुस भएको अवस्था छ।
5: हुन्छ, भोटे कोशीमा आएको जुन बाढी छ त्यसले गरेको क्षतिको विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुभयो, यहाँलाई धन्यवाद।
4: धन्यवाद।
5: अहिले हामीले कुराकानी गर्यौं नेपाली सेनाका प्रवक्ता राजु राम बस्नेतसँग, खास गरेर जुन रसुवा जिल्लाको भोटे कोशीमा आएको बाढ़ीका कारणले क्षति भएको छ त्यो विषयमा। अहिलेसम्म रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीको कारण 157 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसमध्येमा 34 महिला र 63 पुरूष, 6 बाल बालिका र 7 बालक, त्यसै गरेर 47 जनाको पहिचान खुल्न सकेको छैन यो अवस्था छ। यसै गर्दाखेरि प्रहरीका अनुसार अहिले पनि पुरुष फेरि भेटेका कुरा गरेका छन् विमलजी।
1: हजुर, अवश्य पनि हामीसँग हेमन्त जोशी हुनुहुन्छ टेलिफोन सम्पर्कमा। यो रेड नेपालको विशेष प्रसारणमा हामी उहाँ मार्फत पछिल्लो विवरणको लागि एउटा पछिल्लो अवस्थाको जानकारी लिन्छौ। हेमन्त सर, यहाँलाई रेड नेपालको यो विशेष प्रसारणमा स्वागत छ।
6: धन्यवाद हजुर।
1: हजुर, अहिले यति बेला कहाँ हुनुहुन्छ?
6: म श्री नम्बर 1 सैन्य तालिम केन्द्र ठाकुर।
1: हजुर, केही बेर अगाडि हामीले यहाँहरूको प्रवक्तासँग पनि कुरा गर्यौं, घटनाको विवरणको पछिल्लो तथ्याङ्क अथवा हामीले उद्धारको प्रक्रियामा रहँदै गर्दाखेरि पछिल्लो हाम्रो प्रयास के छ अथवा पछिल्लो विवरण अलिकति जानकारी गराउनुहोस् न।
6: अहिले बिहानैदेखि उद्धारका कामहरू सुरु भएका छन्। यो त्रिशुली 3A र त्रिशुली 3B चाहिँ ठूलो संख्यामा टनेलभित्र मान्छेहरू अड्किराखेको भन्ने खालको जानकारीहरू आएको छ। त्यसै अब त्रिशुलीको बजार मन्दिर क्षेत्र बेत्रावती पुलमा देवीघाट ज्येष्ठ नागरिक आश्रममा लगायत स्थानहरूमा पनि मान्छेहरू उद्धारको लागि पर्खाइमा हुनुहुन्छ, त्यहाँ अड्किरहनु भएको छ भन्ने जानकारी आएको छ। अहिले भर्खरै त्रिशुली 3A 3 चाहिँ उद्धार भएर श्री नम्बर 1 सैन्य तालिम केन्द्र ल्याइएको छ। अहिले यो तालिम केन्द्रमै सूचना तथा सञ्चार मन्त्री विक्रम तिमल सिन्हा, बागमती प्रदेशका मुख्यमन्त्री अनि त्यसपछि प्रमुख जिल्ला अधिकारी यता सुरक्षा निकायका प्रमुखहरू लगायतको बिहानैदेखि तालिम भएर प्रायोरिटी प्राथमिकता निर्धारण गरेर कता कता के परिचालन गर्ने, उद्धारका कामहरू कसरी गर्ने भनेर चाहिँ उहाँहरूले प्राथमिकता निर्धारण गरेर उद्धार सँगसँगै राहत वितरणका कामहरू, सड़क खुलाउने कामहरू, विद्युत दूरसञ्चारका कामहरू कसरी चाँडोभन्दा चाँडो खुलाउने भनेर उहाँहरू खटिरहनु भएको छ।
5: हजुर हजुर, हेलो,
6: हजुर हजुर
5: हजुर। अब त्यो हुँदै गर्दाखेरि संचार मन्त्री पनि त्यहाँ पुग्नु भएको छ, त्यसै गरेर यहाँले भने जस्तै सुरक्षा निकायका सबै व्यक्तिहरू, उच्च पदस्थ पदाधिकारीहरू पुगेर त्यही किसिमको कसरी रेस्क्यु गर्ने भन्ने किसिमको कुरा हुँदै गर्दाखेरि हिजोको वातावरण एउटा थियो भनेपछि आज के फरक आएको छ? मौसमी हिसाबले त्यहाँ उद्धार गर्नु कतिको सहज छ, के फरक आएको छ हिजोभन्दा?
6: एकदमै एकदमै एकदमै अप्ठ्यारो थियो। आज बिहानसम्म 7 रेस्क्यु टोली अपरेट हुनै सकेका थिएन। काठमाडौँबाट पनि अहिले भर्खर ढुन्चेका लागि एउटा फ्लाइट एउटा रेस्क्यु टोली गयो भन्ने जानकारी आएको छ। बिहान 7:04 पहिलो यताबाट ढुन्चेको लागि एउटा रेस्क्यु टोली गएको थियो। त्यसपछि 7:11 चाहिँ त्रिशुली 3A र 7:15 त्रिशुली 3B गरेर चाहिँ तीनटा रेस्क्यू टोली परिचालन भएको छ नुवाकोटबाट, काठमाडौँबाट पनि टोली परिचालन भएको छ भन्ने जानकारी आएको छ। यद्यपि बिहानैदेखि मौसम चाहिँ त्यो कुहिरो हुस्सोहरू भएको कारणले त्यहाँ त्यो उद्धारका कामहरू चाहिँ प्रभावित नै छन्, अहिले पनि त्यति सहज छैन।
1: यहाँलाई धेरै धेरै धन्यवाद। हेमन्त जोशी हुनुहुन्थ्यो। हामीले विभिन्न सरकार राख्ने पक्ष अथवा उद्धार कार्यमा सरकारी संयन्त्र मार्फत परिचालित हुनुभएका व्यक्तित्वहरूसँगको पछिल्लो अवस्थाको विषय केन्द्रमा राखेर यहाँहरूलाई जानकारी गराइरहेका छौं। अब यसपछि 8 बजे अङ्ग्रेजीमा समाचार हुनेछ। हामी विशेष प्रसारण मार्फत श्रोताहरूलाई पछिल्ला अवस्थाहरू अथवा सरकारले गर्दै गरेको उद्धार प्रयासमा सबै पक्षको एउटा समन्वयात्मक सहकार्यको आवश्यकता छ। विपदको यो घडीमा हामी सबैले धैर्यतापूर्वक संयमतापूर्वक उद्धारमा जुट्नु सबै नेपालीको कर्तव्य हो। त्यही सन्दर्भमा यो विपदलाई हामीले एउटा सहने शक्ति प्राप्त गरेर अगाडि बढ्नुपर्ने अवस्था छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय केन्द्रले पनि इसिमोड लगायतका विभिन्न यो पर्यावरण अथवा भूगोल सम्बन्धी अध्ययन गर्ने संस्थाहरूको तर्फबाट पनि यो कुन कारणले गर्दाखेरि विपत्ति आइलाग्यो, यो कसरी यति आकस्मिक रूपमा अकल्पनीय रूपमा यो विषय आइलाग्यो भन्ने विषयमा अध्ययनहरू अनुसन्धानहरू गरिरहेको अवस्था छ। हामीले त्रिशुलीमा अथवा भोटेको सीमा बाढ़ी आयो भनिरहेका छौं, तर त्यसको कारण ठ्याक्कै यो कारणले गर्दाखेरि बाढ़ी आएको हो भन्ने ढंगका अनुसन्धानले दिने रिपोर्टहरू सार्वजनिक हुन बाँकी छ। हामीले अहिले यति बेला उद्धारका कुराहरू अथवा घटनाले निम्त्याएको परिस्थितिले जन्माएका कारणहरू, नागरिकहरू कति प्रभावित भए, कति हामीले गुमायौं भन्ने सन्दर्भको क्षतिको विवरणका कुराहरूको विवरण दिने चरणमै छौं अझै पनि। त्यो हिजो बिहान झण्डै 9:15 बजेबाट शुरू भएको यो विपत्तिले धेरै भौतिक क्षति, मानवीय क्षति निम्त्याएको छ। मुलुकको लागि यो अपूरणीय खालको क्षति भएको अवस्थामा हामी तपाईँसँगै छौं। यो बीचमा मुकुन्जीले पछिल्ला केही विवरणहरू, सूचनाहरू, समाचारहरू अगाडि प्रस्तुत गर्नुहुन्छ।
5: विमलजी, खास गरेर जुन हिजो घटना छ नि त्यसपछि अझै पनि त्यहाँ दुर्घटना हुन सक्छ, बाढ़ीका कुराहरू आउन सक्छन्। त्यही कारणले गर्दाखेरि बाढ़ीको कारणले हिउँ चट्टान, हिउँ पहिरो लगायतकाबाट
1: शुरू भएको यो विपत्तिले धेरै भौतिक क्षति, मानवीय क्षति निम्त्याएको छ। मुलुकको लागि यो अपूरणीय खालको क्षति भएको अवस्थामा हामी तपाईँसँगै छौं। यो

0: बाढी पहिरोको कारणले गर्दाखेरि यो बाटो अझै पनि हामी सुरक्षित छैनौँ, त्यो बाटो चाहिँ बस्नुपर्छ भनेर आग्रह गरिरहेको अवस्था छ। यसै बीचमा प्रधानमन्त्री बालेन्द्र शाहले पनि सरकारको अहिलेको पहिलो प्राथमिकता भनेको घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको भनेर उहाँले चाहिँ आफ्नो सामाजिक सञ्जाल मार्फत पनि आग्रह गरिरहेको अवस्था छ। सरकार लागिरहेको छ र सरकारको प्रयास निरन्तर जारी छ भनेर भन्नुभएको छ।
1: अवश्य पनि यो बेलामा एउटा राज्यको दायित्व पनि बन्छ, कर्तव्य पनि हो, हामीले सबै सरकारी संयन्त्रहरूको समन्वय गरेर नागरिकहरूको सहभागिता जोडेर उद्धारको प्रयासमा लाग्नुपर्ने स्थिति हो। त्यो कारणले गर्दाखेरि पनि सबै सरकारी संयन्त्रहरूले आफ्नो दायित्व र कर्तव्य बोध गरेर इमानदारपूर्वक हामी अहोरात र खट्नुपर्ने अवस्था हो, राष्ट्रको आवश्यकता हो। त्यही आवश्यकतालाई महसुस गरेर हामी पनि निरन्तर सूचना समाचार दिने हाम्रो कर्तव्य हो, त्यसका लागि हामी हरदम हाम्रो प्रसारणमा निरन्तर जुट्नेछौं। अहिलेको लागि अब हाम्रो केही बेरपछि सूचना विज्ञापन सँगसँगै बिहान 8 बजेको समय अंग्रेजी समाचारको हो, अंग्रेजी समाचार सुन्न सक्नुहुन्छ।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
2: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
1: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
2: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866 26 26 73 र 9843 40 39 11।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
1: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97140131429।
4: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
6: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
6: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोपाइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841 97 97 13 र 9813 1915 1915।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: छोरा छोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक

0: डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट बाहेक दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 8 बज्यो।

0: एकमात्र डीटीएफ सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: नमस्कार, कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र रमा वाग्ले सँगै कार्यक्रम संचालक म हरिगिरी हार्दिक स्वागत गर्दछौं। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहीबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान 98.100 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले हिजो तिब्बत हुँदै रसुवाबाट आएको भुटेकुचीको ठूलो बाढ़ीले पुर्याएको मानवीय तथा भौतिक क्षतिबाट पर्न गएको असर र यसका लागि राहत तथा पुनर्स्थापनाको स्थिति के छ, यो बारे विषय प्रसंग जोड़ तिब्बत तर्फबाट आएको विनाशकारी बाढ़ीका कारण व्यापक जनधनको क्षति भएको देखिन्छ। रसुवा सहित नुवाकोट, धादिङ र त्रिशुली नदीको तटीय क्षेत्रमा बाढ़ीले व्यापक जनधनको क्षति गराएको छ। बाढ़ीसँगै अहिले सुरक्षा निकाय उद्धार र राहतमा केन्द्रित भएको छ। यस्तै विभिन्न राजनीतिक दल संघ संगठनले पनि आवश्यक समन्वय गरेका छन्। हिजो बिहान आएको बाढ़ीले जे जति रूपमा मानवीय भौतिक तथा पूर्वाधार क्षेत्रमा क्षति पुर्याएको छ त्यो हाम्रो परिकल्पना भन्दा बाहिरको विषय बनेको छ। एकाएक आएको उक्त बाढ़ीले रसुवा, नुवा कोट, धादिङ, गोर्खा चितवनहुँदै सुस्तासम्म धेरै र आंशिक रूपमा पुर्याएको क्षतिको पूर्ण विवरण आउन सकेको अवस्था छैन। जे जति रूपमा विवरण संकलन भएको छ त्यसबाट हामी अबको सुरक्षा पुनर्स्थापन तथा उद्धारका लागि राज्यका सबै निकाय, विभिन्न संघ संस्था, रेड क्रस र स्थानीयवासी ठूलो रूपमा खटेर लाग्नुपर्ने बेला आएको छ। संघ, प्रदेश तथा स्थानीय तहमा खोज तथा उद्धार समूहको गठन तथा क्षमता विकास गरी प्रभावकारी खोज, उद्धार तथा राहत प्रदान गर्नुपर्ने चुनौती एकातर्फ छ भने विपदको घटना हुनसाथ त्यस्ता घटनाबाट असर पर्न सक्ने क्षेत्रमा रहेका व्यक्तिलाई उद्धार गर्ने, विपद प्रभावित बासिन्दाको जीवधनको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने खाँचो देखिएको छ। यसका लागि विपद प्रभावितको खोज तथा उद्धारका लागि सुरक्षा निकाय, खोज तथा उद्धार समूह, फ्लाइङ स्क्वाड, स्थानीय समुदाय, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट स्वयंसेवक, प्राविधिज्ञ लगायतका सरकारवाला संस्था परिचालन गरिएका छन्। यही सन्दर्भमा हिजो आएको बाढ़ीले गराएको क्षतिको विवरण, त्यस्तै पीड़ित परिवारका लागि घाइतेको उद्धार तथा पुनर्स्थापनाका लागि के कस्तो काम भएको छ, यो बारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत अहिले हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछु।
4: थ्याङ्क यू सर।
3: अहिले हिजो मात्र तिब्बत हुँदै भोटेकोसी र त्रिशुलीले ल्याएको जुन वितण्डा र बाढ़ीका कारणले गर्दाखेरि धेरै व्यक्तिहरू बेपत्ता र पूर्वाधारहरूको पनि क्षति भएको छ होइन, भोटेकोसीले ल्याएको विनाशकारी बाढ़ीले पुर्याएको क्षतिको पछिल्लो आजको विवरण के छ, यहीँबाट सुरु गरौँ त।
4: बिहानको डेटा चाहिँ खासै मसँग धेरै आइसकेको छैन, यो हिजो हाम्रो 11 बजेसम्मको डेटा र अहिले चाहिँ अलिकति दुईटा थप भएको नारायणी नदीको छ, त्यो सहित गरेर अहिले हामीसँग आज च्यानलबाट आएको विवरणीहरूलाई भन्नुपर्दा त 146 जनाको सब चाहिँ फेला परेको छ, शनाखत चाहिँ हुन बाँकी छ। त्यसै गरी अब बाढी प्रभावित क्षेत्रमै काम गर्ने शस्त्र प्रहरी, नेपाली सेना, त्यसपछि नेपाल प्रहरीहरू पनि सम्पर्कविहीन हुनुभएको छ धेरैजना नै, टुरिस्टहरू, विदेशी 291 जना र अब हाम्रो यो पर्यटन बोर्डले दिएको विवरण अनुसार चाहिँ कुल 384 यात्रीहरू चाहिँ बेपत्ता भएको, सम्पर्कविहीन भएको भन्ने छ।
3: अनि जस्तो यो रसुवा अनि नुवाकोट साथै गोर्खा अनि धादिङ साथसाथै चितवन यी क्षेत्रहरूमा सबभन्दा बढी क्षति कुन स्थानमा भएको देखिएको छ
4: मानवीय क्षतिको हिसाबले चाहिँ अहिले अब सबहरू चाहिँ माथिबाट बगाएर मानव रसुवादेखि नै बगाएर ल्याएको नि हुन सक्ने भयो। अहिले चितवनमा चाहिँ 64 वटा भन्ने थियो, आज बिहानको दुईटा थप महिलाको सब खेला भनेपछि 66 वटा चितवनमा, धादिङमा 18 वटा, त्यसै गरी नुवाकोटमा 11, रसुवामा 1, गोर्खामा 19, नवलपुरमा 1 र तनहुँमा 9 वटा सबहरू खेला परेका छन्।
3: हजुर हजुर। अनि उद्धारमा के कस्तो कार्य भएको छ नि, सेना प्रहरी तथा स्थानीय तहमा यहाँको प्राधिकरणले के कसरी संयन्त्र तयार गरेको छ र सहकार्य गर्नका लागि चाहिँ अपील गरेको देखिन्छ?
4: होइन हिजो हामीले यो घटना हुने बित्तिकै तुरुन्तै हामीले प्राधिकरणमा मन्थली कमान्ड पोस्टको बैठक माननीय गृहमन्त्रीजीको अध्यक्षतामा बसेर केही निर्णय गर्यौं। त्योसँग लगत्तै 11 बजे सामान्य प्रधानमन्त्रीज्यूको अध्यक्षतामा राष्ट्रिय परिषद विपदको परिषदको बैठक बसेर तुरुन्तै क्याबिनेटको पनि बैठक बसेर यस सम्बन्धी 9-10 वटा निर्णयहरू भएका छन्। हामीले थाहा पाउने बित्तिकै सरकारी संयन्त्रहरू सबै शक्ति र संयन्त्रहरू परिचालन भइसकेको छ। हिजोदेखि नै हामीले 116 जनालाई चाहिँ हेली उद्धार गरेका छौँ। नेपाली सेनाको बाट 88 जना र निजी क्षेत्रको हेलीबाट 28 जनाको उद्धार गरेर कतिपय अलिकति घाइते गम्भीर घाइते हुनेहरूलाई काठमाडौँ ल्याएर विभिन्न अस्पतालमा उपचार पनि भइरहेको छ। त्यो निशुल्क उपचारको व्यवस्था पनि गभर्मेन्टले गरेको छ। कतिपयलाई त्रिशुली अस्पतालमा पनि सामान्यहरूलाई त्यहाँ उपचार भइरहेको छ भने त्यो सँगसँगै हामीले रसुवाको धुम्केमा चाहिँ अलिकति हाइटमा चाहिँ तटीय क्षेत्रका बासिन्दालाई त्यहाँ सुरक्षित गरी राखेर खाने बस्ने सब व्यवस्था पनि मिलाइएको छ सर।
3: एकाएक यसरी आएको बाढीले जुन किसिमको विनाश निम्तायो नि हाम्रो लागि होइन, यो मौसम सम्बन्धी भविष्यवाणीका केही गतिविधिहरू हामीले सुरुमै चाहिँ जानकारी लिन नसकेको अवस्थाको कारणले गर्दाखेरि पनि यो क्षति बढी मात्रामा बेहोर्नु परेको देखिन्छ कि के लाग्छ यहाँलाई?
4: यो मनसुनको कारणले अहिले जुन नेपालभित्रको जुन मनसुन प्रणाली छ त्यो प्रणालीले गर्दा चाहिँ यो क्षति भएको होइन। हामीले अहिले हिजोकै केसमा पनि त्यो घटना हुँदै गर्दाखेरि खासै पानी धेरै ठाउँमा नेपालमा नपरेकै सुक्खै अवस्था थियो, नर्मलै अवस्था थियो। र हामीले जुन अर्ली वार्निङ सिस्टमहरू जुन अब मेट्रोलोजिकल हाइड्रोलोजिकल स्टेसनहरू विभिन्न ठाउँमा धेरैवटा राखेका छौँ, त्यसै त्यही रसुवा धादिङ अनि उता चितवनकै कुरा गर्दा नुवाकोटै कुरा गर्दाखेरि पनि हामीले त्यहाँका नदी बेसिनहरूमा पनि राखेको छ स्टेसनहरू। तर हिजोको केसमा चाहिँ यो ठुलो फ्ल्यासफ्लडले चाहिँ त्यो स्टेसनहरू नै करिब 6 वटा स्टेसनहरू चाहिँ सुरुकै पहिलो झमटमै अब त्यो गएको जस्तो अवस्था छ। 1-2 स्टेसनहरूले चाहिँ हामीलाई रेड अलर्ट पनि दिइरहेका थिए। त्यो चाहिँ अलिकति दुःखदै भन्नुपर्छ। किन त्यो भयो भन्दा हामीले मनसुन जान्ने विपदको लागि भनेर टार्गेट गरिएका नर्मल खालेसम्मको बाढीलाई चाहिँ को भयो स्टेसन। अब धेरै ठुला ठुला हाइड्रोहरू नै बगाइरहेको अवस्था छ, त्यो स्टेसन पनि त्यसरी नै बगाएको भयो। अब अर्को चाहिँ हामीले फोरकास्ट गर्न सक्ने मनसुन जान्ने विपदको जुन फोरकास्ट थियो त्यो चाहिँ अब हाम्रो ट्रान्सबाउन्ड्रीमा भएको विषय चीन र नेपालको सीमा जस्तो रसुवागढी सिमानामा भएको र ठुलो ह्युज अमाउन्टको भएको जुन चाहिँ माथि अहिले अलिकति हाम्रो प्रारम्भिक अनुमान अनुसार चाहिँ रकहरू आइस सहितको ठुलो रक चाहिँ तल नदीमा खसेर त्यसले नै तटीय क्षेत्रमा बाढी आएको भन्ने छ। त्यो आधिकारिक भेरिफाई भएर अब अध्ययन गरेर प्राइभेट टोलीले रिपोर्ट चाहिँ दिन बाँकी छ। तर हाम्रो यो सेटेलाइट इमेज र ड्रोनहरूबाट खिचेको भिडियो फोटोहरू हेर्दाखेरि चाहिँ प्रारम्भिक अनुमान त्यो गरिएको छ।
3: पहिला यस्तो किसिमको बाढीहरू आउँदाखेरि जस्तो तिब्बतबाट शुरू भएको बाढीहरूको पूर्व जानकारी अनि सूचना आउने गर्दथ्यो, यसपटक चाहिँ तिब्बतबाटै हामीलाई सूचना र जानकारी पनि प्रारम्भिक अवस्थामा नआएको कि भन्ने एक खालको गुनासो रहेको छ के जस्तो, यसबारेमा चाहिँ यहाँको प्राधिकरणले केही अध्ययन गरेको छ?
4: यसमा हामीले हिजो पनि केही अब फर्मल्ली त्यस्तो धेरै गर्न नसके पनि हामीले इसिमोड मार्फत चाहिँ चाइनासँग पनि केही बुझेका थियौँ। त्यो गर्दाखेरि चाहिँ उता साइडमा चाइनापट्टिको साइडमा पनि त्यसरी सूचना प्राप्त नभएको र त्यहाँ पनि आकस्मिक रूपमै आएर त्यहाँ पनि धेरै हतहत भएको भन्नेसम्म हामीले सुनेका छौँ। हामीलाई नै थाहा नभएर यहाँहरूलाई दिन सकेन भन्ने जस्तो कुरा छ, तर आधिकारिक रूपमा त अझै आउन बाँकी छ।
3: हजुर, अनि यसैमा रसुवा भन्सार नाकादेखि धादिङ गोर्खा चितवन र सुस्तासम्मको बाढीको प्रभावले पारेको मानवीय तथा भौतिक क्षतिलाई के कति रूपमा आकलन गरिएको छ यो पछिल्लो अवस्थामा अहिले बिहानसम्मको अवस्थामा?
4: अब यस्तो छ, यो पानीको बहाव कम हुँदै गएपछि चाहिँ त्यहाँ अब अलिकति मिसिङ भएका व्यक्तिहरूको पनि पत्ता लाग्न सक्ने अवस्था चाहिँ देखिएको छ। जति अब बाढीमा जति चाहिँ पानीको फ्लो बढी भयो त्यति नै अब देख्ने अवस्था पनि भएन। अहिले त्यसको फ्लो घट्दै गएपछि जस्तो मैले उदाहरण कसरी दिन्छु भन्दा यो चितवनको नारायणी नदी किनारहरूमा नै डेड बडीहरू हिजोदेखि नै अलि धेरै देखिन थाल्यो भएर अब त्यसकै केही अझ पनि देखिने सम्भावना छ। अब त्यो हामीसँग आधिकारिक रिपोर्ट आएपछि मात्र मैले भन्न सक्छु। जे जति हामीले अहिले डेटा मैले यहाँहरूलाई प्रस्तुत गरिराखेका छु योभन्दा चाहिँ बढ्ने नै देखिन्छ।
3: अनि थप क्षति हुने अवस्था हुन नदिनका लागि अरू सतर्कताका कार्यव्यवस्थाहरू के छन् त, यहाँहरूले के तयारी गर्नुभएको छ?
4: अहिले हामीले विभिन्न डिजिटल प्लेटफर्महरू हाम्रो प्राधिकरणको नेपाल सरकारका अन्य विपद सम्बद्ध निकायहरूले पनि यो हिजोको उसलाई जोडेर यसमा पनि सतर्कता अप्नाउने र थप क्षति हुन सक्छ जस्तो अहिले आज भोलि पनि केही अब हाम्रै नेपालकै आफ्नो प्रणाली
5: मनसुनले पनि पानी पार्ने केही देखिया छ, त्यही भएर त्यसले पनि थप बहाव भएर त्यो प्रयोग क्षेत्रमा चाहिँ झनै प्रभाव पर्न सक्छ भनेर त्यो पनि अवेर गरिरहेका छौँ भने त्यहाँ अहिले सेक्युरिटीहरू सबै एजेन्सीहरू खटिनु भएको छ। त्यसपछि हाम्रो गैर सरकारी संस्थाका पनि हामीले कुन कुन संस्थाहरूलाई कता खटाउने भनेर हिजो नै उहाँहरूसँग छलफल गरेर आफ्नो कार्यक्षेत्र भएको ठाउँमा सहयोगको लागि उहाँहरूले पनि परिचालन गरिसकेका छौँ। त्यो सँगसँगै यो बिहानमा हामीले हिजो पनि पठाएका छौँ, आज पनि थप हामीले हिजो 4-5 ट्रक नै यो रिलिफका सामानहरू जुन हामीलाई इन्डिया सरकारबाट पनि सहयोग प्राप्त भएको छ त्यो चाहिँ रसियातर्फ पठाइरहेका छौँ भने अहिले फेरि पठाउने थप पठाउने क्रममा छौँ।
3: हजुर, अनि यो एक खालको अहिले भ्रम पनि सिर्जना भएको छ होइन, फेरि बाढी आउन सक्नेछ भनी एक खालको सूचना जानकारी पनि सामाजिक सञ्जालहरूमा भेटिएको देखिन्छ, यसमा प्राधिकरणको ध्यान कसरी गएको छ?
5: यो चाहिँ खास हामीले पनि यो मिडियाहरूबाट अलिअलि सुनेको देखेको जस्तो लाग्छ मलाई होइन, अब हाम्रो आधिकारिक त्यस्तो छैन, त्यही भएर मैले चाहिँ बरु मिडियाहरूलाई चाहिँ अब आधिकारिक निकायबाट त्यस्तै खालको सूचना दियो भने चाहिँ यहाँहरूले सम्प्रेषण गरिदिनु होला, नत्र आधिकारिक नभइकन कहीँ कतै आएका विषयहरू जुन चाहिँ एथेन्टिक नहुन सक्छन् त्यस्ता विषयलाई सेयर गर्ने गर्यो भने अलिकति फेरि जनमानसमा अझ बढी चाहिँ डर पैदा पनि हुन सक्छ होइन। अब आधिकारिक त्यस्तो नै आइसक्यो प्राविधिक टोलीबाट आधिकारिक निकायबाट भनेर त्यो त एकदमै छिटोभन्दा छिटो सर्कुलर गर्नु नै पर्छ, किन भन्दा झन्डै बढी क्षति हुन सक्छ, तर यो भन्दै गर्दा क्षति फेरि हुन सक्दैन पनि भन्न सक्ने अवस्था छैन। अब हिजोको यो पनि त्यसरी आकस्मिक फ्लड आयो त्यो त जतिसुकै बेला पनि आउन सक्ने रहेछ भन्ने त हामी तयारी त हुनुपर्छ, तर अब हामीले अहिले यो आउनै लागेको छ तुरन्तै आइहाल्छ भनेर त्यो भन्न सक्ने अवस्थामा चाहिँ हामी त्यस्तो खालको अध्ययन र प्राविधिक अध्ययन भएको चाहिँ छैन।
3: यो भोटेपछि भन्दा बित्तिकै खास गरी यो दोलखाबाट बग्ने नदीको रूपमा धेरै मान्छे परिचित छन् होइन, यो त्रिशुलीमा आएर भोटेपछि मिसिन्छ र यो किसिमको वितण्ड मचाउँछ भन्ने धेरै मान्छेलाई चाहिँ थाहा पनि थिएन, यतापट्टि त्रिशुलीमा मिसिएको भोटेपछिले जुन किसिमको वितण्ड मचायो तर चाहिँ दोलखातिरबाट बग्ने भोटेपछिमा पनि त्यहाँ अत्यालिएको अवस्था आएको थियो, त्यसबारेमा के पनि केही जानकारी लिनुभएको थियो यहाँहरूले?
5: हामीलाई चाहिँ फोन गरेर पनि यता सिन्धुपाल्चोक मेलम्ची तिरको बासिन्दाहरूले पनि हाम्रोतिर पनि यस्तो समस्या आउन सक्छ यहाँहरूले के गर्नु भएको छ भनेर हामीलाई थोरै अवेर चाहिँ गराउनु भएको छ, त्यो विषयमा हामीले पनि छलफल गरेका छौँ, त्यहीँका बासिन्दाहरूलाई पनि अवेर गराएका छौँ, त्यहाँका सरकारी मेकानिजमहरूलाई पनि त्यही अनुसार तयारी अवस्थामा रहन पनि निर्देशन र आर्थिक तयारी पनि भइरहेको छ।
3: अनि यसैमा बाढीले मानवीय र भौतिक क्षति जुन हिसाबले गर्यो नि त्यसको पूर्ण विवरण संकलन गर्न त धेरै समय नै लाग्छ होला होइन, तर जे जति रूपमा संकलन गर्न सकिन्छ नि त्यसमा सम्बद्ध निकायसँग तत्कालका लागि छिटोभन्दा छिटो यो विवरण प्राप्त होस् भन्ने हिसाबले कसरी लाग्नु भएको छ यहाँहरू पछिल्लो पटक कहिले बिहानसम्म?
5: हामीले चाहिँ अपडेट हामीले जुन प्राधिकरणले चाहिँ नि समय समयमा जति हामीसँग अपडेटेड डेटाहरू आउँछ हामीले तुरुन्तै सिचुएसन रिपोर्टहरू निकालेर सम्बन्धित सबैलाई थाहा होस् भनेर हामीले फेसबुक सोसियल मिडियाहरू देखि लिएर हाम्रो वेबसाइटदेखि लिएर हाम्रा विभिन्न उसहरूमा होइन माध्यमहरूमा चाहिँ सेयर चाहिँ गरि नै राखेका छौँ, र यसको लागि हामीले जस्तो एनयुसी मैले अघि भने एन नेपाल प्रहरीसँग पनि कोअर्डिनेसन भइरहेका छ, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला आपतकालीन उहाँहरूले पनि अहिले एकदमै भएसम्म एक्युरेट डेटा जस्तो अब भेरिफाई नगरिकन त दिने कुरो भएन, हामी अब सरकारी निकाले निकाल्ने विषय चाहिँ अलि एथेन्टिकै हुनुपर्छ नै, त्यो भएर हामीले धेरै हतार चाहिँ गर्दैनौँ, तर भएसम्म हामीले छिटोभन्दा छिटो आधिकारिक डेटा आओस् भन्ने नै हाम्रो पहल गरिरहेको छ।
3: मृतकको संख्या बढी मात्रामा देखिएको छैन तर हराएकाहरूको चाहिँ विवरण चाहिँ धेरै मात्रामा देखिएको तथ्याङ्कले भन्छ कि के भन्छ?
5: अहिले चाहिँ हराएको चाहिँ बढी हराएको भन्दा नि अब दुई किसिमको छ यहाँ, जस्तो सम्पर्कविहीन भएकोमा यो मिसिङ भएको पछि उहाँहरूमध्ये केही मा चाहिँ अब पछि डेड बडी फेला पर्ने सम्भावना त केही रह्यो, तर त्यसमध्ये नै कतिपयहरू चाहिँ अब आफ्नो त्यो केटाहरूले काम नगरेको भएर चाहिँ सम्पर्कविहीन भएको पनि अवस्था छ, त्यही भएर सबैलाई आत्ति नहाल्नको लागि र कतिपय व्यक्तिहरू चाहिँ हामीले सकुशल उद्धार गरेर सकुशल राखेको अवस्था पनि छ, त्यो पनि भन्न चाहन्छु।
3: हजुर, अनि यसैमा बाढीले मानवीय र भौतिक क्षति जुन हिसाबले गर्यो नि त्यसको पूर्ण विवरण संकलन गर्न त यहाँहरू सम्बद्ध निकायसँग सहकार्य गर्दै अगाडि बढ्नुभएको छ, अनि बाढी पीड़ित घाइते घरवासविहीन अनि परिवार गुमाएकाहरूका लागि राहतको कार्यलाई तत्काल अगाडि बढाउन के कस्तो कार्ययोजना अगाडि सारिएको छ प्राधिकरणको तर्फबाट?
5: यहाँले एकदमै भन्नुभयो, हिजो नै मैले अघि भने हाम्रो क्याबिनेटले करिब 10 डिसिजनहरू गरेको छ, त्यसमा चाहिँ मृतकको परिवारलाई तुरन्त राहत दिने विषय घाइतेहरुको शीघ्र स्वास्थ्य उपचार गर्ने र निशुल्क उपचार गर्ने लगायतका कामहरू छन्। अब अहिले यो समस्यामा परेकाहरूलाई सुरक्षित स्थानमा सार्ने, त्यहाँ पनि लजिस्टिकका व्यवस्थाहरू गर्नेदेखि लिएर सबै कुरा गरेका छ। अनि पूर्वाधारहरूको विकास सम्बन्धी जुन लाइन मिनिस्ट्रीहरू छ त्यो सबै मिनिस्ट्रीहरूले चाहिँ जस्तो विद्युतले विद्युतका विषयमा काम गर्ने, संचारले संचारमा समस्या भएकोमा काम गर्ने, सड़क पुनः सञ्चालन गर्ने विषय पूर्वाधार विकास मन्त्रालय लगायत खाने बस्ने व्यवस्था गृह मन्त्रालयदेखि प्राधिकरणदेखि लिएर सबैलाई आफ्नो जिम्मेवारी त्यसरी तोकेको छ। पहिला पनि तोकेको थियो, हिजो फेरि क्याबिनेटले पनि त्यो गरेको छ भने सहायताका कुरा अनि त्यसपछि राहतका कुरा तुरन्त परिचालन गर्ने भन्ने शर्त त्यही अनुसार गरिरहेको छ। सँगसँगै अब यो संकटग्रस्त पनि घोषणा गर्ने भनेर केही पालिकाहरूलाई चाहिँ संकटग्रस्त पनि घोषणा गरिएको छ।
3: अनि विपदका घटना पश्चात मानवीय राहतका लागि आउने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खोज उद्धार समूह पनि गठन गरिएको छ। यसबारेमा
5: समूह नै त अब ठ्याक्कै मैले अहिले यहाँले भने जस्तै त अन्तर्राष्ट्रिय समूह नै गठन गरेको भन्ने त मलाई जानकारी छैन, तर हामीले चाहिँ अन्तर्राष्ट्रिय संघ संस्था युएन एजेन्सीजहरूलाई पनि यसमा सपोर्ट गर्नको लागि आह्वान चाहिँ गरेका छौँ। आधिकारिक च्यानलबाट आउनको लागि पनि उहाँहरूलाई चाहिँ अनुरोध गरेका छौँ। त्यो सँगसँगै हामीले मैले यहाँ थोरै भन्नुपर्छ, हिजो हामीले त्यस घटना भएको केही समयपछि नै हामीले तीनटा जिल्लाहरूलाई चाहिँ 1,50,00,000 डलरले चाहिँ हिजो नै नेपाल सरकारले निर्णय गरेर उता जिल्लामा पठाइसकेको आवश्यक रिलिफका लागि, खोज उद्धारका लागि जे गर्न आवश्यक छ त्यसको लागि चाहिँ नियमअनुसार खर्च गर्ने भनेर त्यति रकम चाहिँ हिजो नै विनियोजन भइसकेको।
3: हजुर हजुर। अनि फेरि यसैमा विपद जोखिम न्यूनीकरण सम्बन्धमा केही जनचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्छ होला। स्थानीय तह सरकार छ, हामीसँग प्रदेश सरकार छ, होइन, त्यहाँ पनि समन्वय गर्नुपर्ने हुन्छ प्राधिकरणले। के कस्तो कार्ययोजना बनाउनु भएको छ त?
5: अहिले अहिले रिसेन्टली चाहिँ हामीले खोज उद्धारमा नै फोकस, पहिला मानवीय खोज उद्धारमा नै फोकस छ भने आजबाट फेरि रिलिफमा पनि फोकस हुने भयो। त्यो त हिजोदेखि नै भइसकेको छ। खोज उद्धार र राहत नै अहिलेलाई चाहिँ गभर्मेन्ट बढी एक्टिभ हुनुपर्ने देखिन्छ। त्यो सँगसँगै हामीले जनचेतनाका सामग्रीहरू जस्तै मैले हाम्रो प्राधिकरणले केही विषयमा कुरा गर्दाखेरि चाहिँ हाम्रो दिवसभरि नै हिजो म कम्युनिकेसनमै काम गर्ने भएर हामीले त्यो विषयमा धेरै सूचनाहरू फ्लो चाहिँ गरि नै राखेका छौँ, निर्णय गराउँदै फ्लो गर्ने गरेका छौँ। त्यो सँगै यहाँले भने जस्तै अब सम्बन्धित स्थानीय पालिका, स्थानीय प्रशासन र त्यहाँको समुदायहरू पनि मिलेर, सँगसँगै सेक्युरिटी एजेन्सीहरू पनि मिलेर संयुक्त रूपमा अब जसले जे जति सक्नुहुन्छ आफ्नो स्थानीय स्तरमा चाहिँ फेरि यो विपदका जनचेतनामूलक र अलिकति यहाँहरूले भन्दा मैले जोड्नै पर्ने हुन्छ, हिजो पनि थोरै त्यहाँ अलिअलि के पनि देखेको सुन्नमा आएको छ भन्दा त्यो मैले यहाँबाट भन्दा बेस्ट होला जस्तो लाग्यो। अब कतिपय त्यहाँ बस्नुभएको मानिसहरूले चाहिँ अलिकति माथि पहिला त रसुवाबाट नाकाबाट छिरेपछि थाहा भएपछि त कतिलाई भन्दै पनि जानुभयो, होइन, सेक्युरिटीका साथीहरूले पनि भन्नुभयो। त्यसै गरी हामीले तुरन्त अरू तल्लो तटीय क्षेत्रमा बस्ने यता चितवन नुवाकोतिरका अनि त्यसपछि गोर्खासम्मका, होइन, ती धादिङ त्यस्तालाई हामीले फेरि तुरुन्तै यो समाज सूचना दिएर नै क्षति अब कम भएको पनि मान्नु भयो, अझैभन्दा पनि धेरै हुन सक्थ्यो भन्ने हो, होइन। त्यो त्यहाँ तुरुन्त तटीय क्षेत्रकालाई हामीले अलिकति सुरक्षित स्थानमा सार्नलाई त्यहाँ तुरुन्त परिचालन गऱ्यौँ, सूचना दियौँ र त्यही अनुसार काम पनि गर्नुभएको छ। तर त्यहाँ हामीले सुन्दा बुझ्दाखेरि चाहिँ केही मानिसहरू जो अलिक कम हतात हुनुहुन्छ कि भन्ने हामीलाई लागेको, त्यहाँबाट अलिकति यसरी माथिबाट आउँदैछ भनेर सूचना जारी भइसकेपछि पनि केही मिनट वा केही समय बाँकी हुँदा पनि कतिपयले चाहिँ अलिकति यो त्यस्तो ठुलो खालको होइन भनेर अलिकति इग्नोर गरेर पनि बढी क्षति भयो भन्ने कुरा पनि आइरहेको छ, त्यो राम्रो लागेको छैन। त्यही भएर विपद सम्बन्धी विषयमा चाहिँ अलिक सेन्सिटिभै हुनुपर्छ कम्युनिटीले, अब सरकारी निकास संयन्त्रले जोसुकीले पनि विपदको सूचना दिन साथ अलिक सजग भएर आफ्नो प्रति स्थानमा आफू लगायत आफू जे जति सकिन्छ समुदायमा
3: हजुर, यसरी हाम्रा देशभित्र धेरै खालका नदीहरू बग्छन्, होइन, हिउँदमा ती साना होलान्, होइन, वर्षायाममा चाहिँ बाढीको रूप लेलान्, जसरी अहिले भोटेकोसेली बाढीको रूप लिएको छ, यस्ता नदीहरूमा हामीले सूचना प्रविधिलाई पनि अगाडि बढाउनु पर्ने, प्राधिकरणले यसबारेमा अब भावी दिनहरूको लागि केही सोच पनि बनाएको छ?
5: हो, यहाँ अघि हजुरले भने जस्तै मैले अघि भनेको केही विषय र मैले थोरै थप गर्नुपर्ने हुन्छ। जस्तो हाइड्रोलोजिकल स्टेसनहरू 450 बढी छन् हामीले डिएचएम हामीले समन्वयात्मक रूपमा त्यहाँ इन्स्टल गरेका, होइन, त्यहाँ राखेका छन् स्टेसनहरू जसले चाहिँ पानीको बहाव र हामीलाई अवेर गराउने काम गर्छ, रेड अलर्टहरू के अरे ओरेन्ज अलर्टहरू गराउँछ। अब त्यो सँगै अहिलेको चाहिँ यो अलिकति हिम अब आइससँग सम्बन्धित, होइन, पहिरोसँग सम्बन्धित विषय भएको भएर यो अलिकति हिमाली जिल्लाहरूमा पनि त्यही किसिमको अलर्ट गराउने साइरन बज्ने त्यस्तै स्टेसनहरू डेटाहरू रियल टाइम डेटा दिने स्टेसनहरू चाहिँ अलिकति बलियो रूपमा अब अहिले देखिया छ होइन अब धेरै ठुलो आउँदाखेरि त स्टेसनले पनि बगाउने रहेछ त्यसको लागि हामीले हिमाली जिल्लाहरूमा अन्य अन्य संस्थाले पनि त्यही सपोर्ट गर्नुभएको छ हामीले प्राधिकरणले पनि त्यसमा काम गरिरहेको छ
3: अनि यो पूर्व चेतावनी प्रणाली लगायतका आधुनिक अनि परम्परागत प्रविधिहरूको अध्ययन अनुसन्धान पनि गर्नुपर्ने हुन्छ होला हामीले राख्दै गरेको यो प्रविधि कतिको आधुनिक प्रविधि हो जसले सूचनालाई चाहिँ छिटोभन्दा छिटो सम्प्रेषण गर्न सक्दछ
5: यो प्रविधि चाहिँ अहिले इन्टरनेसनल्ली अरू कन्ट्रीहरूले पनि एडप्ट गरेकै प्रविधि हो यसमा चाहिँ हामीले सेटेलाइट मार्फत चाहिँ डेटाहरू चाहिँ हाम्रो मेन सेन्ट्रल उसमा आउँछ सिस्टममा आउँछ त्यो चाहिँ लेभलहरू बढ्ने बित्तिकै त्यहाँ चाहिँ मेसिनहरू फिट गरेको हुन्छ त्यसले चाहिँ डेटाहरू चाहिँ हाम्रो अब हाम्रो जस्तो एनडीआरएममा छ भने एनडीआरएममा भयो डिएचएमको लिभिङ डेटा चाहिँ डिएचएममा त्यसरी आउँछ र हामीले चाहिँ सम्बन्धित समुदायसम्म विभिन्न माध्यमबाट पुर्याउन सक्छौँ
3: हजुर हजुर अनि हिजो आएको जुन किसिमको बाढी छ नि जसले ठूलो रूपमा मानवीय तथा भौतिक क्षति गराएको छ होइन यसमा विपद जोखिम न्यूनीकरणका लागि भूविज्ञान भूकम्प विज्ञान अनि हामीसँग जल तथा मौसम विज्ञान पनि छ भौगोलिक सूचना प्रणाली पनि छ दूरसंवेदन रिमोट सेन्सिङ प्रणाली पनि छ यी मध्ये सबैभन्दा छिटो सक्रिय भएर यहाँलाई जानकारी आएको कुन प्रणालीबाट हो
5: हामीलाई अहिलेको हिजोको केसमा त हामीलाई यो कुनै पनि बाटो आएको हो भन्न सक्ने अवस्था भएन हिजो त साँच्चीकै आइसकेपछि त्यहाँ समुदायले देख्नुभयो सरकारीको मेकानिजमका कर्मचारी साथीहरू देख्नुभयो त्यहाँबाट हामीलाई जानकारी आएको भयो होइन
3: हजुर
5: तर अन्य क्षेत्रमा कुरा गर्दाखेरि चाहिँ मैले अघि भने जस्तै यो स्टेसनहरू जसरी खडा गरेको छ त्यो स्टेसनबाट आएको डेटालाई नै हामीले आधिकारिक भन्ने गर्छौँ
3: यो पछिल्लो पटक उद्धारका लागि चाहिँ प्रहरी होइन नेपाली सेना अनि थप बल सशस्त्र प्रहरी बल पनि रह्यो होइन यहाँहरू यी निकाय बाहेक अरूसँग कस्तो किसिमको सम्बद्ध निकायसँग चाहिँ यहाँहरूले चाहिँ सहकारी गर्दै हुनुहुन्छ उद्धारको लागि
5: मेन उद्धारको लागि भनेर तिनवटा सेक्युरिटी एजेन्सीहरू नै मुख्य फ्रन्ट लाइनमा हुनुहुन्छ त्यो सँगसँगै स्थानीय पालिकाहरू सँग पनि सम्बन्धित पालिकासँग कोर्डिनेसन गरेका छौँ हाम्रो त्यहाँ भोलिन्टियर्सहरू स्थानीय तहमा ओडामा पनि भोलिन्टियर्सहरू पनि हामीले डेभलप गरेका छौँ तालिमहरू दिएर भोलिन्टियर्सहरू पनि मोबिलाइज भएका छन् त्यो सँगसँगै सङ्घ संस्थाहरू
3: पनि
5: मोबिलाइज हुने भएको छ
3: अब बाढी त आयो विनाश पनि निम्तायो होइन अब आउन नदिनका लागि हामीले सतर्कता अपनाउनु पर्ने हुन्छ होइन अब जुन किसिमको क्षति हामीले नबेहोर्नु पर्ने थियो अकल्पनीय क्षति हामीले बेहोरिसकेका पनि छौं होइन अबका दिनहरूमा हामी के रूपमा सचेत हुनुपर्ने कस्तो किसिमको सतर्कता अपनाउनु पर्ने अनि सूचनालाई हामीले कसरी लिने होइन भ्रममा मात्र गएर पनि भएन त्यसले झन् अत्तालिएर अरू थप क्षति निम्तिन सक्दछ यसको कार्यव्यवस्था पनि गर्नुपर्ने होला नि त
5: एकदमै एकदमै ठिक कुरा गर्नुभएको छ अब यसको हामीले लसेस ड्यामेजका मात्र विषयमा कुरा गर्नु मात्र पनि भएन यो विषयमा पनि काम त गर्नु नै छ तर आगामी दिनमा चाहिँ फेरि यस्तै खालको विपत्ति नआओस् वा आए पनि खेती नहोस् कम होस् भन्नको लागि पनि हामीले काम गर्नुपर्नेछ अब यसको लागि मेनली चाहिँ अघि भने जस्तै हामी यो बााउन्ड्रीमा भएको इस्यु भएको भएर दुई देशबीच चाहिँ समझदारी पनि एकदमै आवश्यक देखिएको छ सूचना आदान प्रदान गर्ने सिस्टम अझै स्ट्रेन्थन गर्नुपर्नेछ एउटा अनि अर्को कुरोमा चाहिँ यो हामीले आम जनमानसमा पनि यो तटीय क्षेत्रमा चाहिँ कमभन्दा कम रिभर बेसिनहरूमा चाहिँ बस्ती पनि त्यति राम्रो हुँदैन यो चाहिँ अलिकति बाढीको हिसाबले चाहिँ बढी नै जोखिम हुने भएको भएर भएसम्म यो बस्ती बसाल्दाखेरि पनि अलिकति रिभरहरूभन्दा अलिक साइडमा अलि हाइट जस्तो ठाउँमा वासस्थान बसाल्नुपर्ने देखिन्छ र सूचनाकै कुरा गर्दाखेरि पनि आफू कस्तो खालको जोखिममा छु म बसेको ठाउँमा चाहिँ कस्तो खाले विपद चाहिँ आउन सक्छ भन्ने कुरा पनि हामी आम जनमानसले थाहा पाइराख्नुपर्ने र थोरै सूचना पाउने बित्तिकै आफू चाहिँ तुरन्त सजग र सेफ ठाउँमा जानुपर्ने
3: हजुर हिजो बाढी आउनुको मुख्य कारण हिमताल फुटेको कारण हो कि अन्य कारण हो
5: होइन मैले अघि थोरै भनेको थिएँ अब हजुरले त्यहाँ कतिको सुन्नुभयो यो हिमताल फुटेको भनेर चाहिँ प्रारम्भिक अनुमान गरिएको छैन
3: हजुर
5: यो चाहिँ मैले अघि भने यो सेटेलाइट इमेजहरू स्टडी गर्दाखेरि चाहिँ यो माथि एउटा पहाड जस्तो
3: हजुर
5: कुरो त्यो जुन आइसको पहाड हो त्यसमा त नट ओन्ली आइस त्यसमा त हार्ड रक एकदम ह्युज अमाउन्ट अफ हाई रक चाहिँ डिस्कोमा चाहिँ आइस र त्यो दुईटै सबको सम्मिश्रण छ
6: हो
5: त्यो खालको ठुलो डिस्को चाहिँ आइस चाहिँ त्यसको रक चाहिँ झरेर नदीमा झरेर अनि बाफ बढेको भन्ने चाहिँ कार्मिक अनुमान छ अब यो चाहिँ भेरिफाइड गरेर
6: आधिकारिक
5: रूपमा अध्ययन गरेर आउने चाहिँ लाग्छ
6: अनि हिजो आएको बाढीको निरन्तरता सकिसकेको अवस्था छ कि अझ यसले क्षति पुर्याउन सक्ने पनि देखिन्छ जस्तो कहाँ पुगेको छ हिजोको बाढी
5: हिजोको बाढी चाहिँ सुरुमा त्यो एक दुई घण्टा अलिकति बढी बहाव आएपछि दिउँसोतिरदेखि चाहिँ हामीले जस्तो 9 बजेदेखि थाहा पाएदेखि हामीले निगरानी गर्दै गर्दा चाहिँ दिउँसोतिर 2-3 बजे 4 बजेतिर चाहिँ त्यो अलिकति बहाव चाहिँ कम भएको भन्ने जानकारी हामीले पाएका थियौँ अहिलेसम्म हिजोको भन्दा थप बढेको भन्ने जानकारी चाहिँ आएको छैन अलिक घट्दै चाहिँ गइरहेको छ
6: राष्ट्रिय विपद जोखिम न्यूनीकरण अनि तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता पनि हुनुहुन्छ तपाईँ होइन तपाईँहरूसँग चाहिँ फोन सम्पर्क पनि हुन्छ जानकारी पनि आउँछ होला आएका जानकारी मध्ये सबैभन्दा कुन पक्ष पीड़ित भएको जानकारी मिलेको छ यहाँहरूलाई
5: अहिले आज हिजोको केसमा चाहिँ अलिकति रसुवाको केसमा चाहिँ कस्तो पनि भयो भन्दा यहाँ हामीले जुन डेटाहरू लिने संयन्त्र थियो जुन चाहिँ राहत उद्धारमा खोज उद्धारमा खटिनुपर्ने थियो त्यो सरकारी संयन्त्र जुन मैले यहाँलाई भनिसकेँ नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी अन्य इमिग्रेसन अन्य सरकारी निकाय लगायतका त्यहाँ कर्मचारी साथीहरू लगायत नै उहाँहरू सम्पर्क विहीन हुनुभएको छ त्यो भएको भएर जो चाहिँ विपद नै खटेर जनताको उद्धार गर्नुपर्ने सेवामा खट्नुपर्ने उहाँहरू नै समस्यामा पर्नु भएको भएर यो चाहिँ अलिकति धेरै नै दुःखद छ डेटाहरू लिन उहाँहरूलाई रिसिभ गर्नु पनि थोरै समस्या भएको अवस्था
6: हजुर बाढी पीड़ित घाइते अनि घरवास विहीन तथा परिवार गुमाएका लागि प्राधिकरणले राहतको कार्यलाई तत्काल अगाडि बढाउन के कस्तो कार्ययोजना अगाडि सारेको छ त
5: एकदमै मैले अघि हजुरलाई पनि भनिसकेँ हामीले प्राधिकरण सहितको प्राधिकरणको पनि विषय इनपुटहरू राखेर क्याबिनेटले डिसिजन हिजो गरिसकेको छ सबै अलिकति हताहत भएकाहरूलाई निशुल्क स्वास्थ्य उपचार गर्ने मृतकका परिवारलाई जुन नियमअनुसारको 2 लाख रुपियाँ एकजना मृतकलाई दिने त्यो तुरन्त दिने अनि त्यो सँगसँगै मैले अघि 3 जिल्लामा पठाएको रकमको कुरा पनि गरिसकेँ यो सँगसँगै अब सेफ बचेकाहरूलाई नर्सिङ सपोर्ट गर्छ आज अझै पनि हामीले धेरै मानिसहरू चाहिँ उद्धार गर्नुपर्ने उद्धारको पर्खाइमा हुनुहुन्छ उहाँहरूलाई पनि सकेसम्म छिटोभन्दा छिटो उद्धार गर्ने योजना छ
6: अनि जस्तो बच्चा अनि वृद्धहरू पनि छन् होला होइन कतिपय घाइते अवस्थामा छन् हिडडुल गर्न नसक्ने अवस्था होइन जसले चाहिँ जानकारी ठाउँको ठाउँबाट दिन पनि सकेका छैनन् र त्यहाँ छटपट रहेको अवस्था पनि हुन सक्दछ यसबारेमा नि प्राधिकरणले कसरी काम गरेको छ
5: त्यसको लागि हामीले सेक्युरिटी करिब 4,000 जति सुरक्षाकर्मी चाहिँ प्रभावित क्षेत्रमा खटिसक्नु भएको छ हिजोदेखि नै खटिरहनु भएको छ उहाँहरूले नै हामीले उहाँहरूलाई पनि अनि अरू जो खटिनुहुन्छ त्यहाँ फर्स्ट रेस्पोन्डरको रूपमा त्यहाँ खोज उद्धारको लागि उहाँहरूलाई नै हामीले त्यही अनुसार नै मोबिलाइज गरेका छौँ उहाँहरूले समावेशिक रूपमा जुन पर्नुहुन्छ जो चाहिँ अलिकति वृद्ध महिला होइन अलिकति बालबच्चाहरू हुनुहुन्छ उहाँहरूलाई अलिक बढी सपोर्ट गर्नुपर्ने चाहिन्छ उहाँहरूलाई चाहिँ पहिलो प्राथमिकता दिनकै लागि हाम्रो पहिलादेखिकै कार्यविधि कानुन पनि त्यही अनुसार छ र अहिले अपरेसन लेभलमा पनि त्यही अनुसार गर्ने नै छौँ
6: अब अन्त्यमा हामी सुशासन र समृद्धिमा अगाडि बढ्दै रहेको परिप्रेक्ष्यमा अहिलेको यो प्राकृतिक विपत्तिले कस्तो दुर्गामी असर पार्नेछ यसलाई अब हामीले कुन प्रयत्नबाट राहत र पुनर्स्थापना सँगै नागरिकलाई सामान्य जीवनशैलीमा स्थापित गर्न सक्नेछौ र नागरिक तहसँग सरकारले कस्तो किसिमको सहयोगको याचना गर्दछ त
5: हामीले हिजो पनि एउटा निर्णय गरेर चाहिँ हाम्रो आधिकारिक रूपमा जुन चाहिँ यो नेपाल सरकारको विपद सम्बन्धी कोष छ त्यसमा कोषमा सहयोग गर्नको लागि पनि सहयोगको अपिल पनि गरेका छौँ भने अर्को कुरो अब चाहिँ हामीले जुन सरकारको तर्फबाट जे जति गर्नुपर्नेछ कुनै पनि कसर नराखिकन हामीले गर्ने नै छौँ निजी आवास अस्थायी आवासका कुराहरू छन् जस्ता घरहरू बगाएका छन् फेरि बनाउनु पर्नेछ उहाँहरूलाई पहिला एकदमै सुरक्षित आश्रय स्थलमा राख्ने त्यसपछि अस्थायी आवासको प्रक्रिया सुरु गर्ने तुरुन्तै र त्यसपछि निजी आवास स्थायी आवासको प्रक्रिया सुरु गर्ने त्यसको लागि आर्थिक रकमहरू पहिला नै मौजात नै छ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाहरूमा नपुगेको अवस्थामा हिजो पठाइदिइसकेका छ त्यही भएर त्यस्तोको लागि चाहिँ स्रोतको अहिले तत्काल अभावी चाहिँ देखेको छैन।
6: अब नागरिकहरूलाई सामान्य जीवनमा फर्काउनको लागि पनि त केही अपिल गर्नुपर्ने होला।
5: एकदमै एकदमै हामीले त्यो सामान्य रूपमा ल्याउनकै लागि नै कोसिस गर्नेछौँ। मैले अघि भने जे जति खेती भएको छ त्यसको हामीले पहिला चाहिँ अवस्थामा ल्याउन, पुनर्संरचना गर्न, पुननिर्माण गर्न, रिकभरीका कामहरू पनि हामीले सँगसँगै लान्छौँ। अनि जो जति घर परिवारलाई समस्या परेको छ त्यो उहाँहरूलाई राहतका सामग्रीहरू, राहतका प्याकेजहरू, राहत रकमहरू पनि हामीले तुरन्तै उपलब्ध गराउँछौँ। सँगसँगै मनोसामाजिक परामर्श लगायतका सेवाहरू पनि स्वास्थ्य मन्त्रालय मार्फत सञ्चालन गर्ने तयारी पनि सँगसँगै गरिएको छ।
6: यहाँले दिनुभएको यो सूचना अनि जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
5: थ्याङ्क यू।
6: अहिले हामीले हिजो आएको भोटेकोसी बाढ़ीले गराएको क्षतिको विवरण, त्यस्तै पीड़ित परिवार तथा घाइतेको उद्धार तथा पुनर्स्थापनाका लागि के कस्तो काम भएको छ यो बारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग कुरा गरेका थियौं। आजलाई सुशासन र समृद्धि कार्यक्रमको समय यति नै। आजको कार्यक्रमबाट प्राविधिक मित्र रमा वाग्ले सहित कार्यक्रम संचालक म हरिगिरी पनि विदा हुन्छौ। विपद सम्बन्धी अन्य जानकारीका लागि रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।
7: सुशासन र समृद्धि कार्यक्रम हरिगिरी प्रस्तुत गर्दै हुनुहुन्थ्यो। राष्ट्रमा आइपरेको एउटा विपत्तिको परिस्थितिमा हामी छौं। यो परिस्थितिबीच सरकारी तवरबाट हुँदै गरेका उद्धारका प्रयासहरूमाथिका विभिन्न उपाय अथवा योजनाहरू कसरी अगाडि बढ़िरहेका छन् भन्ने सन्दर्भमाथि हामी निरन्तर रूपमा रेडियो नेपाल मार्फत यहाँहरूको माझमा प्रत्यक्ष प्रसारणमा छौं। यो बीचमा नेपाल सरकारका सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँसँग सरकारले गर्दै गरेको पछिल्लो उद्धार प्रयासको अवस्था के छ, विपदको परिस्थितिले निम्ति आएको यो स्थितिमा हामीले कसरी काम गरिरहेका छौं भन्ने सन्दर्भमा म छोटो कुरा गर्छु। हामीसँग नेपाल सरकारका सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा हुनुहुन्छ। हजुर, एउटा राष्ट्रिय विपत्तिको परिस्थितिमा छौं। यहाँ नुवाकोटबाट प्रतिनिधिको रूपमा संसदमा हुनुहुन्छ, सरकारको सूचना तथा संचार मन्त्रालयको जिम्मेवारीमा रहँदै गर्दाखेरि एउटा जनप्रतिनिधिको हिसाबले यो राष्ट्रिय विपत्तिको अवस्थामा पछिल्लो स्थिति के छ, हामीले राहत उद्धारको चरणमा सरकारी संयन्त्रहरू मार्फत काम गरिरहेको अवस्था छ, यहाँहरूले पछिल्लो उद्धार प्रयासमा गर्दै गरेका कामहरूको अलिकति जानकारी पाउन।
8: हजुर, हामी पहिलो चरणमा चाहिँ हिजोदेखि जब यो विपत्ति शुरू भयो त्यसपछि नेपाल सरकार र नेपाल सरकार अन्तर्गतका सम्पूर्ण निकायहरू, त्यति मात्रै नभएर विभिन्न राजनैतिक दलका सँग सम्बद्ध व्यक्तित्वहरू, सङ्घ संस्थाहरू सबै लागेर चाहिँ हामी यो विपदबाट कसरी बाहिर निस्कन सकिन्छ भनेर कोसिस गरिरहेछौँ। पहिलो चरणमा चाहिँ जो चाहिँ तपाईँको मेडिकल्ली थ्रेटनिङ स्थितिमा हुनुहुन्छ, जसलाई चाहिँ मेडिकल इन्टरभेन्सन चाहिएको छ, जसको स्वास्थ्य समस्या छ, अथवा जो चाहिँ रिस्की जोनमा हुनुहुन्छ, हो उहाँहरूको उद्धार चाहिँ हाम्रो पहिलो प्रायोरिटी रहेको छ। हिजो हाम्रो रिसोर्सेस र हाम्रो क्यापेसिटीले भ्याएसम्म हामीले उद्धार गऱ्यौँ। र आज बिहानैदेखि हामीलाई आज मौसमले पनि साथ दिएको छ, बिहानैदेखि हेलिकप्टरहरू उडिरहेको छ। तपाईँले अहिले पृष्ठभूमिमा पनि सुनिरहनु भयो होला, म अहिले यो नुवाकोटको बिदुरी स्थित पैन्य तालिम केन्द्रभित्र छु, जहाँ चाहिँ हेलिकप्टरको स्टेसन छ। हेलिप्याडबाट चाहिँ निरन्तर हेलिकप्टर उड्ने र उद्धार गरेर घाइतेहरूलाई ल्याउने, उद्धार गर्नुपर्ने व्यक्तित्वहरूलाई चाहिँ उद्धार गरेर ल्याएर चाहिँ यहाँ राख्ने कामहरू भइरहेको छ। अनि आज पनि हाम्रो केही हिजो गर्न नसकिएका कामहरू थिए, जस्तो यो त्रिशुली जलविद्युत आयोजनाको 3A र 3B को भित्र टनेलभित्र केही व्यक्तिहरू चाहिँ फँसेको कुराहरू छ। त्यही भएर आज नेपाली सेनाको विशेष युनिट पनि आएको छ रेस्क्यूको लागि, र त्यहाँ चाहिँ हामीले बिहानै हाम्रो हेलिकप्टर उडाएर चाहिँ त्यहाँ काम सुरु गरेका छौँ। त्यहाँ चाहिँ 35-40 व्यक्तिहरू चाहिँ फस्नु भएको एउटा र डाटा, त्यस्तो खालको इन्फर्मेसन हामीले पाएका छौँ। र बीमा पनि त्यस्तै कुरा आएको छ, र अन्य क्षेत्रहरू हामी एट द सेम टाइम विभिन्न ग्रुपहरू बनाएर चाहिँ इन्फर्मेसन कलेक्सनहरू गर्ने, त्यसपछि एसेस गर्ने इन्फर्मेसनहरू, कुन कुरामा चाहिँ हामीले इमिडिएट इन्टरभिन गर्नुपर्छ त्यो कुरा हेर्न लागिरहेछौँ। एकातिर हामीले आज चाहिँ हेलिकप्टरबाट हिजो र आज अहिलेसम्म पनि हेलिकप्टरबाटै रेस्क्यू गरिरहेछौँ र आज चाहिँ बाटोहरू फुलाउँदै पनि जाने गरी तयारी पनि भएको छ। त्यो भयो भने हामी ल्यान्डबाट पनि तपाईँको चाहिँ रेस्क्यू गर्न सक्छौँ। अहिले मूलभूत रूपमा चाहिँ आजसम्मको फोकस भनेको रेस्क्यू, अनि रेस्क्यू गरिएका व्यक्तिहरू, होमलेस हुनुभएको, घरबार विहीन भएका व्यक्तिहरूलाई चाहिँ बसोबासको, अस्थायी बसोबासको व्यवस्था गर्ने, खानपानको व्यवस्था गर्ने र औषधि उपचार गर्ने, त्यो कुरामा चाहिँ हामी केन्द्रित भएर काम गरिरहेछौँ।
7: अकल्पनीय ढंगबाट आकस्मिक रूपमा आइलागेको यो खालको विपत्तिपछि हामीले यहाँले भन्नुभएको जस्तो गरी उद्धारको चरणमै छौं। हामी यो उद्धार प्रयासका लागि सरकारी संयन्त्रहरूको समन्वयात्मक एउटा प्रयास, सामूहिक प्रयास मार्फत हामीले उद्धारको चरण कहिलेसम्म हामी सक्छौ?
8: त्यो ठ्याक्कै अहिले एसेस गर्न गाह्रो छ, किनभने तपाईँले अघि भन्नुभयो अकल्पनीय। यहाँ हामीले स्थानीयहरू सबैसँग कुराकानी गर्दाखेरि पनि यो खालको तपाईँको बाढी कसैले पनि नदेखेको योभन्दा अगाडि भन्ने खालको चाहिँ जानकारी छ। त्यो हुनाले जति ठूलो तपाईँको विपद भयो त्यति नै विपदका व्यवस्थापन, विपद व्यवस्थापनका कामहरू चुनौतीपूर्ण हुन्छन्। त्यही भएर कहिले सकिन्छ भन्ने कुरा चाहिँ को कहाँ कस्तो स्थितिमा हुनुहुन्छ भन्ने कुरा सम्पूर्ण जानकारी नआइकन हुँदैन। त्यो हुनाले हामीले चाहिँ जानकारी भएसम्म, सकेसम्म अब्जर्भ गरेर चाहिँ कसरी चाहिँ रेस्क्यू गर्न सकिन्छ भन्ने कुरामा नै बढी जोड छ, त्यो किसिमले गइरहेछौँ। अब सम्भव भएसम्म आज हामीले दिनभरिमा चाहिँ इमिडिएट रेस्क्यू गर्नुपर्ने मान्छेहरूलाई चाहिँ रसुवा र नुवाकोटबाट विशेष गरी रेस्क्यू गरिसक्यौँ, उहाँहरूलाई औषधि उपचारको व्यवस्था मिलाउन सक्यौँ, लाइफ थ्रेटनिङ स्थितिमा बस्ने बाध्यताबाट हटाउन सक्यौँ भनेदेखि हाम्रो पहिलो सफलता त्यो हुन्छ।
7: नदीको तटीय क्षेत्रमा धेरै नागरिकहरूको बसोबास रहेको अवस्था, विशेष गरी रसुवा, नुवाकोट, धादिङ धेरै प्रभावमा छन्। हामीले क्षतिका विवरणहरू आउने क्रम शुरू भएको छ। यो वास्तविक रूपमा क्षति यो संख्यामा भएको छ, हामीले मानवीय र भौतिक क्षतिको यकिन गरेर उद्धारका प्रयासहरूमा प्राथमिक दिएर लाग्नुपर्ने अवस्था पनि होला। हामीले क्षतिका विवरणहरू संकलन गर्ने क्रममा कति क्षति भएको छ, मानवीय रूपमा कतिपय विदेशी पर्यटकहरू पनि हराइरहेको खालका खबरहरू छन्, धेरै नागरिकहरू ज्यान गुमाएको अवस्था छ। यो विषयलाई, प्रभावित क्षेत्रको, तटीय क्षेत्रको अवस्थालाई हामीले कसरी सम्बोधन गर्न सकिन्छ?
8: अब राज्यका सम्पूर्ण निकायहरूले त्यसमा चाहिँ संयोजन गरेर, कोअर्डिनेसन गरेर चाहिँ इन्फर्मेसन कलेक्सनको काम गरिरहनु भएको छ होइन। अहिले ठ्याक्कै तपाईँले भन्नुभएको प्रश्नको स्पष्ट जवाफ दिनु अलि हतार हुन्छ। अहिले हामी चाहिँ कहाँ कहाँबाट चाहिँ के इन्फर्मेसन आयो भनेर एक ठाउँमा राखेर हेर्ने कोसिस गर्दैछौँ। निकै ठुलो भौतिक क्षति भएको छ, निकै ठुलो तपाईँको यो जीवनहरूको क्षति भएको छ, आर्थिक रूपमा एकदमै ठुलो क्षति भएको छ, तर त्यसको आकलन गरेर बस्ने समय पनि हामीसँग, त्यो फुर्सद पनि हामीसँग भएन। हामीसँग भएको सम्पूर्ण क्षमता चाहिँ अहिले हामी रेस्क्यू, किनभने एउटा लाइफ सेभ गर्न सकियो भने पनि त्यो हाम्रो सफलता हुन्छ भनेर त्यसमा लागेको हुनाले अहिले हामीसँग ठ्याक्कै डाटा चाहिँ तपाईँलाई दिनको लागि छैन, तर त्यो उपलब्ध हुने बित्तिकै नेपाल सरकारले त्यसको बारेमा जानकारी दिन्छ।
7: नेपाल सरकारका सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हा हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो। पछिल्लो प्रयासबारे जानकारी दिँदै हुनुहुन्थ्यो। संचार मन्त्रीको भनाइ अनुसार उहाँ नुवाकोटमा बसेर उद्धारका प्रयासहरूमा आफैले समन्वय र एक खालको प्रभावकारी भूमिका, सबै सरकारी संयन्त्रहरूको परिचालन गर्ने भूमिकामा संचार मन्त्री हुनुहुन्छ। यो बीचमा हामीसँग टेलिफोन सम्पर्कमा धादिङ स्थित हाम्रा संवाददाता नवराज छतकुली हुनुहुन्छ। नवराजजी,
9: हजुर,
7: धादिङको कुन स्थानमा हुनुहुन्छ तपाईँ?
9: यतिखेर म तपाईँसँग कुरा गरिरहँदा धादिङको जिल्ला सदरमुकाममा छु।
7: के छ पछिल्ला विवरणहरू, प्रकोप पछाडिको अहिलेको पछिल्लो अवस्था के छ धादिङमा?
9: मैले केही बेर अगाडि मात्रै जिल्ला प्रहरीकाले धादिङका प्रवक्तासँग कुराकानी गरेको थिएँ र उहाँसँग केही सूचनाहरू लिएको थिएँ। उहाँले दिनुभएको सूचनाको आधारमा धादिङ जिल्लाको गल्छीदेखि महोला क्षेत्रभित्र अहिलेसम्म 23 शवहरू प्रहरीले निकालेको छ। 23 शवमध्ये केही व्यक्तिहरूको अङ्गहरू मात्र निक्लेका कारणले करिब 26 शव निकालेको भनेर प्रहरीले चाहिँ जानकारी दिएको छ। त्यस्तै गरी धादिङको बैरेनीदेखि, धादिङको गल्छी गाउँपालिका नगर सहको बैरेनी बजार नजिकदेखि गजुरी गाउँपालिका नम्बर 5 को गलौदी क्षेत्रसम्म पृथ्वी राजमार्गका ठाउँ ठाउँमा त्रिशुली नदी उक्लेर लेदोहरू भरिएका कारणले गर्दा बाटो पन्साउने कामहरू भइराखेको छ। डोजर स्काभेटरले बाटो पन्साउने काम भएको छ। आवागमन ठप्प छ। सदरमुकामसँग हिजो नै पृथ्वी राजमार्ग फुर्की खोलाको पुल त्रिशुली नदीको बाढीले फर्काएका कारणले सदरमुकामसँग पृथ्वी हाइवेको सम्पर्क टुटेको छ। तीनवटा पुलहरू भत्केका कारणले अहिले सवारी सम्पर्क छैन। पृथ्वी हाइवेमा गाडीका सवारीका साधनहरू सञ्चालनमा रहेका छैनन् र त्यो गलौदीको र गलौदीदेखि गल्छीसम्मको लेदो हटाउन कम्तीमा 6 घण्टा भन्दा बढी लेदो हटाउन समय लाग्ने भएका कारणले यदि मौसम यदि अहिले जुन मौसम अनुकूल छ यही मौसम कायम रह्यो भने 6 देखि 8 घण्टामा त्यहाँको लेदो पन्छाउने काम सम्पन्न हुन्छ भनेर सुरक्षा अधिकारीहरूले भन्नुभएको छ। त्यसपछि फाटाफट सवारीका साधनहरू सञ्चालनमा आउन सक्ने सम्भावना रहेको छ। अहिले नेपाल प्रहरी सशस्त्र प्रहरी स्थानीय युवा साथीहरू सबै स्थानीय युवाहरू त्रिशुली नदी आसपासका किनारमा जो हराइरहेका र मृत भएका मान्छेहरूको खोजीमा सक्रिय हुनुभएको छ।
7: नवराजी अब हामी उद्धारको चरणमा रहँदै गर्दाखेरि यो बेलामा सहकारी एक खालको समन्वयको अवस्था छ आवश्यकता छ त्यसका निम्ति स्थानीय प्रशासन जनप्रतिनिधिहरू सबै राजनीतिक दलका
9: त्यसपछि फाटाफट सवारीका साधनहरू सञ्चालनमा आउन सक्ने सम्भावना रहेको छ। अहिले नेपाल प्रहरी सशस्त्र प्रहरी स्थानीय युवा साथीहरू सबै स्थानीय युवाहरू त्रिशुली नदी आसपास

0: अधिकारी र प्रहरी प्रमुख फिल्मै पठाउनु भएको छ। सबै राजनीतिक दलका नेताहरू सदरमुकाममा केन्द्रित भएर समन्वयमा सहयोगहरू गरिरहनु भएको छ। सबै राजनीतिक दलले आफ्ना स्थानीय कार्यकर्ताहरूलाई तपाईँहरू उद्धारमा खट्नुहोला, तलासमा खोजी तलासीमा लाग्नुहोला भन्ने खालको सुझावहरू र आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको पोलिटिकल पार्टीका लिडरहरूले राजनीतिक दलका नेताहरूले पनि बताइरहनु भएको छ। र अहिले ठूलो संख्यामा हालैमा जति उपलब्ध प्रहरी सबै परिचालित भएको अवस्था छ र स्थानीय सरकारहरूको तर्फबाट जनप्रतिनिधिको तर्फबाट राजमार्गमा रोकिएका मान्छेहरूलाई खाना बस्न आवासमा भएका समस्याहरू हिजोदेखि नै मसिनोसँग हल गरिरहनु भएको छ। त्यसै गरी स्थानीय जो यो त्रिशुली आसपासका क्षेत्रमा बोटिङ गर्ने राफ्टिङ गर्ने मान्छेहरू राफ्टिङ व्यवसायीहरू जसले चाहिँ हिजो बोटहरू चलाउँथे ती सबै मान्छेहरू त्रिशुली नदी आसपासमा खोजतलासमा सक्रिय भएका छन्। जो नदीसँग हिजो अस्तिदेखि नै सामिप्यता राखेर नदीजन्ने वस्तुहरूमा काम गर्ने मान्छेहरूको सक्रियता पनि त्यसमा एकदम रहेको छ। धादिङ जिल्लाको सरस्वती अवस्थालाई विश्लेषण गरेर समन्वयको अवस्था हेर्दा यहाँ अत्यन्त राम्रो समन्वय भएको छ।
1: हुन्छ हुन्छ नवराजी, हामी फेरि पनि तपाईँसँग टेलिफोन मार्फत सम्पर्कमा आएर पछिल्लो अवस्था जानकारी लिनेछौ। त्यसको लागि अहिलेको लागि म धन्यवाद भन्छु। हाम्रा स्थानीय संवाददाता धादिङ स्थित संवाददाता हुनुहुन्छ नवराज छतकुली, पछिल्लो धादिङको अवस्थाको विषय जानकारी गराउँदै। हामी नेपालको केन्द्रीय प्रसारबाट निरन्तर रूपमा यो विपदको परिस्थितिलाई सम्बोधन गर्ने गरी राहत प्रयासमा हुँदै गरेका हाम्रा उपायहरू, हामीले गर्दै गरेका कामहरूको जानकारी गराउँछौ। अहिले 9 बजेको समाचार प्रसारण गर्ने समय भएको छ। त्यसपछि निरन्तर रूपमा हाम्रो प्रसारणमा हामी तपाईंलाई विपदको परिस्थिति सम्बन्धी सामग्रीहरू जानकारी गराउनेछौ। अहिलेको लागि म बिदा भए, नमस्कार।
2: रेडियो बिहानी 97.6 MHz
3: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
4: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइनुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
3: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
4: प्रोपाइटर राजेन्द्र कुमार खड्का, सम्पर्क मोबाइल नम्बर 9866 26 26 73 र 9843 40 39 11।
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
6: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण किमल सिन्हा,
9: सम्पर्क मोबाइल 9741 01 34 429।
2: रेडियो बिहानी 97.6 MHz।

0: उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौ वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गोविन्द विश्वकर्माको तर्फबाट फेरि पनि हार्दिक स्वागत छ। प्रियहरू, सदाझै आज पनि म धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन यहाँहरूको बीचमा लिएर आएको छु। आज म एफिसीको पुस्तक अध्याय 2 पद 11 पाठ गर्दै अगाडि बढ्नेछु र मलाई विश्वास छ तपाई मसँगै हुनुहुनेछ। आउनुहोस् हामी पाठ गर्न अगाडि बढ्नेछौ। शीर्षकमा लेखिएको छ, ख्रीष्टमा सबै एक। 11 पदमा यसरी लेखिएको छ, यसकारण याद राख, अघि तिमीहरू शरीर अनुसार अन्य जाति छँदा शरीरमा हातबाट खतना गरिएकाहरूले तिमीहरूलाई बेखतना मान्दथे। याद राख, तिमीहरू त्यस बेला ख्रीष्टबाट अलग इजरायलका नागरिक हकबाट बाहिर भएका थियो र प्रतिज्ञाका करारहरूबाट बिराना आशा नभएका र यस संसारमा परमेश्वर रहित थियो। तर तिमीहरू जो त्यस बेला ख्रीष्ट येशुबाट टाढा थियौ, अब ख्रीष्टको रगतले नजिक भएका छौ, किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ। उहाँले हामी दुवैलाई एउटै बनाउनु भएको छ र विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनु भएको छ र उहाँले व्यवस्थालाई त्यसका आज्ञाहरू र धार्मिक विधानहरू समेत आफ्नै शरीरमा खारेज गर्नु भएको छ कि यी दुईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गर्नु आफैमा एउटा नयाँ मानिस सृष्टि गरून् र यसरी शान्ति स्थापना होस्। अनि उहाँले क्रुसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो। उहाँले आएर तिमी टाढा भएका र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनुभयो, किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्मामा पिता कहाँ प्रवेश पाएका छौ। यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्तहरूसँग तिमीहरू संघी नागरिक र परमेश्वरको परिवारका सदस्यहरू भएका छौ। त्यो घरना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालिएर निर्माण भएको छ र ख्रीष्ट येशु आफै चाहिँ मुख्य कुनी ढुङ्गो हुनुहुन्छ। उहाँमा पुरै घर ठिकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दै जान्छ अनि पवित्र आत्मामा परमेश्वरको वास स्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदै जान्छौ। आमेन। प्रियहरू, आजको वचनको खण्ड हामीले पाठ गर्यौं एफिसीको पुस्तक 2:11। यहाँ विशेष गरी येशु ख्रीष्टमा सबै एक भन्ने शीर्षकमा, विशेष गरी त्यो बेलाको समयमा जहाँ जातीय विभेद थियो, जहाँ धनी र गरीब बीच विभेद थियो, जहाँ मानिसहरू स्त्री र पुरूष भनेर छुट्याउँदथे, उनीहरू बीच ठूलो विभेदको खाडल थियो। त्यो बेला संसारमा त्यो किसिमको जातीय र वर्गीय रंगीय विभेद, विभिन्न किसिमका विभेदहरू रहँदाखेरि त्यो किसिमको प्रभाव मण्डलीमा पनि थियो। त्यसकारण पावलले मण्डलीलाई बताउँदैछन् कि अब कुनै पनि विभेदको पर्खाल हामी बीच हुनु हुँदैन, कुनै पनि किसिमका विभेदको अभ्यासहरू मण्डलीमा हुनु हुँदैन भनेर पावलले यहाँ स्पष्टसँग बताएका छन्। प्रियहरू, म त्यो बेलाको समयमा जान चाहन्छु जहाँ पावलले बताएका छन् कि आफू बेन्जामिन कुलको यहुदी घरानाको खतना गरिएको, अझ त्यस बेला धेरै यहुदीहरूले आफू परमेश्वर तर्फको विशेष जाति भनेर घमण्ड गर्दथे। उनीहरूले अन्य जातिहरूलाई निकै विभेद गर्दथे। यहुदीहरूले आफू यहुदी हुँ भन्ने कुराको गर्व गर्दथे अनि खतनामा उनीहरूले विश्वास गर्दथे, जुन संसारी खतनामा उनीहरूले विश्वास,
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि हेर्दछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

जय मसी अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझैं म कार्यक्रम प्रस्तुता कुमराज उप

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
1: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98340-97-437।

0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेची बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बोम उपस्थित भइसकेको छु। आजको नेपाली बहस पनि तपाईहरू यतिखेर सुनिरहनु भएको छ डिजिटल प्लेटफर्म हाम्रो पात्र .com र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट नेपाली बहसलाई सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी सामाजिक, सांस्कृतिक, आर्थिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं र विशेष गरी बहसमा सीधा प्रश्नको सीधा जवाब पनि लिने गर्दछौं। आजको नेपाली बहसमा पनि हामी विशेष गरी चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता, अहिलेको अवस्थामा शेयर बजार निरन्तर ओह्रालो लागेको छ। लगानीकर्ताले करिब 3.5 खर्ब रकम गुमाएका छन्। गत चैत 15 2879 बिन्दुमा रहेको नेप्से परिसूचक निरन्तर ओह्रालो लाग्दै बुधबार 2652.93 बिन्दुमा झरेको छ। यही अवधिमा शेयर बजार पूँजीकरण पनि करिब 48.94 खर्ब रूपियाँ घटेर 45.43 खर्ब रूपियाँमा सीमित भएको छ। अझै पनि निरन्तर ओह्रालो लाग्ने शेयर बजारको प्रक्षेपण गरिएको छ, किनभने देशको स्थिरता अझै पनि कायम हुन सकिरहेको छैन। मुलुकमा के हुन्छ, कता हुन्छ, व्यवस्थामाथिका प्रहारहरू के हुँदैछन्, कसरी चाहिँ सरकार अगाडि बढ्दैछ, इमानदारीपूर्वक ढंगले चाहिँ सरकार अगाडि बढ़ेको छ कि छैन, यी यावत कुराले गर्दाखेरि लगानीकर्ताहरूमा संशय छ। लगानीकर्ताहरूमा संशय हुँदाखेरि शेयर बजारको यात्रा अझै ओह्रालो लाग्न सक्ने प्रक्षेपण यतिखेर गरिएको छ। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौ नेपाली बहसमा। तपाईंलाई थाहा छ सर्वोच्चमा 3 न्यायाधीश रिक्त छन्। प्रधान न्यायाधीशको अझै पनि चासो छैन। संविधान परिषद सम्बन्धीको अध्यादेशलाई पत्र परेको छ। सबै विषयहरूलाई जोड्ने हो भने अहिलेको अवस्थामा हरेक क्षेत्रमा नियुक्तिहरू हटाइएका छन्, बर्खास्तीमा पारिएका छन्। 1594 नियुक्ति अस्ति मात्रै भर्खरै मात्र सरकारले निर्णय गरेर बर्खास्ती गर्यो। नयाँ नियुक्तिहरू अझै पनि हुन सकिरहेका छैनन्। सरकारले यतिखेर भनेको छ, सरकारको निर्देशनमा त्रिभुवन विश्वविद्यालय त्रिवीले चाहिँ आफ्नो आंगिक क्याम्पस लगायत देशभरिका क्याम्पसहरूमा कुनै पनि दलीय विद्यार्थी संगठनहरू छन् भने तिनीहरूका सबै क्रियाकलापहरू त्यहाँ बन्द गर्नु, 60 दिनभित्र संरचनाहरू पनि हटाउनु, त्यहाँका काम कारवाही गर्ने थलोहरू हटाउनु भनेर चाहिँ त्रिवीले निर्देशन दिएको एउटा परिस्थिति छ। विद्यार्थीहरू यस विषयमा आन्दोलित भएको एउटा क्षण पनि छ। त्यसै गरी सुस्तावासीहरू हाम्रो सीमानाको वर्षौंदेखिको पीड़ालाई बोकेर काठमाडौँ आइपुगेका छन्। फेरि त्यतापट्टि पनि आन्दोलनको तयारी गरिएको भन्ने विषय बुझिएको छ। अब यो देशले शान्ति कहिले पाउँछ, यो देशले राहत कहिले पाउँछ, यो देशले सुशासन कहिले पाउँछ। सरकारले यतिखेर मल पुर्याउन सकेको छैन, किसानहरूले बिउमा हाल्ने मल पाएनन्, त्यसै गरी अब के रोपाई भएको छ, अब त बाली सप्रिने बेला सम्म पनि यदि मल पाएनन् भने यो कुराले अल्गोरिदमले फेसबुकका भित्ताले मात्रै जनताहरू खुशी हुने समय धेरै लामो समयसम्म टिक्न सक्दैन। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, किनभने समयमा मल पाइएन, समयमा बिउ पाइएन, किसानहरूका मर्कारलाई बुझ्न सकिएन भने भोलि अर्को खालको क्रान्ति फेरि शुरू हुने निश्चित नै छ। किनभने कृषकहरूलाई 2 करोड़सम्मको प्रोजेक्ट ल्याएर कृषि पेसामा लागेका व्यक्तिहरू आऊ भन्दै गर्दाखेरि नेपालका कृषकहरूको सामान्य भन्दा सामान्य पनि अध्ययन नगरिकन जुन किसिमले बजेट ल्याइएको छ, यो अप टू डाउन जुन बजेट आएको छ, यो बजेटले गर्दाखेरि धेरैमा निराशा समेत छाएको छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। राष्ट्रिय स्वतन्त्र पार्टीले 18 वर्ष मुनिकालाई सदस्य बनाएकोमा मानवाधिकार आयोगले अध्ययन थालेको छ र 18 वर्षभन्दा मुनिका सबैको सदस्यता एकैसाथ खारेज भएको विषय पनि आएको छ। प्राविधिक वा मानवीय त्रुटिका कारण 18 वर्षभन्दा कम उमेरका व्यक्तिको कुनै व्यक्तिको सदस्यता गल्तीले स्वीकृत भएको पाइए त्यसको सदस्यता तत्काल खारेज गरिने पनि महामन्त्री विपिन कुमार आचार्यले बताएका छन्। यो विषय चाहिँ हिजै उनीहरूलाई थाहा हुनुपर्छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा यसको पनि हामी चर्चा गर्न चाहन्छौ। हरेक क्षेत्रका विषयहरूलाई आज हामी उठान गर्न चाहन्छौ। देश र जनताको पक्षमा सरकारले गरेका कामहरूलाई समेत हामी उठान गर्न चाहन्छौ। सत्तारूढ दलबाटै सरकारी नियमको उल्लंघन छ, किनभने कालो काँच हटाउने भनिएको छ, तर सबैले कालो काँचै प्रयोग गरेर हिजो संसदमा के अरे राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ शपथ ग्रहण कार्यक्रममा आइरहेको दृश्यहरू देखिएको थियो। मानवाधिकार आयोगले स्पष्टीकरण सोधेको छ। नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिइसकेका छन् र 3 केन्द्रीय सदस्यको शपथ ग्रहण रोकिएको छ। विजेताहरूलाई पराजित बनाइएको छ। यावत कुराहरूले गर्दाखेरि अहिलेको अवस्थामा सरकारमाथि धेरै प्रश्नहरू छन्। नेपाल कंग्रेसभित्रको विवाद पनि अझै विवाद मिल्न नसकिरहेको एउटा परिस्थिति छ। आयोगले एउटा प्रतिवेदन बुझाएको छ, त्यो प्रतिवेदनको कार्यान्वयन के हुने भन्नेको अन्यलता एकातिर कायमै पनि रहेको एउटा परिस्थिति छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। अब संघीयता खारेज गर्ने लाइनमा कतै राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ़ेको हो त, प्रदेश संहिता खारेज गर्दै हो, स्थानीय तहलाई गैरदलीय बनाउँदै हो त, यसका पनि धेरै संशयहरू छन्। आजको नेपाली बहसमा यिनै विषयमा कुराकानी गर्छौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङघाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङघाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
4: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
5: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
4: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
4: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
7: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
7: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
4: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
7: 98-60-24-58-43
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
8: बुढी हेर त लाउ
9: आहा कति राम्रो मङ्गलसूत्र
8: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि
9: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
8: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 98-18-32-74-73 98-61-75-49-88 98-61-75-49-88
0: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे हुनुहुन्छ घिमिरेजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
10: नमस्कार, गुड मर्निङ।
0: होइन, अहिले तपाईँहरू कतातिर अल्झिरहनु भएको छ? सरकारले त धेरै कामहरू अगाडि बढाइरहेछ। अस्ति भर्खरै मात्र प्रधानमन्त्रीको सचिवालयले होइन यो जर्मन कम्पनीलाई तत्कालको बेला दिएको ठेक्का तोडेर फ्रान्सेली कम्पनीलाई दिन खोजेको, जर्मन र नेपाल बीचको चाहिँ कन्ट्राडिक्सन शुरू भएको, जर्मन रिसाएको, त्यसपछि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हस्तक्षेप गरेर तत्काल जर्मन कम्पनीलाई नै पासपोर्ट छपाई गर्न दिने होइन विषयलाई चाहिँ अगाडि बढ़ाएको लगायतका कुराहरू आइरहँदाखेरि नेपाली कंग्रेस कता छ अहिले?
10: होइन, अब यो वास्तवमा राज्य सञ्चालन रूपमा जिम्मेदारी प्राप्त गरेको सरकारले चाहिँ यस्ता विषयहरूमा चाहिँ ठाल्ठट्टा गर्नु हुँदैन यस्ता विषयहरूलाई। त्यसैले सरकारले यस्ता विषयहरूलाई विदेशी कम्पनी अथवा चाहिँ सरकारसँग सम्झौता भएका चाहिँ संस्थाहरूसँग, व्यापारिक संस्थाहरूसँग, व्यापारिक कम्पनीहरूसँग चाहिँ, ठेक्का कम्पनीहरूसँग चाहिँ जुन सम्झौता भएको छ त्यसलाई चाहिँ गम्भीरतापूर्वकै व्यवहार गर्नुपर्छ, सम्झौता अनुसारदेखि व्यवहार गर्नुपर्छ। त्यसमा देखिएका कमी कमजोरीहरूलाई सूक्ष्म रूपबाट हेर्दै ध्यान दिँदै यी विषयहरूलाई चाहिँ गम्भीरतापूर्वक लिनुपर्छ भन्ने लाग्छ। यस्ता विषयहरू चाहिँ बेला बेलामा आउने गर्छन्।
0: ठेक्कै तोड्ने स्थिति पनि आएर फेरि अर्को बदमासी गर्दै त छैनन् भन्ने खालको आशंका पनि पैदा भएको थियो,
10: आएको थियो, त्यो विषय आएको थियो, ठेक्का तोड्ने र अर्को कम्पनीलाई दिने र नेपाली राजनीतिको एउटा समस्या नै यही हो। राज्य सञ्चालनको ठाउँमा पुगेका व्यक्तिहरू, सरकारी अधिकारीहरू, सबै राजनीतिक व्यक्तिहरू होइन, सबैले यस्ता कामहरू गर्दै आएका छन्। विगतदेखि नै यस्तो हुँदै आएको छ, त्यो क्रम अहिले पनि देखियो। अब यसलाई चाहिँ फेरि जुन काम हुन लागेको थियो त्यो रोकियो भनेर तपाईँले अघि नै भन्नुभयो नि होइन।
0: जर्मनसँग ठेक्का तोड्दाखेरि त्यतिखेर बदमासी भएको कुरा, त्यतिखेर चाहिँ होइन त्यो गलत भएको कुरा त छानबिन समिति बनाएर छानबिन गर्ने, गलत गर्नेहरूलाई कानूनी कडगरामा उभ्याउने, दण्डित गर्ने विषय पो होला त। फेरि चाहिँ जर्मनसँगकै सम्बन्ध, वान टू वान नेपाल र जर्मन चिन्छ जर्मनले त होइन, त्यहाँ को बिजौलिया थिए, कसले के सेटिङ गर्यो, कसले के गर्यो भन्ने कुरा त उसले चिन्दैन। फेरि चाहिँ अर्कोतिर ठेक्का दिएर अर्बौं रकम चाहिँ व्यवहार थप्ने काम हुन खोजिरहेको थियो, झण्डैले सभापतिले थाहा पाइसकेपछि रोकियो भन्ने विषय आयो क्या गुरुजी? तपाईँ त विपक्षी दल हो, प्रमुख प्रतिपक्षी हो,
10: विदेशी कम्पनीहरूको पनि नेता कम छ होइन, नेपालमै काम गर्ने कतिपय विदेशी कम्पनीहरूको पनि, तर सामान्यतया विदेशी कम्पनीहरू सँगको जुन हाम्रो सम्झौता हो ती सम्झौताहरू चाहिँ हामीले गम्भीरतापूर्वकै लिनुपर्छ के, द्विदेशीय सम्बन्धको कुरा हुन्छ, त्यसले चाहिँ दूरगामी पार्न सक्छ भन्ने कुरालाई विशेषज्ञ गरेर नै हामीले काम गर्नुपर्छ। अब ती कामहरू हुन लागेका कामहरू रोकिएर यथावत सुचारू भयो भन्ने भएपछि अहिलेलाई त्यो प्रकरण सकियो।
0: तर अब विपक्षी दल नेपाली कंग्रेस, प्रतिपक्षी दल नेपाली कंग्रेसले चाहिँ हरेक मुद्दामा आफ्ना आवाजहरू उठाइरहेको छ होइन। तपाईँका सभापतिले अस्ति चितौन अधिवेशनमा पनि, राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनमा उहाँले बोल्नु भएको छ, भन्नुभएको छ हामी सही कामको लागि साथ दिन्छौ, गलतको लागि खबरदारी गर्छौं होइन। प्रमुख प्रतिपक्षको एउटा त्यो भूमिका पनि हो। प्रमुख प्रतिपक्षीले अहिलेको सरकारका काम कारवाही र क्रियाकलापहरू र एक्सनहरूलाई चाहिँ सही गतिमा गइरहेको हेरिरहेको छ महामन्त्रीज्यू?
10: होइन, बिल्कुलै सरकारको अब सय दिन पुग्न पनि लागेको छ। हामीले चाहिँ जिम्मेवार प्रतिपक्षको नाताले सदनमा र सदन बाहिर पनि भूमिका निर्वाह गरिरहेकै छौँ। त्यो जग जाहेरै छ, संसदमा पनि हाम्रो उपस्थिति आकारमा जत्रो भए पनि
0: भन्नुभएको छ हामी सही कामको लागि साथ दिन्छौ, गलतको लागि खबरदारी गर्छौं होइन। प्रमुख प्रतिपक्षको एउटा त्यो भूमिका पनि हो। प्रमुख प्रतिपक्षीले अहिलेको सरकारका काम कारवाही र क्रियाकलापहरू र एक्सनहरूलाई चाहिँ सही गतिमा

0: आफ्नो जिम्मेवारी प्राप्त जिम्मेवारीको हैसियतमा उहाँहरूले काम गरिरहनु भएकै छ, भूमिका निर्वाह गरिरहनु भएकै छ र सांसद साथीहरू प्रतिनिधि सभाका सदस्य साथीहरूले आफ्नो काम गरिरहनु भएकै छ। अब यसमा अझ प्रभावकारिता ल्याउने विषयमा पार्टी पनि सचेत छ, पार्टीसँगको चाहिँ छलफलमा पनि र संसदीय समन्वय बोर्डको चाहिँ बैठकहरूमा पनि यी कुरा उठिरहेका छन्। हामीले चाहिँ आवश्यक समन्वय गरिरहेका छौँ, पार्टीले आवश्यक समन्वय गरिरहेको छ र पार्टीले चाहिँ आवश्यक चाहिँ विभिन्न मुद्दाहरूमा आवश्यक आफ्नो दृष्टिकोण पनि आफ्नो धारणा पनि राखिरहेको छ, यसलाई अझ प्रभावकारी बनाउँदै लानुपर्छ।
1: तर आज नेपाली कंग्रेसले सुस्तावासीहरू काठमाडौँ आएको विषय नजिकबाट हेरेको छ कि छैन, नियालेको छ कि छैन, होइन सीमाको विवादहरू त्यत्तिकै छन्, प्रधानमन्त्रीले बोलिसकेपछि झन सीमा विवाद बल्झिएका विषयहरू सँगसँगै जोडिएर आएका छन्, यसमा के छ धारणा?
0: यी विषयहरू त वास्तवमा संवेदनशील विषय पनि हुन्, गम्भीर विषय पनि हो, यी विषयहरू पिछिल्ला विषयहरू पनि हुन्। त्यसैले राज्य सञ्चालनको माथिल्लो तहमा चाहिँ बसेको व्यक्तिले, प्रधानमन्त्रीले अथवा चाहिँ परराष्ट्र मन्त्रीले अथवा सरकारका मन्त्रीहरूले चाहिँ अथवा जिम्मेवार चाहिँ नै राज्यको अधिकारीले बोल्दाखेरि चाहिँ यी विषयहरूलाई चाहिँ नै सामान्य अरू विषय जस्तो बोल्नु हुँदैन। प्रधानमन्त्रीले बोलेको कुरा वास्तवमा दूरगामी महत्वको कुरा हो, त्यो आजसम्म कसैले नबोलेको कुरा अथवा त्यो विषयलाई उठाउने नहुने कुरा प्रधानमन्त्रीजीले उठाउनु भएको छ। त्यसलाई बोल्दाखेरि चाहिँ त्यसको मूल्य चुकाउनु पर्छ कि देशवासीले पनि मूल्य चुकाउनु पर्छ, देशले पनि मूल्य चुकाउनु पर्छ। आज देशको पीडा चाहिँ नै देशको विभिन्न भागमा रहेका सीमा नजिकै बस्ने चाहिँ नेपाली नागरिकहरूले बिहोर्नु परिरहेको छ, जुन कुरा तपाईँले अहिले भन्नुभयो होइन। त्यसो भएको हुनाले यी विषयहरूलाई चाहिँ नै हामीले चाहिँ गम्भीरतापूर्वक लिएका छौँ। मुख्य प्रतिपक्षी दलको नाताले हामीले संसदमै उठाएका छौँ, संसदको नेताले उठाउनु भएको छ, अरू साथीहरूले उठाउनु भएको छ, बाहिर हाम्रो पार्टी सभापतिले उठाउनु भएको छ, हामी अरू पार्टीका साथीहरूले उठाएका छौँ। त्यसो भएको हुनाले यस्ता कुराहरूलाई चाहिँ ख्याल सट्टाएर मजाकको विषय बनाउनु हुँदैन।
1: अब नेपाली कंग्रेसको अहिलेको अवस्था के छ? तपाईँहरू चाहिँ एक ढिक्का बन्न किन सक्नु भएन? अलग अलग भान्सा किन अहिलेसम्म? मामनज्यू,
0: होइन, अब पार्टीको मूल कुरा के हो भने पार्टी यो पनि चाहिँ एक थियो, आज पनि एक छ र भोलि पनि एक रहन्छ र पार्टीको एकतामा कहीँ कतैबाट पनि खलबली आउँछ या चाहिँ पार्टीमा समस्या आउँछ भन्ने मलाई लाग्दैन। पार्टी आफ्नो काम गरिरहेको छ, सुचारु रूपबाट अगाडि बढ़िरहेको छ, पार्टी महाधिवेशनको तयारी गरिरहेको छ। अब रह्यो विशेष महाधिवेशनका बेलामा चाहिँ विशेष महाधिवेशन भन्दा बाहिर रहनुभएका साथीहरू जो त्यो त्यस महाधिवेशनमा सरिक हुन सक्नु भएन, उहाँहरूको एउटा समूह अहिले चाहिँ नि बाहिर छ र त्यो समूहलाई पनि चाहिँ पार्टीको पन्ध्रौं महाधिवेशनमा सहभागी गराउने र सबै सहभागी हुने वातावरण निर्माण गर्ने भन्ने विषयमा पार्टी गम्भीर छ र पार्टी सभापति स्वयंले पनि यो कुरा बारम्बार बाहिर भनिसक्नु भएको छ, हामी सबै एक भएर पार्टी महाधिवेशनमा जाउँ र पार्टी महाधिवेशनमै प्रतिस्पर्धा गरौं। त्यसका लागि के गर्नुपर्छ, कस्तो वातावरण बनाउनुपर्छ भन्ने विषयमा चाहिँ हामी खुला छौं होइन, हामी चाहिँ लचिलो छौं भन्ने कुरा सभापतिजीले पनि भन्नुभएको छ।
1: सभापतिजीले भन्न त भन्नुभयो तर सबैलाई चाहिँ समेट्न सक्ने स्थिति रहेन, महाधिवेशनको मिति तोकिसकिया छ। अब महाधिवेशनमा अध्यावधिक नगर्ने क्रियाशील सदस्यलाई अध्यावधिक नगर्नेहरूलाई त नो इन्ट्री त होला नि होइन सिधै?
0: होइन, यस्तो छ, अब त्यो पार्टीले गरेका निर्णयहरूलाई नै हामीले चाहिँ सर्वोपरि मान्ने हो, व्यक्तिको सर्वोपरिता रहँदैन। प्रजातन्त्रमा लोकतान्त्रिक शासन प्रणाली अन्तर्गत लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरूमा व्यक्तिको सर्वोपरिता चाहिँ रहनु हुँदैन पनि, त्यसैले पार्टी निर्णय नै सर्वोपरि हो, पार्टी निर्णय विधानको व्यवस्था नै सर्वोपरि हो, विधिको शासनका निम्ति हामीले चाहिँ आर्द सुदृढ नेपाली कंग्रेसको आयु आज 80 वर्ष भयो, निरन्तर लडाई लड्यौं र विधिको शासन स्थापना गर्ने कुरामा हामी अग्रणी छौं र अहिले पार्टीभित्रको जुन समस्यालाई पनि विधिपूर्वक विधानको दायराभित्रै समाधान गर्ने प्रयत्न हामी गरिरहेका छौं। अब संस्थापन इतर मत जुन छ, नेताहरू हुनुहुन्छ, साथीहरू हुनुहुन्छ, उहाँ र हाम्रो बीचमा कुराकानी भइरहेको छ, औपचारिक अनौपचारिक रूपमा कुरा भइरहेको छ, तपाईँलाई थाहा छ सातपुरे मा विचार आदान

0: प्रदान भएकै छ र सात बुधेका बारेको चाहिँ प्रतिक्रिया पनि जवाब पनि चाहिँ सार्वजनिक रूपबाटै हामीले हेरिसकेका छौँ, त्यो प्राप्त पनि भइसकेका छ। भनेपछि त्यसमा हामी छलफल गरिरहेका छौँ, उहाँहरूले गर्नुभएका मागलाई कति एड्रेस गर्न सकिन्छ। अब हामीले त प्रश्नै भनेका छौँ, महाधिवेशन गराउने समितिहरूमा चाहिँ नि प्रतिनिधित्व गराउने कुरा, महाधिवेशन गराउनलाई कुनै संयन्त्र बनाउनु पर्छ भने त्यो बनाउने कुरा, अब रह्यो महाधिवेशन, चौधौं महाधिवेशनबाट आएका साथीहरूलाई केन्द्रीय समिति ल्याउने विषयमा चाहिँ छलफल गर्नुपर्छ। निश्चित संख्यामा त्यहाँका नेताहरू केही साथीहरूलाई ल्याउने कुरामा त सभापतिजी, उपसभापतिजी जसले कुरा गर्नुभएको छ यो विषयमा, उहाँहरू ओपनै हुनुहुन्छ नि, उहाँहरूले भनिसक्नु भएकै छ। त्यसो भएको हुनाले यसलाई कसरी चाहिँ नि एउटा समझदारीमा पुर्याउने भन्ने विषयमा छलफल भइरहेको छ। यो पार्टी हामी सबैको हो, सबै मिलेर नै पार्टी अगाडि बढाउने हो। हाम्रा अगाडि चाहिँ नि निकै ठूला चुनौतीहरू छन्। दुई तहका निर्वाचन आउँदैछ, स्थानीय तह र प्रदेश तहका निर्वाचन। त्यसभन्दा अघि हामीले पार्टीको महाधिवेशन सम्पन्न गर्नु छ र पन्ध्रौं महाधिवेशन गर्ने प्रमुख दायित्व हाम्रो हो। अहिले हामी जो नेतृत्वमा छौँ होइन, गगन थापा हाम्रो सभापतिजी, उहाँको नेतृत्वमा रहेको केन्द्रीय कार्य समितिको प्रमुख दायित्व चाहिँ पार्टीको पन्ध्रौं महाधिवेशन गर्ने हो, सम्पन्न गर्ने हो। त्यसपछिका आवश्यक चाहिँ अरू पनि जिम्मेदारीहरू छन्, ती जिम्मेदारीहरू निर्वाह गर्दै जाने हो। यस दौरानमा पार्टीको जो विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तन जो छ, यसभन्दा बाहिर रहनुभएका, कार्य समिति भन्दा बाहिर रहनुभएका, महाधिवेशनमा सहभागी नहुनुभएका साथीहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्ने, कसरी समेट्ने भन्ने कुरामा हामी लचिलो भएर, व्यवहारिक भएर, उदारतापूर्वक हामी अगाडि बढ़िरहेका छौं।
1: तर आज उहाँहरूको चाहिँ भनाई के हो, के कुरामा चाहिँ कुरा मिल्न सकिरहेको छैन, मतभेद के छ यो अवस्थामा चाहिँ? अब जाँदा जाँदा एउटा कुरा बताइदिनुहोस् न, आज त के को मतभेद हो खास?
0: होइन, कुनै मत, धेरै ठूलो मतभेद छैन। नेपाली कंग्रेसको चाहिँ सांगठनिक जीवनमा, नेपाली कंग्रेसको इतिहासमा धेरै उतार चढ़ावहरू आए, धेरै वाद विवादहरू भए, नेताहरूका बीचमा चाहिँ धेरै चाहिँ प्रकारको द्वन्द्व देखियो, गुटगत पनि देखियो, व्यक्तिगत पनि देखियो, र विगतमा योभन्दा धेरै कटुतापूर्ण चाहिँ नि घडीहरू पनि आए, तिक्ततापूर्ण घडीहरू पनि आए। ती सबै समयमा नेतृत्वले कुशलतापूर्वक, बुद्धिमत्तापूर्वक, दूरदर्शितापूर्वक चाहिँ नि आफ्नो भूमिका निर्वाह गरेको छ। अहिले चाहिँ पनि हामी जे जति विवादहरू सतहमा देखिएका छन्, यो समाधान हुन नसक्ने खालको जटिल प्रकृतिका विवादहरू छैनन्। त्यसो भएको हुनाले हामी आशावादी छौँ। मैले भेट्दा पनि, नेताहरूसँग भेट्दा पनि, मैले चाहिँ नि सबै एकैठाउँ बसेर काम गर्ने खालको मानसिकता नै मैले पाएँ। उहाँहरूको अभिव्यक्तिमा उहाँहरूको चाहिँ भनाइको सार पनि मैले त्यही पाएँ। त्यसो भएको हुनाले हामी, हाम्रो सभापति लगायत हामी सबै र चाहिँ नि उहाँहरूका बीचमा चाहिँ नि कुराकानी जारी छ, कुराकानीले नै, सम्वादले नै निकास दिन्छ। यसमा हामी सबै आशावादी छौँ र इमान्दारीपूर्वक प्रयत्न गरिरहेका छौँ। त्यसो भएको हुनाले यो पार्टीको इतिहासको यो वर्तमान मोडमा चाहिँ नै महाधिवेशनको अगाडि, पन्ध्रौं महाधिवेशनको अगाडि हामी उभिएका छौँ भन्ने हामीले बुझ्नुपर्छ। र पुराना नेताहरू जो बाहिर हुनुहुन्छ उहाँहरूले पनि, र हामीले पनि के बुझ्नुपर्छ भने, राष्ट्रप्रतिको दायित्व र पार्टीलाई चाहिँ अहिलेको चुनौतीपूर्ण अवस्थामा चाहिँ नि एक ढिक्का बनाएर, आन्तरिक एकतालाई मजबुत बनाएर अगाडि बढ्न सकेनौँ भने हामीले भविष्यका कुनै पनि, वर्तमानका र भविष्यका कुनै पनि चुनौतीहरू सामना गर्न हामीलाई गाह्रो पर्छ भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ। सबै कुरा चाहिँ महसुस गरेर अगाडि जाने हो भने अहिलेका समस्याहरूलाई हामी चाहिँ क्षणभरमै हामी समाधान गर्न सक्छौँ।
1: महामन्त्रीज्यू, यहाँको महत्वपूर्ण समय, सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार। स्वागत, नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरे, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत तीन वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र ब्याङ्कलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस ब्याङ्कका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास ब्याङ्क लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: पर असर था। वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टू वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खाते खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं
2: यो नेपाली रेडियो
3: खरो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
5: डिसोम फाइबरनेट
6: यतिखेर हाम्रो बेसमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष श्री सरोज सिटौला हुनुहुन्छ। सिटौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: धन्यवाद, नमस्कार, गुड मर्निङ।
6: सबैभन्दा पहिला त तपाईँ निर्वाचित भइसके पछाडिको यो पहिलो अन्तर्वार्ता हो, यहाँलाई धेरै धेरै शुभकामना कार्यकालको। सरोजी,
7: धन्यवाद।
6: तर अब यातायात व्यवसायको क्षेत्रमा यहाँले लामो समयसम्म काम गर्नु भएको छ, महासचिव हुँदै उपाध्यक्ष हुँदै अध्यक्षसम्म पुग्नु भएको छ, होइन? यातायातका पीड़ाहरू, यातायातका क्षेत्रका व्यवसायका मर्काहरू राम्रोसँग नजिकबाट बुझ्नु भएको छ। अहिले के छ अवस्था तपाईँहरूको?
7: सर्वप्रथम त यो रेडियो नेटवर्क मार्फत सम्पूर्ण तपाईँहरूलाई धन्यवाद र सम्पूर्ण श्रोताहरूमा यो बिहानको टाइममा सबैलाई नमस्कार गर्न चाहन्छु र सबैलाई धन्यवाद पनि दिन चाहन्छु र गुड मर्निङ भन्न चाहन्छु र आजको दिन सबैको शुभ बितोस् यो पनि भन्न चाहन्छु। र वास्तवमै नेपालको तपाईँले भने जस्तै पृष्ठभूमि लामो समयको मेरो यात्रा क्षेत्रको सार्वजनिक यात्रा क्षेत्रको पृष्ठभूमि तपाईँ सम्पूर्णलाई जगजाहिरै छ, जानकार नै छ। त्यसमा पनि भर्खरै अस्ति गएको बैशाख 27-29 गते भएको 7 राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न भएको थियो। म केन्द्रीय अध्यक्षको रूपमा देशभरि यात्रा व्यवसायले धेरै मत दिएर निर्वाचित गरे पश्चात अहिले महासंघको गतिविधिमा हामी केन्द्रीय कार्यालय र देशभरिको महासंघका आबद्ध रहेका सबैसँग छलफल कुराकानी र अहिलेको परिस्थितिको बारेमा नेपालभरिका समस्याहरूलाई अब नयाँ ढंगले फेरि पनि जानुपर्ने छ, त्यो विषयमा आन्तरिक होमवर्क गर्दै अगाडि बढ़िरहेका छौं।
6: तर अहिले चाहिँ अब जस्तो यात्रुले चाहिँ होइन विभिन्न बेलाका गर्ने गुनासाहरूदेखि लिएर चाहिँ तपाईँहरूले पनि आफ्नै विभिन्न समस्याहरू झेल्नुपर्ने स्थितिहरूदेखि लिएर अहिले पेट्रोलियम डिजेलको मूल्यको मा आउने उतार चढ़ावका विषयहरूदेखि लिएर हिजो भाड़ा बढ़ेको थियो, आज चाहिँ अलिकति पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कम हुने समायोजन हुने कुरा कहिलेसम्म हुन्छ, तपाईँहरू यात्रु र व्यवसाय बीचको यो कन्ट्राडिक्सनको जुन पाटो छ चाहिँ यसलाई कसरी मितव्यय ढंगले चाहिँ तपाईँ अब यसलाई कार्यान्वयनमा ल्याउन सक्नुहुन्छ? तपाईँको कार्यकालमा के सुधारहरू हुन्छन्?
7: मेरो कार्यक्रममा नेपाल देश राष्ट्रिय महासंघको अहिलेको नेतृत्व मेरो नेतृत्वमा छ। देशभरिका यातायात व्यवसायलाई सरकार नयाँ रंगले अगाडि बढ़ेको छ र नेपालको यातायात सार्वजनिक यातायात क्षेत्रले पनि ठूलो परिवर्तन खोजेको छ। त्यसको परिवर्तनको नेतृत्वमा म अहिले महासंघको नेतृत्वमा छु। मैले भनिहालेँ, आन्तरिक होमवर्क निकै हामी गर्दै पनि छौँ र तपाईँले भने जस्तो कन्ट्राडिक्सन यात्रुसँग हाम्रो नो कन्ट्राडिक्सन छैन, केही होइन। यो कुरा चाहिँ नेपालको सार्वजनिक यातायात हिजोको दिनमा अत्यन्त जो राज्यबाट हिजोका चलेका हाम्रो राजनीतिक पार्टीबाट बनेका सरकारहरूबाट पटक पटक एकदम के भन्छ प्रष्ट रूपको जो नीति आउनुपर्ने हो त्यो नीति चाहिँ नआएको कारण पनि बिथुलिएर विभिन्न तपाईँ हामीले मात्रै नभए समग्र मुलुकले नै एउटा अत्यन्त ठूलो व्यतिथिको बीचबाट हिँड्नुपर्ने वातावरण भएकै कारण यो परिवर्तन आएको जस्तो पनि मलाई लाग्छ। त्यसमा सार्वजनिक सवारी को यातायात क्षेत्र पनि पर्छ। अत्यन्त ठूलो लगानी छ, अत्यन्त धेरै ठूलो रोजगार पाएको क्षेत्र छ, त्यसकारणले अत्यन्त सबभन्दा भरपर्दो र विश्वासिलो सड़क यात्रा नै मान्ने गर्छन् सबै आम नागरिक यात्रु उपभोक्ताले। त्यस मानेमा पनि यसलाई व्यवस्थित र मर्यादित पार्नको लागि सरकारको निकाय कुनै पनि निकायले हिजोका दिनमा छ, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार सबै सरकारले यसलाई प्राथमिकतामै राखेन। यो सबैभन्दा बेसी प्राथमिकतामा राख्नु पर्ने र हिजोका बनेका सरकारहरूले, हिजोका राजनीतिक दलहरूले, सम्मानित राजनीतिक दलहरूले नेपालको आर्थिक समृद्धिको नारा चाहिँ बेसकन गम्काउनु भयो, तर आर्थिक समृद्धिको नाराको सबैभन्दा ठूलो सम्भाग भनेको सार्वजनिक यातायात हो। संसारका कुनै पनि कुनामा, कुनै पनि देशहरूमा सार्वजनिक यातायात क्षेत्र बदलियो भने मुलुकको आर्थिक समृद्धि पक्का बदलिन्छ। यो कुरा तपाईँहरू सबैले देश विदेशका बहस गर्ने, देश विदेशका कुराकानी गर्ने, देश विदेशको सार्वजनिक यातायात हुनुपर्छ भन्ने कुरा गर्ने थुप्रै बहसकर्ताहरूले पनि यो कुरा बुझ्नुभएको छ। त्यस बारेमा नेपालको सार्वजनिक यातायात क्षेत्रमा अत्यन्त ठूलो लगानी गरेका नेपालका एक मात्रै नेपाली जनताको मात्रै लगानी भएको अत्यन्त स्वरोजगारले लगानी गरेको यो सार्वजनिक यातायातलाई व्यवस्थित र मर्यादित पार्न हामी कठिन घडीबाट हामी हिजोका दिनबाट अगाडि हामी
6: तपाईँहरूलाई पनि आरोप लाग्छ नि त सिन्डिकेट कायम छ होइन सिन्डिकेटको अन्त्य गर्न भनेको छ अदालतले पटक पटक पनि होइन अहिले विभिन्न नाममा चाहिँ सिन्डिकेटहरू कायम भएको आरोप पनि लागिरहेको हुन्छ तपाईँहरू किन चाहिँ एकदम जनमैत्री हुन किन नसक्या हो भने क्या व्यवसाय
7: मैले फेरि पनि भने तपाईँलाई एउटा कुरा भन्न अप्ठ्यारो लाग्ला र आम क्षेत्रलाई भन्न अप्ठ्यारो पनि लाग्ला तर के भन्छ भने मूलनीति राजनीति रहेछ यो कुरा हामी तपाईँ हामीले प्रष्ट बुझिरहेको छौँ तपाईँ संचारकर्मीहरूको नीतिको विषयमा पनि अहिले ठुलो बहस चल्यो नि सबैको चलेको छ समानान्तर ढङ्गबाट मुलुकको अहिलेको भदौ 23 र 24 पछिको जेन आन्दोलन पछि आएको अहिले निर्वाचित सरकार जो द्वितीय बराबरको बहुमत भएको सरकार छ ऊ सरकारले पनि थाहा पाएको छ र त्यसकारणले कसलाई कता आरोप लाग्यो के लाग्यो किनभने सबैभन्दा ठुलो अभिभावक नै राज्य हो सरकार हो मुलुक यो मुलुक धेरै लामो समयदेखि नै राजनीतिक दलहरू राजनीतिक पार्टीहरूले नै मुलुक चलाए तर मुलुक चलाइरहँदा सबैभन्दा समस्या भएको क्षेत्र कुन हो र कुनलाई पहिलो प्राथमिकता दिन्छु भन्ने दिमागमा कहिले पनि हिजोका दिनका सरकार राखेन तर अहिले पछिल्लो अवस्थामा अहिले आएको जुन बाट अहिले अहिले निर्वाचित भएर आएको सामान्य प्रधानमन्त्री बालन शाहको नेतृत्वमा आएको सरकारले सबैलाई समानान्तर ढङ्गबाट मुलुकका सबै समग्र समस्याहरूमा चाहिँ फलफल बहस कुराकानी र अगाडि बढ्ने नीति लिएको छ त्यसमा सार्वजनिक यातायात क्षेत्र पनि हाम्रो पनि पर्छ तपाईँले भनिहाल्नुभयो अन्तर्राष्ट्रिय क्षेत्रको ठुलो ठुलो चाहिँ युद्धको कारण पेट्रोलियम पदार्थको धेरै ठुलो चाहिँ के भन्छ भने
6: अहिले त घट्यो त मूल्य होइन पर लिटर चाहिँ 20 रुपियाँ 25 रुपियाँ घटिरहेछ अब तपाईँहरूको भाडा पनि घट्यो सरजी जनताले भाडा कम तिर्न
7: यहाँलाई म प्रश्न पार्नको लागि यो बिहानको अत्यन्त पपुलर रेडियो नेटवर्क मार्फत हाम्रो आवाज सम्पूर्णले सुनि पनि रहनु भएको छ र सबै क्लियर हुन पनि जरुरी छ म क्लियर पार्ने प्रयास पनि म गर्नेछु र अन्तर्राष्ट्रिय क्षेत्रमा जुन भारी मूल्य चाहिँ बढेर आयो नेपालमा पनि इतिहासमै सबैभन्दा महँगो डिजेल पेट्रोल र ग्यासहरू जे जे किन्नु पेट्रोलियम पदार्थ हामीले खरिद गर्नु पर्यो यो नेपाली आम नेपाली जनतालाई असर पर्यो त्यसमा अब पेट्रोलियम र डिजेलबाट चल्ने सवारी अहिले पनि ठुलो संख्यामै छ त्यो त्यस त्यो सवारीलाई चाहिँ पेट्रोलियम र डिजेल खपत गर्दै गर्दा धेरै चाहिँ मूल्यवृद्धि चाहिँ भएर गयो मूल्यवृद्धि भइरहँदा पनि सरकारलाई हामीले पटक पटक भनेको कुरा के हो खेमजी भने वैज्ञानिक भाडा भनेर 2065 सालमा नेपाल सरकारले ल्याएको यो कसै हामीले ल्याएको होइन यसलाई चाहिँ के भन्छ भने हामीले पटक पटक धेरै पटक तपाईँहरूले सुन्नुभएको छ यो चाहिने नचाहिने किसिमको बहस राज्यले हिजोका दिनमा गराएको छ यो चाहिँ के भन्छ भने समायोजन गर्नुपर्ने भाडा समायोजन गर्नुपर्ने राज्यको दायित्व वार्षिक रूपमा समायोजन गर्ने 65% 35% तेलको चाहिँ 13 सूचक मध्ये एक सूचक 35% हो त्यो समायोजन पेट्रोलियम पदार्थको अपडाउन हुँदा त्यसलाई अटोमेटिक रूपमा समायोजन गर्ने जो क्लियर रूपमा सरकारको इन्डिकेसन सरकारको नीतिमा प्रश्न ऐन कानूनमा छ तर त्यो नगरिदिएको कारणले यति कुरा तपाईँले सोध्न पाउनुभयो त्यसको लागि धन्यवाद पनि हो सोध्नु पनि पर्यो र अब अहिले तपाईँले भन्छ अस्तिको दिन 30 रुपियाँ डिजेलमा र पेट्रोलमा 20 रुपियाँ जो घट्न गयो त्यो असाध्यै राम्रो पनि गयो अझ बेसी घट्नुपर्ने परिस्थिति छ तपाईँहरूले राज्यले त्यसको विषयमा सूक्ष्म ढङ्गबाट हेर्दै पनि छ र घटाउने छ र घटिसकेपछि अटोमेटिक रूपमा मैले भने अहिले अस्तिको दिन सोमबार घटेको जुन पेट्रोलियम पदार्थ 30 र 20 रुपियाँको लागि मैले हिजो बिहानै मात्र बिहानै राति घटिसकेपछि 7 बजे मैले फेसबुक स्टार्टर मार्फत मैले तत्कालै लेखेर पनि दिएको थिएँ र हिजो त्यो सबै संचार माध्यममा सबै चाहिँ तपाईँ संचारकर्मी मिडिया सामाजिक सञ्जालमा यसले ठुलो प्राथमिकता पनि पाएको थियो र यो के भन्छ सञ्जालमय बनेको थियो कि सरकारले यसको भाडा क्लियर रूपमा समायोजन गरिदिनुपर्ने सरकार हो प्राविधिक रूपमा सरकारसँग यसको अथोरिटी हुन्छ यसको चाहिँ निकाय हुन्छ वैज्ञानिक ढङ्गको स्वचालित प्रणालीलाई स्वचालित निर्णय गरिदिने काम पनि सरकारको हो चाहे जुनसुकै समयमा पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि हुँदा वैज्ञानिक भाडाको चाहिँ वार्षिक रूपमा सहित आएर समायोजन गर्नुपर्ने कुरामा यो सरकारले नै गरिदिएको हो तपाईँले हेर्नुभएको छ हामीले पर्ने र तपाईँ संचारकर्मीहरूले के भन्नुभएको थियो मैले भने इतिहासमै यसपटक नेपाली सेवेश राष्ट्रिय महासङ्घले पहिलो पटक भाडा समायोजन गरिदिनु पर्यो राति जुन पेट्रोलियम पदार्थको मूल्य चाहिँ बढेको छ मूल्य बढिरहँदा चाहिँ हिजो चाहिँ के भन्छ बढेको मूल्यलाई पनि कन्टिन्यू ढङ्गबाट अहिलेकै नयाँ सरकारले पनि समायोजन गर्ने कुरामा केही परिस्थितिमा कम्प्रोमाइज गर्नुपर्ने भएको थियो र अहिले बढेको कुरालाई तत्काल भन्दा तत्काल समायोजन गरिदिनु भन्न हिजो हामीले भनेका छौँ। आशा छ आज हिजो आजसम्म यसको समायोजन आउँछ भन्ने प्रतीक्षामा हामी पनि
6: वर्षा लाग्यो होइन, बर्खा लाग्यो, पानी आउन शुरू भयो, गाडीहरू चाहिँ सबै सुस्त दुरुस्त छन् कि छैनन्, कन्डिसनमा छन् कि छैनन्, अब दुई चार पैसा कमाऊ भन्ने उद्यमीलाई पनि लोभ लाभ हुन्छ होइन, यावत कुराले गर्दाखेरि यात्रुहरू असुरक्षित बन्ने एउटा परिस्थिति पनि छ, यसको चाहिँ कसरी निगरानी हुन्छ तपाईँहरूको चाहिँ
7: असाध्यै राम्रो प्रश्न उठाउनु भयो खेमजी, कि वास्तवमै सार्वजनिक यातायात क्षेत्रले सवारीले दुई पैसा आर्जन गर्नुपर्ने कन्डिसन छ, किन ब्याङ्कको ठूलो लोन ब्याङ्क वित्तीय संस्थाहरूबाट ठूलो लोन लिएको छ, हेर्दा जति सजिलो बाहिर छ सार्वजनिक यातायात क्षेत्रले छिटो छिटो आर्थिक रकम कमाइरहेको भन्ने हुन्छ, तर यहाँ चाहिँ नै भद्रगोल ढङ्गको सार्वजनिक यातायात क्षेत्रको नीति र स्थिति नबसेको कारणले गर्दा स्पष्ट रूपको नीति नबनेकै कारण म त एकै शर्तमा काहीँ पनि नपन्सिकन मैले के शर्त पुरा गर्छु भने सरकारले प्रष्ट रूपको सार्वजनिक यातायात सम्बन्धीको यात्रुवाहक होस् मालवाहक होस् यसको नीति नबनाइदिएको प्रष्ट नीति नबनाइदिएको कारणले पनि ठूलो अन्यल भयो, तर अहिले पछिल्लो अवस्थामा नीति बन्ने कुरामा बहसको विषय र छलफलको विषय पनि बन्दैछ र सार्वजनिक सवारी साधनले कमाउनेको त तपाईँ कल्पनै नगर्नुहोस्, यो वर्षातको समय मौसमको समय विपद प्राधिकरणसँग पनि पटक पटक हाम्रो बैठक बस्दैछ, विभिन्न ठाउँमा मौसमहरूले दिने विभिन्न ठाउँमा मौसमविदहरूले दिने विभिन्न किसिमका आकलनहरू विभिन्न किसिमका अनुसन्धानहरू गरेर त्यसको विश्लेषण गरेर पब्लिकमा फाँक्ने काम पनि गर्दैछ र मेची महाकाली अहिले तपाईँ र हामी कुरा गरिरहँदा पनि नेपालका विभिन्न भूभागहरूमा तराई पहाड विभिन्न स्थानहरूमा वर्षा बारी र आदि इत्यादिको अत्यन्त जोखिम मोलेर सार्वजनिक सवारी साधन यात्रु बोकेर हिँड्नु पनि परेको छ, कति ठाउँमा पहिरो आएर सवारी समेत चालक यात्रु समेतलाई पनि कति ठाउँमा चाहिँ घाइते हुने मृत्यु हुने पनि तपाईँले परिस्थिति देखेको छ, यो प्राकृतिक प्रकोपको विषय तर उच्च यो अहिलेको प्राकृतिक प्रकोप र अहिलेको मौसम लाई पनि उच्च प्राथमिकतामा का साथ राखेर विपद प्राधिकरणले पनि उच्च प्राथमिकता साथ राखेर चाहिँ यसलाई अध्ययन गर्दैछ तयारी गर्दैछ, त्यसमा हामीले पनि सहकार्य नेपाल अधिवेशन राष्ट्रिय महासंघसँग सरकारले अत्यन्त ठूलो यसको सहकार्य पनि गर्दैछ, त्यसकारणले यो विपदको घडी पनि छ र त्यसकारणले अब यो आज असारको चाहिँ तपाईँको अठार गते भइसकेको छ र चाहिँ क्रमशः रूपमा वर्षा बढ्ने अवस्थामा छ र यात्रुको चहलपहल असाध्यै कम हुन्छ खेमजी, किनभने वर्षातको समयमा कृषिका सबै कृषकहरू चाहिँ आफ्नो खेतबारी खेतहरूमा चाहिँ खेत रोप्ने यो असारको महिना साउनको महिना नै भदौको महिना यी दुई तिन महिना चाहिँ असाध्यै गाह्रो बीचबाट हामीले चाहिँ अगाडि बढ्नु परिस्थिति छ, यो परिस्थितिलाई सामना गर्दै सार्वजनिक यातायात क्षेत्र नेपालका कुना कन्दरा पहाड टाकुरा सबै ठाउँमा सहर तराई मधेस पहाडमा सबै ठाउँमा सञ्चालन छ गरिरहेका छौँ तर साह्रै विपत्तिको बीचबाट हामी अगाडि बढ्दैछौँ।
6: अब एउटा कुरा के छ भने नि अब यो विपत्तमा बाढी पहिरोको जोखिमका बेला वर्षायाममा चाहिँ अलिकति अब यो उद्यमीहरूलाई उद्योगीहरूलाई व्यवसायहरूलाई पनि तपाईँहरूले क्लास दिनु पर्यो क्या, यस्तो अवस्थामा चाहिँ होइन जबरजस्ती नगर्नुहोस्, यात्रुहरूलाई नबोकाउनुहोस् होइन, यसलाई चाहिँ अलिकति आफ्नो चाहिँ ज्यानको सुरक्षा राखेर चाहिँ काम गर्नुहोस् भन्ने ढङ्गमा उहाँहरूको त्यो नपुग्या हो, त्यो चाहिँ शिक्षा नपुग्या हो
7: नै असाध्य राम्रो कुरा पक्कै पनि यो यसको विषयमा पटक पटक तपाईँको रेडियो मार्फत सम्पूर्ण संचार माध्यम मार्फत सामाजिक सञ्जाल मार्फत विभिन्न गोष्ठी सेमिनार मार्फत संघीय प्राधिकरण सिंहदरबारले पटक पटक म आफू स्वयं नै अहिले अध्यक्ष भएर आएर धेरै पटक प्राधिकरणको बैठकमा पनि गएको छु, साथै प्रदेशमा महासंघको चाहिँ संरचनाहरू सङ्घ प्रदेश र के अरे स्थानीय जिल्लाको तीनवटा संरचनाहरू छ, अहिले सबै नेपाली देवेश राष्ट्रिय महासंघका सबै जिल्लाहरूलाई एक्टिभ गर्ने र चलायमान बनाउनको लागि महासंघले पत्रचार गर्दैछ सर्कुलर गर्दैछ, प्रदेशहरू सबै एकदम एक्टिभ रूपले चलायमान गर्नको सर्कुलर गर्दैछ, त्यस विषयमा नेपाल सरकारको स्थानीय तहमा रहेको सरकार जिल्लामा रहेको सरकारले हाम्रा नेपाली देवेश राष्ट्रिय महासंघका जिल्ला समितिहरूसँग प्रदेश समितिहरूसँग प्रदेश जिल्लासँग धेरै ठूलो प्रशिक्षण तालिम कक्षहरू कार्यकक्षहरू चालकहरू राखेर स्वयं सवारीका भनिम र महासंघका सदस्य संस्थाहरू समेत राखेर सरकारवाला सबै निकाय राखेर छलफल र यसलाई गर्नुपर्ने न्यूनीकरण र यसमा जोखिमहरूलाई चाहिँ जोखिम नबलिकन होसियारीपूर्वक ढङ्गबाट सवारी चलाउनु पर्ने विषयमा निरन्तर रूपमा हामी यसमा संवादमा छौँ, छलफलमा छौं, जानकारी गराइरहेका छौं, विभिन्न सामाजिक सञ्जाल मार्फत पुर्याएका छौं। म फेरि पनि यो पपुलर रेडियो नेटवर्क मार्फत पनि म यो बिहानको समयमा असारको 28 गते म सम्पूर्णलाई म अनुरोध गर्न चाहन्छु, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका मातहतमा रहेका सबै सदस्य संघ संस्था कम्पनी प्रादि महासंघका चाहिँ प्रदेश समितिहरू जिल्ला समितिहरूलाई म फेरि पनि अनुरोध गर्न चाहन्छु र सबै सवारी चालक सचालकलाई म फेरि पनि अनुरोध गर्न चाहन्छु कि एउटा यो अहिलेको बर्सातको समय छ, हामीले हिजोको जोखिमका परिस्थिति हामीले हेरेका छौँ, हामी अलिकति अटेर गर्दा अलिकति रिस मोल्दाखेरि ठूला ठूला क्षति भएका छन्, दुर्घटना भएका छन्। हिजो घटेको सिमलतालमा भएको ठूलो चाहिँ 80 सालमा भएको 81 सालमा भएको घटनाबाट पनि र चाहिँ नागडुङ्गा नजिकमा चाहिँ 35 जना यात्रु सहित सवारी लाई छेद विच्छेद बनाएर मृत्यु भएका लगायत बिपी राजुङ लगायत नेपालका विभिन्न इलाम पूर्वाञ्चलको इलाम त्यसै गरेर पश्चिमाञ्चलका विभिन्न स्थानहरूमा भएको क्षतिको कुरालाई पनि हिजोको सिको सिकेर यसलाई असाध्यै होसियारीपूर्वक ढङ्गबाट सवारी सञ्चालन गर्न पनि म सम्पूर्ण चालक सचालक र व्यवसायलाई म फेरि पनि अनुरोध गर्न चाहन्छु र स्थानीय निकायको जिल्ला प्रशासन कार्यालय नेपाल सरकारको सुरक्षा सबै निकाय संयन्त्रसँग समन्वय गर्न र त्यसले स्थानीय सरकारसँग समन्वय गर्न स्थानीय सरकारले पनि र जिल्ला प्रशासन कार्यालय चाहिँ व्यवस्थापन समिति 77 जिल्लामा हुन्छ त्यो व्यवस्थापन समितिले सबै निकायलाई ल्याएर पटक पटक छलफल अझ प्रभावकारी गर्न र जान नसक्ने ठाउँमा कसैले पनि रिस नबोल्न र सुरक्षा निकाय ट्राफिक प्रहरी नेपाल प्रहरी सबै सशस्त्र प्रहरी सबैले चाहिँ यसलाई दत्तचित्तका साथ जान नसक्ने ठाउँमा पहिल्यै नै होसियारीपूर्वक सावधानीपूर्वक सवारी साधनलाई रोक लगाइदिन पनि म अनुरोध गर्न चाहन्छु। यदि बर्सात र बाढी यदि हुने सम्भावित ठाउँहरूमा छ भने गाडीहरूलाई चाहिँ मौसमविदले भनिसके अहिले मौसमविदको कुराहरू मौसमबाट आएका कुराहरू धेरै मिल्न गएको छ, विगतको समयभन्दा धेरै कुराहरू मिलेर आएको छ। मैले अस्ति विपद प्राधिकरणको चाहिँ बैठकमा सिकन्दराबादमा मैले त्यो भनेको पनि थिएँ, मौसम प्राधि मौसमविदलाई चाहिँ हाम्रो महाशाखालाई धन्यवाद पनि दिएको थिएँ कि तपाईँले भनेको कुरा धेरै पुग्न थालेको छ, वैज्ञानिक ढङ्गबाट पुग्न थालेको छ, त्यस कारणले यो सुनेर सबैले होसियारीपूर्वक सवारी साधन चलाउन पनि नेपाल एडिभेस्ट राष्ट्रिय महासंघ सबैलाई अनुरोध पनि गर्दछ, अपिल पनि गर्दछ।
6: हस्, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद सर श्रीलाजी, नमस्कार।
7: सर्वप्रथम खेम बमजी लगायत सम्पूर्ण पत्रकार तपाईँ संचारकर्मी प्राविधिक मित्र र सम्पूर्ण आम फेरि पनि आम यात्रु उपभोक्ता बिहानको श्रोताहरूलाई सबैलाई धन्यवाद र म नमस्कार पनि भन्न चाहन्छु।
6: हस्, थ्याङ्क यू। वहाँ हुनुहुन्थ्यो राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौला। आदरणीय श्रोता, अहिलेको अवस्थामा यातायातको अवस्था, सड़कको अवस्था, गुणस्तरको अवस्था, बर्खा लाग्न थाल्यो, गाडीहरू गाडी धनीलाई कमाउने रहर हुन्छ, लोभ हुन्छ, किस्ता त हाल्नुपर्ने हुन्छ, तर यात्रुहरूको ज्यानको जोखिमलाई पनि ध्यान दिनुपर्दछ। मौसम हेरेर मात्रै यात्रुहरूले पनि यात्रा गर्नुपर्दछ। बर्खाको समयमा सबैको यात्रा सुरक्षित होस् भन्ने कामनासहित हामीले यो कार्यक्रमलाई आजको बहसलाई यातायात व्यवसाय महासंघतर्फ जोडेका थियौं। छोटो विश्रामपछि पुनः उपस्थित हुनेछौं।
8: लस्सो है मेवे फेवेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटार कि टनेलमा सिङबै सुर सेङ्जेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी याङबा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री सम्पर्क नम्बर चाहिँ 02-525-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा।
9: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर
10: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
9: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
10: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला, साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
9: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11
11: रेडियो बिहानी 97.6 MHz
12: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
13: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
12: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
13: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
12: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
13: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
12: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99
14: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
11: रेडियो बिहानी 97.6 MHz
6: यतिखेर हाम्रो बेसमा जसपा नेपालका प्रवक्ता एवं मधेस प्रदेशका प्रदेश सभा सदस्य मनिष सुमन हुनुहुन्छ सुमनजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
15: गुड मर्निङ धन्यवाद खेमजी
6: सुमनजी के छ अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन भव्यताका साथ सम्पन्न भयो यहाँका अध्यक्ष पनि त्यहाँ पुग्नु भएको थियो उहाँको प्रस्तावनामा त अब संघीयता को विषयलाई रिफर्म गर्ने प्रदेश समझदा खारेज गर्ने र स्थानीय तह दलविहीन बनाउने गरी राष्ट्रिय स्वतन्त्रबाट अगाडि बढ़्यो यसमा तपाईँहरूको भनाई के छ
15: त्यो राष्ट्रपाको महाधिवेशनलाई सबै नेपाली जनताले बरु माइन्युटली देखेका छन् हामी राजनीतिक दलहरूले पनि त्यसरी नै ध्यानपूर्वक देखेका छौं महाधिवेशन सफलताको त शुभकामना नै गरेका छौं सफल पनि भयो तर हामीले के देख्यौं भनेपछि सभापति रवि लामी छानेको प्रस्तावमा त्यस्तो कुनै दोख लाग्ने कसैलाई अपमान गर्ने जस्तो कुरो त छैन तर त्यही वर्तमान अर्थमन्त्री र अहिलेको उपसभापति उपाध्यक्ष स्वर्णिम वाग्लेजीको प्रतिवेदनमा चाहिँ हाम्रो ल्याकत र के भन्छ संख्याबल पुगेको दिन भनेर भन्नुभएको छ संख्याबल र ल्याकत दुवै पुगेकै छ त्यो दिन यसरी गरौंला त्यसमा एउटा लेख्नु भएको छ संहिता खारेज गरौंला भन्ने शब्द लेख्नु भएको छ प्रदेश सभा खारेज गरौंला लेख्नु भएको छ संहिता प्रदेश सभा खारेज गरौंला र संहिताले रूपान्तरण गरौंला भन्ने जस्ता कुराहरू लेख्नु भएको छ संख्याबल पनि पुगेकै छ ल्याकत पनि पुगेकै छ अब यही कुरो सभापतिको प्रतिवेदनमा किन थिएन भन्ने मनमा प्रश्न उठेको छ त्यो एउटा आर्थिक प्रतिवेदनमा त्यो लेखेर ल्याइयो तसर्थ त्यसका ती फेरि महामन्त्री विपिन आचार्यको हिजो अस्ति कहीँ सुन्दै थिए होइन हामीले सभापतिले पारित गरेको दस्तावेज मात्र आधिकारिक हो भनेर भन्दै हुनुहुन्थ्यो अर्थात् उपाध्यक्षले उपसभापतिले पारे प्रस्तुत गर्नुभएको त्यो दस्तावेज बारे केही थाहा छैन फेरि महाधिवेशनको कस्तो देख्यौं भनेपछि उहाँहरू निर्वाचन मुखी हुनुभयो निर्वाचन सत्रप्रति सबैको ध्यान यस्तो यो प्रस्तावहरू पारित गर्नेतिर धेरै ध्यानपूर्वक गरेको भने देखिएन पछि के प्रचार गरिरहेछ भनेपछि सर्वसम्मतिले पारित गरियो त्यो भइ नै हाल्छ त्यो महाधिवेशनहरूमा नेताहरू आफू कसरी उम्मेद्वार हुने कसरी निर्वाचित हुनेतर्फ बढी ध्यान दिन्छन् यसलाई माइन्युटली देख्दैनन् मैले देखेको उहाँको महाधिवेशनको रूप मैले तपाईँलाई चित्रण गरेको थिएँ तसर्थ पनि हामीले त्यसलाई धेरै यसरी नै लिएका छौँ तर एउटा के छ भने नि गम्भीरताका साथ लिनुपर्दछ त्यसको कसैले राष्ट्रपाभित्र खासै विरोध पनि गरेको छैन संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने कुरोमा सबै एकमत जस्तै देखिन्छ राष्ट्रपाभित्र होइन किनकि कसैले विरोध गरेन त्यो पढ्न जब हामी अलग पृथक पार्टीको साथीले यसरी पढ्यौं र ध्यान दियौं भनेपछि यी पार्टीका महाधिवेशन प्रतिनिधिहरूले त ध्यान दिनु पर्थ्यो होला पछि सुन्दा अब विपिन आचार्यजी तिनका महामन्त्रीजीहरू नै त्यसप्रति विमति प्रकट गर्नुहुन्छ तर त्यहाँ त त्यो विमति सहमति देख्नु भएन नि ध्यान दिनु भएन नि यस्तो भएको बेलामा भोलि त्यो राष्ट्रपाभित्र त्यस्ता तत्वहरूले प्रदेश सभा खारिज त्यो प्रदेश सभा खारिज मात्र होइन प्रतिनिधि सभा खारिज गरेपछि संहिता खारिज भयो कि भएन त्यस्तै हो प्रदेश सभा खारिज गरेपछि तपाईँलाई संहिता खारिज भयो
6: अब उहाँहरूको भनाइ के छ भने संघीयताले खासै यसको औचित्य पुष्टि हुन सकेन, प्रदेश सभा पनि निकम्मा नै भए, राम्रोसँग काम गर्न पनि सकेनन्, स्थानीय तहमा पनि भ्रष्टाचार बढ़्यो, व्यतिथि बढ़्यो, अब चाहिँ हामीले चाहिँ यसलाई अलिकति रिफर्म गर्नुपर्दछ, प्रदेश संरचनालाई चाहिँ सुधार्नु पर्दछ भन्ने लाइनमा गयो क्या राजसभा मनिजी।
15: एमजी, संघीयता उनको बुद्धि विलासको विषय होइन। कोही विद्वान मान्छे अमेरिकाबाट आउँछ र यहाँ बुद्धि विलास गर्छ भनेपछि त्यसको बुद्धि विलासको विषय होइन। संघीयतामाथि धेरै अध्ययन, धेरै अनुसन्धान, ठूलो त्याग, ठूलो बलिदान, सैकडौं व्यक्तिको शहादत, हजारौं व्यक्ति घायल होइन, त्यो सबै पश्चात प्राप्त गरेको अत्यधिक अध्ययन गरेर लामो समय छलफल गरेर प्राप्त गरेको एउटा उपलब्धि हो। तसर्थ त्यो केही होइन, त्यसलाई त त्यो त कामै लागेन भन्न सकिन्न। हामी पछिल्लो 8-9 वर्ष त्यसदेखि त्यसका अनुभव गरिरहेका छन्। कोही प्रदेशको कुनै मन्त्रीले भ्रष्टाचार गर्दैन, सिङ्गो प्रदेश सभा खराब छ, संघीयता पद्धति नै खराब छ, कुनै प्रदेश सभाको मा कुनै मुख्यमन्त्रीले जवाब दिन नसकेमा, कुनै एउटाको कुकृत्य देख्दैमा, कहीँ कसैको व्यतिथि देख्दैमा, सिङ्गो प्रणाली नै खराब छ भन्ने चित्रण गर्नु बुद्धि विलासको विषय होइन। यो प्रणालीलाई हामीले यसका धेरै सकारात्मक पक्ष पनि छन्, धेरै नकारात्मक पक्ष पनि छन्। नकारात्मक पक्ष एकदम थोर छन् तर सकारात्मक पक्ष धेरै छन्। अहिले तपाईँलाई मध्य प्रदेशको एकजना जनताले काठमाडौँ मात्र त्यो हो भन्ने केन्द्र हो, काठमाडौँका मात्र हामी नागरिक हौ, त्यसका मात्र आदेश मान्छौ भन्ने भानबाट उन्मुक्त भएर होइन, हामी आफ्नै गाउँठाउँमा पनि हाम्रो त्यो उपस्थिति छ, जनकपुर हाम्रो राजधानी छ होइन, मेरै गाउँमा तपाईँलाई के भन्छ राज्यको उपस्थिति छ भन्ने एउटा भान आएको छ। यो राज्यप्रतिको आत्मानुभूति हो, नभए पहिला एकल शासन एउटै राजाको बेला भनिन्थ्यो नि, एउटै राजा एउटै देश एउटै भाषा एउटै देश, त्यो एउटै मात्र थियो कि अहिले विविधतालाई झल्काएको छ त्यो। आज एकजना मुसलमानको छोरो यो देशमा राज्यको प्रमुख हुन पाएको छ, प्रधानमन्त्री नभए पनि कमसेकम मुख्यमन्त्री हुन पाएको छ। एकजना महिला अष्टलक्ष्मी शाक्य यो देशमा तपाईँलाई के भन्छ नेवारकी छोरी यो देशमा मुख्यमन्त्री हुन पाउनु भएकी थिइन्, भले प्रधानमन्त्री हुन पाइनन्, तर कस्तो थियो भने नि बालेन्द्र शाहभन्दा पहिले 43-44 जना प्रधानमन्त्रीहरू भए, कोही पृथक समुदायका भएनन्, पृथक लिङ्गका भएनन्, सबै एकै समुदाय एउटै लिङ्गका भएका भए। यस्तो अवस्थामा आम नेपाली जनताले मेरो पनि प्रतिनिधित्व, म जस्ता देखिने व्यक्तिको प्रतिनिधित्व हुनु पर्यो भन्ने भान्ने पनि संघीयताले आएका हुन्। वर्तमान संघीय संरचनाबाट हामी पनि सन्तुष्ट छैनौ, यसले साँच्चै हामीले त आर्थिक सम्भाव्यता, भाषा, संस्कृति यीका आधारमा प्रदेशका सीमाङ्कनहरू हुनुपर्दछ भन्ने मान्यता प्रस्तुत गरेका छौँ, तर बनाउनेहरूले मेरो गाउँ गोठ कता हुन्छ, मेरो ससुरालीको गाउँ कता पर्छ भनेर तपाईँलाई बनाए, नभए यसो त्यो संरचनासँग हामी पनि
6: होइन। अब प्रधानमन्त्री बालेन्द्र शाहले त अब मध्य प्रदेशमै गएर पनि त्यहाँको मञ्चमा होइन निर्वाचनभन्दा अगाडि अब काठमाडौँ जाने भनेको चाहिँ खालि पशुपति दर्शन गर्न घुम्न मात्र जाने हो भन्ने खालको आशय सहितको भाषा व्यक्त गरे, तर अहिले प्रस्तावनामा आउँदाखेरि चाहिँ फरक प्रस्ताव आयो, अब यसलाई कसरी बुझ्नु भएको छ?
15: एकदम ठिक भन्नु तपाईँले, मैले भनिसके बालेन्द्र शाहको त्यो हामीसँग मत मागेको बेलाको त्यो भाषण पनि बल्कर बनाउँछु काठमाडौँ घुम्न मात्र जानु भन्ने जस्ता उनको भाषण र सभापति रवि लामी छानेको प्रस्तावमा पनि कतै संघीयता मास्ने कुरो छैन, बरु प्रदेश सभा संघीयतालाई झन बलियो बनाउँछु भन्ने एउटा प्रत्याभूत छ। तर एकजना तिनका नेता जसको प्रतिवेदन हतारमा पढ्दैन पढी ध्यानै नदी होइन त्यसमा त्यो लेखिया र ल्याकत र संख्या बल भएको बेला भन्ने कुरो हो, त्यो चाहिँ पारित भएको छ। तसर्थ हामीले उहाँहरू यत्रो अघोर कदम उठाउनुहुन्छ, प्रदेश सभा विघटन गर्नुहुन्छ भन्ने कुरोमा प्रत्यार गर्दैनौ, यद्यपि गरिहाल्नु भएको छ भने मैले तपाईँलाई निवेदन गरिसके त्यसका नेताहरू निर्वाचनमुखी भए, निर्वाचनमा कसरी केन्द्रीय सदस्य होला कसरी महासचिव होला भन्ने जस्तातर्फ ध्यान दिए, त्यो प्रतिवेदनलाई खासै ध्यानै नदिएर पारित त गरिसके, पारित भएपछि दस्तावेज त भइसक्यो होइन, भोलि तपाईँलाई कसैले होइन हाम्रो त पारित दस्तावेज हो भनेर त्यही पार्टीमा बोल्यो भने अन्यले त्यसलाई काट्न सक्ने वातावरण छ कि छैन, विपिन आचार्यजीहरूले बोलेको कुरो तपाईँ साँच्चै भोलि लागू हुन्छ कि हुन्न, तपाईँको कुरोसँग म एकदम सहमत छु। तसर्थ पनि मैले हामी सजग छौँ, सचेत छौँ होइन, प्रदेश सभा विघटन गर्नु भनेको संघीयता विघटन गर्नु हो, प्रदेश सभा तपाईँलाई संघीयताको प्राणवायु हो, तसर्थ यसो अकल्पनीय काम गर्नुहुन्न भने हामीले आशा मात्र गरेका छौँ, कदन कदाचित कदन कदाचित उहाँहरूले स्वर्णिम वाग्ले प्रस्तुत गरेको त्यो प्रतिवेदन अनुसार साँच्चै संहितालाई माफ्ने प्रयास गर्नुभयो भने अकल्पनीय आन्दोलन हुन्छ, विश्वास गर्नुहोस्।
6: होइन, अब यो संहिता देशका लागि त अलिकति भारी चाहिँ भारी भएको छ नि त, होइन? यसको चाहिँ उपादेयता पुष्टि हुन सकेको छैन।
15: तपाईँले
6: मधेस प्रदेशकै कुरा गरौँ न, मधेस प्रदेशमा चाहिँ इन्ट्रेस्ट नमिल्ला साथ चाहिँ हेर्नुहोस् त त्यो सरकारको अदली बदली। अब हेर्नुहोस् त यहाँको मुख्यमन्त्री कहिले पनि, हिजो मुख्यमन्त्री चाहिँ आज बिहान हटिसकेको छ, यस्तो परिस्थिति सिर्जना भएन भने
15: खेमजी लोकतन्त्र तपाईँलाई धेरै राम्रो पद्धति म भन्न सक्दिन, तर लोकतन्त्रको विकल्प पनि त छैन। यस्तो लोकतन्त्रमा तपाईँलाई साथै
6: होटेलबाटै शपथ ग्रहण गरेर मुख्यमन्त्री भएका होइन मधेस प्रदेशमै,
15: त्यो त जनताले मानिदिएन नि। 26 दिनपछि 28 दिनपछि त्यस्ता होटल पानसबाट मुख्यमन्त्री बनेका थियो, सजाय त सम्मानित अदालतले पनि दियो, जनताले पनि दियो, र तत्क्षणका विवेकशील सरकारले पनि दियो। त्यसरी शपथ गराउने प्रदेश प्रमुखलाई गल हत्याएर पदमुक्त गरियो, त्यसरी शपथ गरेको तपाईँले के भन्छ मुख्यमन्त्रीलाई सम्मानित सर्वोच्च अदालतले निष्कासनै गरिदियो, र त्यसरी सम्मानित शपथमा सामेल भएको सभामुखलाई त्यहाँका प्रदेश सभाको बहुमत सदस्यले तपाईँलाई के भन्छ इम्पिचमेन्ट लाएर निष्कासितै गरिदियो, पदमुक्तै गरिदियो। अर्थात् बेचिती गर्नेले हठात कहिले गरे होला, तर त्यसलाई व्यक्तिले स्वीकार गरिदिएन, त्यहाँको जनताले स्वीकार गरिदिएन, सिस्टमले स्वीकार गरिदिएन, अदालतले स्वीकार गरिदिएन, तसर्थ त्यो व्यथिति नै थियो भनेर हामी कति दिन हाँसी गर्छौँ। त्यसलाई जसले पराजित गर्यो त्यसको वीरतामा पनि त्यता गाथा छ नि, त्यसलाई पराजित गर्नेहरूको वीरतामा। तसर्थ मैले तपाईँलाई के निवेदन गरेको भनेपछि नि, केही अवयव होला, लोकतन्त्रकै धेरै अवयव छ नि, त्यहाँ जनताले प्रतिनिधि चुन्छन्, प्रतिनिधिले प्रधानमन्त्री चुन्छन्, त्यसरी नै प्रदेशमा जनताले प्रदेशसभाका सदस्य चुन्छन्, प्रदेशसभाका सदस्यहरूले आफ्ना मुख्यमन्त्री चुन्छन्, फेरि मुख्यमन्त्रीले आफ्ना मन्त्री चुन्छन्। यो पद्धतिको वैकल्पिक कुनै राम्रो पद्धति छ भने त्यो भनौँ, नभए यो पद्धति तपाईँलाई अहिलेसम्म प्रयोग भएका सबभन्दा राम्रा पद्धति हुन्, र यसका यो अवयव हो, यसको यो केही अवयव पनि हो। त्यो अवयव भनेको साँच्चै मुख्यमन्त्री भन्दा हुने त छार नछार केन्द्रमै, अहिले पो 182-183 एउटा पार्टीलाई आएपछि स्थिर सरकार हामीले देखिरहेका छौँ, त्यो पनि भोलिका दिनमा के होला। नभए हिजो धेरै लामो समयसम्म कसैको एकल बहुमत नआएपछि दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउँथे, त्यस्तो बनाएका क्षणमा तपाईँलाई के भन्छ त छार मछार हुन्थ्यो नै, त्यो प्रधानमन्त्री नियुक्त हुन्थ्यो, तर विधिमा त्यही लेखा थियो, त्यही विधि अनुसार हुन्थ्यो। तसर्थ त्यहाँ मुख्यमन्त्री बन्ने पद्धतिकै खातिर संहिता नराम्रो, प्रदेश सभा नराम्रो भन्नु एकदम किमार्छ, गलत हो खेलजी।
6: र दादा दादा, अब बालिन शाहप्रति तपाईँको भन्नु के छ, प्रधानमन्त्री प्रति अस्तिको टिप्पणी र त्यस पछाडि राष्ट्रपतिले पारित गरेको यो प्रस्तावनालाई जोडेर?
15: हामीले त उहाँलाई रहस्यकै रूपमा लिएका छौँ, हामीले मात्र नाम नेपाली जनता नै उनलाई रहस्यकै
6: रहस्य भने के बालिन शाहले के चाहन्छन् यो देशमा, त्यसो भए
15: होइन के चाहन्छन् के गर्छन् धेरै जनतालाई थाहा छैन। उहाँ रहस्यमय जस्तै अहिलेसम्म प्रस्तुत हुनुभएको छ, कम मान्छेलाई भेट्ने, धेरै थोर बोल्ने, होइन बोल्दैन बोल्ने भन्दा पनि हुन्छ,
6: बोलिसकेपछि व्यत्यासै पर्छ नि त नि,
15: धेरै थोर बोल्ने र एक्सन गर्ने, त्यही भएर आश लाग्दो त छ, आशा छ। हामीले प्रधानमन्त्री हुन् एउटा विधिका हिसाबले चुनिएका प्रधानमन्त्री हुन्, आशा छ हेरौँ। तर उनलाई हेर्दा हेर्दै हाम्रो वैदेशिक सम्बन्धहरू समाप्त नभइहालोस्, उनलाई हेर्दा हेर्दै उनको मूल्याङ्कन गर्दा गर्दै हाम्रो आर्थिक अवस्था एकदम जर्जर नभइहालोस्, सिस्टमहरू भत्किन हालोस्, त्यो हामीलाई एउटा डर चाहिँ छ। सतर्क छौँ, आम नेपाली जनता सतर्क छ, उनको लोकप्रियतामा पनि कमी आइरहेको छ, ध्यान दिनुहोला खेमजी। जुन लोकप्रियता फागुन 21 गते थियो त्यो अहिले आएर हेर्नुहोस्, घरि भन्नुहुन्छ सुकुम्बासी लाई खाली गराउनुहुन्छ, घरि त्यो सेल्टरबाट गएर त्यहाँ निकाल्नुहुन्छ, भारतीय सीमाहरूमा तपाईँलाई 500 रुपियाँ भन्दा बढीको सामानै ल्याउन नसक्ने, भारत नेपालको सम्बन्धैलाई तपाईँले समाप्त गर्न सक्नुहुन्छ, बोल्दाखेरि बोल्दा बोल्दै सीमाको बारेमा हुँदैन भएको कुरो बोलेर तपाईँले बेकारको चर्चामा ल्याइदिनुहुन्छ, यस्ता गलतीहरू गर्दै हुनुहुन्छ। तसर्थ हामी सतर्कताका साथ सामान्य प्रधानमन्त्रीजीको काम कर्तव्यलाई निहालिरहेका
6: छौँ। सुमनजीको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
15: मौकाको लागि
6: तपाईँलाई नेपालका प्रवक्ता एवं मधेस प्रदेशका प्रदेशसभा सदस्य मनिष सुमन, आजले श्रोता नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: बिहानी 97.6 MHz।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु द। तिमीलाई चप्पल किन अस्ति भक्खर पैसा दिएको हैन?
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरा छ, हजुरलाई के थाहा?
3: हैन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
3: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स दार्जिलिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
5: सम्पर्क मोबाइल 97140131429।
6: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
6: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
7: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: लस्तो है मेहबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
2: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915919।
4: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: बुढा आज इन्टरभ्यू थियो के भयो त
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
3: ओ मेज्यू नमस्कार है
4: नमस्कार नमस्कार मेज्यू नमस्कार
3: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
4: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छमी नाच्नु पनि पर्छ क्या
3: खै मेज्यू म त बिहेमा आउँदिन होला
4: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
3: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
4: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ

0: सी लाउने के चिन्तै छैन नि
1: लाउन हो र अनि ठ्याक्कै कहाँ हो नि
0: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक पिलर टायल आँखी झ्याल बालुवा ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ
2: कालिका ब्लक उद्योग नीलकण्ठ नगरपालिका 3 सिरान बजार अरुण खोला
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911
4: रेडियो बिहानी 97.6 MHz
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: रेडियो बिहानी 97.6 MHz
2: लस्त है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहारदिन प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मानु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87882 फोन सिन्जिम सेगो है रोमा।
3: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
4: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
3: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
3: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97913 र 9813-1915-19
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
6: बुढा आज इन्टरभ्यू थियो के भयो त
7: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
6: होइन के भन्छ कसरी नि
7: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
6: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849-185-810 9849-185-810

0: मैले गहना लिएर थिएँ।
1: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
0: नीलकण्ठ नगरपालिका 3 विश्व बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
1: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
2: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
0: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
2: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुनचाँदी पसल।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: लस्त है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा अस्तिम टमाटर की टनेलमा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी टीम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा अस्तेम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी संपर्क नंबर चाहिँ 01052470 असेम 98511 87882 फोन सिंजिम सेगो है रोमा
2: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98411 97913 र 98139159
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
5: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगर
6: पहिला मलाई विश्वास लागेन यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोच्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ
7: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934
0: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा
8: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे
8: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
2: किन नि बाबा
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
2: हस् बाबा
9: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
10: सम्पर्क मोबाइल 97141031429
11: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
12: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
11: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
12: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
11: 9860248543।
12: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ बैंकको ठीक अगाडि।
0: रेडियो बिहानी 97.6 MHz।
1: लस्तो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा अस्तिम चमटार की ट्रनेलमा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिंगबे अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा अस्तिम दिम सम्मन बोरबरी ध्वनिला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0102-524-70 असेम 9851-87-882 फोन सिन्जिम सेगो है रोमा।
12: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
12: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
12: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
12: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
11: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकी अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
11: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
12: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
11: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
0: रेडियो बिहानी 97.6 MHz
1: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिंगबे अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ध्वनिला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0102-524-70 असेम 9851-87-882 फोन सिन्जिम सेगो है रोमा।

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915919
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
4: रेडियो बिहानी 97.6 MHz
5: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
5: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने

0: क्लिनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि।
4: रेडियो बिहानी 97.6 MHz।
3: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
6: प्राधिकरणले जनाएको छ।
7: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले दलगत पहिचान निषेध गरेर राहत उद्धार र पुननिर्माणमा जुट्न आह्वान गर्नुभएको छ। सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकमा उहाँले यस्तो आह्वान गर्नुभएको हो। बैठकमा रासोपा सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गेन र राप्रपा संसद दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्त ठाकुर गायत उपस्थित थिए। विपदपछिको खोज उद्धार राहत र पुनर्स्थापनामा प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बैठकमा एमाले बताएको छ।
6: रसुवाको टिमोरेबाट 105 जनाको सकुशल उद्धार गरिएको छ। नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यू अपरेशन मार्फत रसुवाको टिमोरेबाट 105 जनालाई सकुशल उद्धार गर्न सफल भएको हो। उद्धार गरिएका मध्ये 6 जना विदेशी पर्यटक पनि रहेका छन्। त्यसै क्रममा टनेलबाट 7 जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ, जसमा 1 बालक समेत रहेका छन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार मैलुङ हाइड्रो पावरको 3A टनेलबाट उनीहरूको उद्धार गरिएको हो।
7: भोटेकोसी बारीमा बेपत्ता भएका मध्ये हालसम्म 162 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार 162 जनाको शव भेटिएको हो। चितवनमा 64, धादिङमा 27, नवलपरासी पूर्वमा 26, गोर्खामा 20, नुवाकोटमा 12, तनहुँमा 9 र सोवामा 2 र नवलपरासी पश्चिममा 2 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढ़ीका कारण 28 जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। बाढ़ीमा परि 1000 भन्दा बढ़ी मानिस बेपत्ता भएको प्रारम्भिक अनुमान छ, जसमध्ये 400 भन्दा बढ़ी पर्यटक, 150 भन्दा बढ़ी विभिन्न जलविद्युत आयोजनाका कर्मचारी लगायत छन्। उद्धार तथा राहत कार्य तीव्र पारिएको प्रभावित क्षेत्रमा 3318 जना प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उद्धार टोलीहरूले बेपत्ताको खोजी कार्य जारी राखेका छन्। बाढ़ीमा परि घाइते भएका 41 जनाको काठमाण्डुका विभिन्न अस्पताल र त्रिशुली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ, जसमा त्रिवेशी क्षण अस्पतालमा 20 जना, त्रिशुली अस्पतालमा 9, ट्रमा सेन्टरमा 4, वीर अस्पतालमा 3, नर्विक अस्पतालमा 3, वीरेन्द्र सैनिक अस्पताल र ग्रीन सिटी अस्पतालमा 1-1 जनाको उपचार भइरहेको छ।
6: यस्तै बाढ़ीमा परि घाइते भएका र जोखिममा परेका नागरिकको आज बिहानैदेखि उद्धार जारी छ। नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार कार्य भइरहेको छ। क्षतिग्रस्त क्षेत्रमा 10 वटा हेलिकप्टरहरू परिचालन गरिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रेस्क्यू कोअर्डिनेशन सेन्टर मार्फत बिहानदेखि थप 20 वटा हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गैराती सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी शुरूमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले बताउनुभयो। उहाँका अनुसार गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ।
7: र स्वाई स्थित भटेकोशी नदीमा हिजो आएको भीषण बाढ़ीका सम्बन्धमा जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनका अनुसार चीनको तिब्बततर्फबाट नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले माथिल्लो भटेकोशी क्षेत्रमा बाढ़ीको जोखिम अझै समाप्त भइसकेको छैन। महाशाखाले भटेकोशी त्रिशुली नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको औल्याउँदै तटीय क्षेत्रका वासिन्दालाई उच्च सतर्कता अपनाउन र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको छ।
6: विनाशकारी बाढ़ी तथा पहिरोबारे चीनले बेलैमा पूर्व सूचना नदिएको भन्ने आरोपलाई चीनिया दूतावासले खण्डन गरेको छ। दूतावासले यस्ता भनाईलाई पूर्णत भ्रामक र असत्य भन्दै आपत्ति जनाएको हो। नेपाल स्थित चीनिया दूतावासले सार्वजनिक गरेको एक स्पष्टीकरण सन्देशमा चीनिया पक्षले नेपालमा लगाइएका दुई मुख्य आरोपलाई फेक न्यूजको छाप लगाउँदै असत्य ठहर गरेको छ। चीनले नेपाली पक्षलाई पूर्व चेतावनी नदिएका कारण नेपालतर्फ ठूलो मानवीय क्षति हुन पुग्यो र चीनतर्फ रहेको भौगर्भिक विपदमा भत्किएका कारण नेपालले ठूलो नोक्सानी गर्नु परेको भन्ने दुई आरोप गलत भएको उल्लेख गरेको छ। चीनिया पक्षले यी आरोपलाई गलत भएको भन्दै वास्तविक घटनाक्रम फरक रहेको दावी गरेको छ। हिजो बिहान नेपालतर्फ नै भूकम्प वा भूकम्पकै झड्का जस्तो हिम पहिरो गएको दूतावासले स्पष्टीकरण दिएको छ। सोही कारण विशाल पहिरो निम्तिएको र त्यसले रसुवागढ़ी केरूङ सीमा क्षेत्रका नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति पुर्याउनका साथै मानिसहरू बेपत्ता भएको भन्दै विपदको यस संवेदनशील घड़ीमा एकअर्कालाई दोषारोपण गर्नुको सट्टा मिलेर उद्धार तथा राहतमा खटिनुपर्ने सन्देश पनि दिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
6: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
7: अब बाँकी समाचार। धनकुटाको 24 गाउँपालिका साथ ठूलो ढुङ्गामा छोराको कुटाईबाट बाबुको मृत्यु भएको छ। आज बिहान 5:45 32 वर्षीय युवराज लिम्बुले चितपट प्रहार गर्दा 70 वर्षीय अमरध्वज लिम्बुको मृत्यु भएको हो। अमरध्वजको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। चितपट प्रहार गर्ने युवराजलाई प्रहरीले पक्राउ गरेको छ। जंगलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
6: अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपाल र चीनमा बुधबार भीषण बाढ़ीबाट आएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। भीषण बाढ़ीका कारण धेरैजनाको ज्यान गएको, मानिसहरू बेपत्ता भएको र व्यापक क्षति भएको प्रति महासचिव गुटेरसले दुःख व्यक्त गर्नुभएको उहाँका प्रवक्ताले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ। उहाँले मृतकका परिवारप्रति सम्वेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। साथै महासचिव गुटेरसले बाढ़ीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको छ। नेपालमा संयुक्त राष्ट्रसंघले विपदको प्रभावको स्तर मूल्यांकन गर्ने तथा तत्काल आवश्यक सहायता उपलब्ध गराउने लगायत सरकारको नेतृत्वमा भइरहेको प्रति कार्यलाई सहयोग गरिरहेको वक्तव्यमा उल्लेख गरिएको छ। बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेको उहाँले बताउनुभयो। महासचिव गुटेरसले जीवन बचाउन खटिएका आपतकालीन उद्धारकर्मीको प्रशंसा गर्दै थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ तयार रहेको दोहोर्याउनु भएको छ।
7: र अब खेल समाचार। अस्ट्रेलियामा जारी टप आइन टी ट्वेन्टी क्रिकेटमा नेपाल ए र हैदराबाद किंग्सम्यान एकाडेमी बीचको खेल जारी छ। नेपाल हैदराबादले दिएको 198 रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा छ। ताजा अवस्थामा नेपालले 15.1 ओभरको खेल सकिँदा 5 विकेटको क्षतिमा 131 रन बनाएर खेलिरहेको छ। त्यसअघि डार्विन स्थित गार्डन ओभलमा टस हारेर पहिले ब्याटिङमा आएको हैदराबाद किंग्सम्यानले पूरै 20 ओभरमा 5 विकेट गुमाएर 197 रन जोड़ेको छ। उसका लागि स्याहान जयसूर्याले सर्वाधिक 67 रनको अर्धशतकीय पारी खेले। नेपालका लागि नारायण जोशीले दुई तथा राशिद खान, पवन सराफ र कुशल भुर्तेले एक एक विकेट लिए। जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ। नेपालले शुरूआती दुई खेलमा पराजय बिहोर्दा पछिल्लो दुई खेलमा लगातार जित हासिल गरेको थियो। नेपालले आफ्नो तेस्रो खेलमा होबर्ट हरिकेन्स एकाडेमी विरूद्ध 39 तथा चौथो खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी एचसीटी विरूद्ध 4 विकेटको जित निकालेको थियो। नेपालले पहिलो र दोस्रो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइक विरूद्ध 8 विकेट तथा बंगलादेश हाई पर्फर्मेन्स 11 विरूद्ध 9 विकेटको पराजय बेहोरेको थियो।
6: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
7: प्रधानमन्त्री शाह बाढ़ी प्रभावित क्षेत्रको अवलोकनको लागि नुवाकोट प्रस्थान। विद्युत प्राधिकरण लगायत विभिन्न निकायका अधिकारी पनि घटनास्थलतर्फ।
6: भोटेको सी बाढ़ीमा बेपत्ता भएका मध्ये 162 जनाको शव फेला। रसुवाको टिमुरेबाट 105 जनाको सकुशल उद्धार।
7: बाढ़ीको पूर्व सूचना नदिएको भन्ने आरोप चीनद्वारा खण्डन। नेपालतर्फ हिम पहिरो गएको दावी।
6: राष्ट्रसंघका महासचिवद्वारा नेपालमा बाढ़ीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त। प्रतिकार्यमा सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता।
7: र अस्ट्रेलियामा जारी टप आइन टी20 क्रिकेटमा नेपाल र हैदराबाद किंग्समेन बीचको खेल जारी।
6: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
8: AIO.
9: AIO?
8: Yes, AIO. All in one mart. The best place for shopping.
9: Kya sara ho, khas kya?
8: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
9: वाउ, कहाँ छ र यो?
8: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
4: All in one mart, helping make your life easier.
10: किन आँखा मिचेको मिचे गरेको
11: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
10: धेरै समय मोबाइल।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।
12: ओ मेज्यू नमस्कार है।
13: नमस्कार नमस्कार मेज्यू नमस्कार।
12: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
13: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
12: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
13: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
12: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
13: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
12: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
13: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
14: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
15: बाबा बाबा, म त आज स्कुल जान्न।
16: म पनि स्कुल जान्न मम्मी।
17: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
18: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
17: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
19: हामी कहाँ
2: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
19: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
2: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल
19: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
19: 9861705544।
20: रेडियो बिहानी 97.6 MHz।
21: लस्तो है भेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा सहारा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरिमी टीम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा स्टेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिन्जिम स्टेगो है रोमा।
22: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
12: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
22: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
12: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
22: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
12: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
22: प्रोपाइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841-97-9913 र 9813-1915-1915।
23: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
24: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगरौँ।
25: पहिला मलाई विश्वास लागेन। यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
26: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855-50-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855-50-50-934।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: रेडियो बिहानी 97.6 MHz।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।

0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0957 437 र 010-590-0393 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 43 0057 437।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
3: रेडियो बिहानी 97.6 MHz।
4: लस्तो है भेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा अस्तिम टमाटर कि टनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंके सुर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा अस्तेम दिम सम्बन्ध बोरबरी ढुवानी र सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 अस्तेम 98-511-87-882 फोन सिङ्जिम सेगो है रोमा।
1: ओहो होइन, के हो अझ हातमा सुनको औठी पनि?
5: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-1915-19।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: रेडियो बिहानी 97.6 MHz।
7: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गीजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 01052470 98511 87882, गोल्ची बजारको लागि 01041116 र 920 बजारको लागि 98512049090। ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323754।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेची बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी
3: रेडियो बिहानी 97.6 MHz।
4: रेडियो बिहानी समय संकेत, यति बेला दिउँसोको 1 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz रेडियो बिहानी 97.6 MHz
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या
2: है मेज्यू। म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।

0: बाबा बाबा म चाँड स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
2: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
3: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
2: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
5: पाइप कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु का साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु का साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छ घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861704545
5: 9861745 47।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249034।
9: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
9: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
9: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर। सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: कार्यक्रम को तैयारी तो सब सकियो साउंड सिस्टम को लागि कहाँ संपर्क गर्ने होला
2: कहाँ हुनुनी सर हाम्रै दादिङ बिसीमा रहेको सत्यदेवी साउंड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
3: सत्यदेवी साउंड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ
2: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउंड सिस्टम उपलब्ध गरिन्छ
3: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
4: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723
5: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
6: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
5: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
6: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका तीन धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
5: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
5: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98141 97 97 13 र 98139 15 19
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98141 67 64 98141 67 64

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
9: ओ मेज्यू, नमस्कार है।
10: नमस्कार, नमस्कार मेज्यू, नमस्कार।
9: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
10: ल धन्यवाद, धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
9: है मेज्यू। म त बिहेमा आउँदिन होला।
10: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
9: किन हो नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिमा आउनु र खै
10: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
9: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
10: ल सुन्नुहोस् निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
11: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
12: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
11: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
4: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर

0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: बाबा बाबा म टाढो स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
3: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजानिरे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
4: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
3: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
5: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छगर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
6: 98167045 47। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
9: लस्तो है भेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्ले रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा स्टेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चल्री। सम्पर्क नम्बर चाहिँ 010-525-470 असेम 98511-87-882 फोन सिङजिम सेगो है रोमा।
7: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
8: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
8: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
6: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
8: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
8: स्टुडियो हरि आर्ट सुनसादी पसल, नीलकण्ठ नगरपालिका दिन, बीच बजार चोक, धादिङ। प्रोप्राइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 010-520-314 र 98-60-57-21-66।
10: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल हो, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: लस्त है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिन्जिम सेगो है रोमा।
3: रेडियो बिहानी 97.6 MHz।
1: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
0: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
0: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
0: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915919।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: बुढा आज इन्टरभ्यू थियो के भयो त
1: म त सिधै छानि हो नि नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
4: पहिला मलाई विश्वास लागेन यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ
5: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934
6: लस है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा भोले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204770 असेम 9851187882 फोन सिङ्जिम सेगो है रोमा
0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
7: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल झारिङ बेसीमा
7: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
7: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
8: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
9: बाबा बाबा म टाढो स्कुल जान्न
10: म पनि स्कुल जान्न मम्मी
11: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
12: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
11: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
13: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
14: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
13: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलान मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिन एबाले चोकबाट छ घर तल
14: काठमाडौँ जाने बाटोपट्टि
13: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
14: 9861975447
13: रेडियो बिहार खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका

0: बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रेल स्टिल यूपीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 0 93 सम्पर्क गर्नु होला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
3: रेडियो बिहानी समय संकेत, यति बेला दिउँसोको 2 बज्यो।

0: किन आउने मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।

0: जेताजौ आफै उताजौ आफै हैरानै भयो भने हप्पेरि
1: खर्च अनुसारको घर त बनाए जस्तै बन्या छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेस्टिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: बाबा बाबा म त आज स्कुल जान्न
4: म पनि स्कुल जान्न मम्मी
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
5: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
7: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छ घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
7: 98-61-97-65-47
8: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
1: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
2: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723
9: रेडियो बिहानी 97.6 मेगाहर्ज
7: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घर गहना बनाउने जिम्मा पनि माफलाई दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
1: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
7: हजुर हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी चिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ
1: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 010-520-314 र 98-60-57-21-63

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98494131 98494131।
5: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
6: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
5: होइन, के भन्छ, कसरी नि?
6: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पार।
7: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 98491580810 98491580110।

0: बाबा बाबा म त आजै स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
2: सुन्नु भयो, छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
3: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
2: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छगर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
5: 9861705544।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्। प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नु होला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-450-89-394।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर। छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
5: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
5: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
7: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723
8: रेडियो बिहानी 97.6 MHz
9: ओ मेज्यू नमस्कार है
10: नमस्कार नमस्कार मेज्यू नमस्कार
9: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
10: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छमी नाच्नु पनि पर्छ क्या
9: है मेज्यू म त बिहेमा आउँदिन होला
10: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
9: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
10: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
9: लाउन हो र अनि ठ्याक्कै कहाँ हो नि
10: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215-215 फोन गरेर जानुहोस् है

0: केटाजौ आफै उता जाउ आफै हैरानै भए भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: मैले गहना लिएर थिएँ
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
2: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
3: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
4: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुन चाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
2: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98411-6389-53
4: बाजेदेखि नातिसम्म विश्वासाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
5: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: बाबा बाबा म टाढो स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
2: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
3: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
2: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छगर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
5: 9861705544।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249334।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी। मृत्यु हुनेको संख्या 177 पुग्यो। मध्याहसम्म 366 जनाको हवाई उद्धार। सयौं बेपत्ता, हजारौं विस्थापित। भारतबाट दोस्रो उडान मार्फत 37.5 टन राहत सामग्री काठमाडौँ आइपुग्यो। विपदको फाइदा उठाउँदै प्रधानमन्त्री राहत कोषका नाममा ठगी, प्रहरीद्वारा स्क्याम अलर्ट जारी। नेपाल र बंगलादेशका परराष्ट्र मन्त्री बीच टेलिफोन वार्ता। विपदमा हर प्रकारको सहयोग गर्ने प्रतिबद्धता। बाढ़ीले चीनतर्फ 3 जनाको मृत्यु, 558 जना सम्पर्कविहीन। र टप 2020 सिरिजमा नेपाल किंग्समेन एकाडेमीसँग स्तब्ध, सेमी फाइनल सम्भावना समाप्त।

0: दिले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट ईएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं बाढ़ी प्रभावित विदुरबाट प्रधानमन्त्री फिर्ता सम्बन्धी खबरबाट प्रधानमन्त्री बालेन्सा नुवाकोट सदरमुकाम विदुर र आसपासको क्षेत्र निरीक्षण गरी काठमाडौँ फर्किनु भएको छ भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सा र उहाँको टीम सहित सेनाको ब्यारेकमा उहाँ पुग्नु भएको थियो सरकारी स्रोतका अनुसार प्रधानमन्त्री नुवाकोट जाने कार्यक्रम बनेको थिएन तर अन्तिम समयमा प्रधानमन्त्री बालेन स्वयंले नुवाकोट गएर बाढ़ी प्रभावितको हालचाल बुझ्ने विचार गर्नुभएको थियो त्यसपछि उहाँको भ्रमण तय भएको हो नुवाकोट पुगेर उहाँले विभिन्न क्षेत्रका बाढ़ी पीड़ित स्थानीय र घाइतेलाई भेट्नु भएको छ उहाँ काठमाडौँ फर्के पनि भौतिक मन्त्री लम्साल नुवाकोटमै हुनुहुन्छ नेपाली सेनाले उद्धार र खोजबिनमा भइरहेको प्रगतिबारे मन्त्री लम्साललाई अवगत गराएको छ प्रतिकारले र उद्धारका लागि थप कोशिश गर्न मन्त्री लम्सालले निर्देशन दिनुभएको छ यस्तै संचार मन्त्री विक्रम तिमिल सिन्हा हिजो बुधबार दिउँसोदेखि नै नुवाकोटका विभिन्न क्षेत्रमा निरीक्षण गरिरहनु भएको छ नेपाल चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशी लगायत नदीमा आएको अप्रत्याशित बाढ़ीले रसुवा नुवाकोट धादिङ गोरखा चितवन र नौलप्रासी लगायत जिल्लामा असीमित मानवीय तथा भौतिक क्षति पुर्याएपछि प्रमुख आठ राजनैतिक दलहरूले 10 बुधे साझा संकल्प व्यक्त गरेका छन् सीमादरबारमा बसेको सर्वदलीय बैठकले बाढ़ीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धांजली अर्पण गर्दै घाइतेको निशुल्क उपचार हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा जोड़ दिएको छ विपदको घड़ीमा उद्धार र राहत कार्यलाई सस्तो लोकप्रियता वा राजनैतिक प्रतिस्पर्धाको विषय नबनाउन आग्रह गर्दै दलहरूले आफ्ना नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने निर्णय गरेका छन् साथै मनपरी रकम संकलन रोक्दै सरकारको आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत मात्र आर्थिक सहयोग जुटाउने र राहत दुरूपयोग वा कालोबजारी गर्नेलाई कड़ाई कार्यवाही गर्ने सहमति भएको छ दीर्घकालीन समाधानका लागि दलहरूले नेपाल र चीनतर्फका जोखिमपूर्ण हिमताल को वैज्ञानिक अध्ययन गर्न चीन सरकारसँग कूटनीतिक पहल गर्ने तटीय क्षेत्रको सुरक्षा

0: का लागि रियल टाइम डाटा आदान प्रदान सुदृढ़ बनाउने र अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायको मुद्दा उठाउने संकल्प व्यक्त गरेका छन्। विपदपछिको उद्धार पुनर्स्थापना र पुननिर्माणका लागि संयुक्त राष्ट्रसंघ मित्र राष्ट्र विकास साझेदार र प्रवासी नेपाली संघ सहयोगको अपील गरिएको छ। चीनतर्फबाट आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ र चितौन लगायत त्रिशुली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार भोटेकोशी बाढ़ी र पैह्रोमा परि हालसम्म 170 जनाको शव फेला परेको छ, जसमध्ये सबैभन्दा बढ़ी चितौनको नदी तटीय क्षेत्रमा 52 जना, धादिङमा 21, नुवाकोटमा 17 र बाढ़ीको केन्द्रबिन्दु रहेको रसुवामा 16 जनाको शव फेला परेको छ। गोरखा र पूर्वी नलप्रासीका नदी किनारामा भेटिएका शव र प्रहरीले पहिचानको प्रयास गरिरहेको छ। प्रहरीका अनुसार विभिन्न अस्पतालमा 33 जना घाइतेको उपचार भइरहेको छ। बाढ़ीबाट प्रभावितका लागि भारत सरकारले पठाएको दोस्रो किस्ताको राहत सहायता सामग्री काठमाडौँ आइपुगेको छ। भारतीय वायुसेनाको C-17 ग्लोबल मास्टर 3 हेवी लिफ्ट विमान आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। भारतको गाजियाबादबाट उड़ेको उक्त विमान मार्फत बाढ़ी प्रभावित समुदायका लागि आवश्यक खाद्यान्नका प्याकेट, औषधि तथा अन्य मानवीय सहायता र विपद राहत सामग्री गरी 37.5 टन सामग्री नेपाल आइपुगेको काठमाडौँ विमानस्थल कार्यालयले जनाएको छ। यसअघि गैराती भारतले 10 टन मानवीय सहायता सामग्री, अत्यावश्यक औषधि पठाइसकेको छ। बाढ़ीबाट प्रभावित नागरिकका लागि प्राप्त हुने राहत र सहयोगलाई पारदर्शी एवं व्यवस्थित बनाउन अर्थ मन्त्रालयले एकद्वार प्रणाली सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद तथा जिन्सी सहयोग गर्न चाहने परोपकारी व्यक्ति, निजी क्षेत्र, दात्री निकाय र अन्तर्राष्ट्रिय संघ संस्थालाई मन्त्रालय मार्फत समन्वय गर्न आग्रह गरिएको छ। राहत संकलन तथा व्यवस्थापनलाई सहज बनाउन मन्त्रालयले जिम्मेवार अधिकारीहरू समेत तोकेको छ, जस अनुसार अन्तर्राष्ट्रिय दात्री निकाय तथा संघ संस्थासँग समन्वयका लागि अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई जिम्मेवारी दिएको छ। यस्तै निजी क्षेत्र र व्यक्तिगत सहयोगीहरूका लागि अर्थ मन्त्रीको सचिवालयका प्रमुख सखीय सचिव नवीन ढुंगाना, निजी सचिव कञ्चन बस्नेत, स्वकीय सचिव खोमनाथ अधिकारी र शाखा अधिकृत माधव भण्डारीलाई सम्पर्क व्यक्ति तोकिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुद्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। बाढ़ीका कारण नेपाल चीन सीमा क्षेत्र अवरूद्ध भएपछि चीनतर्फ अलपत्र परेका नेपाली नागरिकलाई नेपाल फर्किन सरकारले सहजीकरण शुरू गरेको छ। यसै सन्दर्भमा बेजिङ स्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै अलपत्र नेपालीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। सहजीकरणका लागि नेपाली महावाणिज्य दूतावास ल्हासामा कार्यरत युवराज छेत्री तथा बेजिङ स्थित नेपाली दूतावासमा कार्यरत सन्जो महर्जन र राजकुमार शाहसँग सम्पर्क गर्न आग्रह गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्र मन्त्री डाक्टर खलिल लुर रहमान बीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा नेपालमा बुधबार आएको विनाशकारी बाढ़ीपछि जारी खोज उद्धार तथा राहत कार्यका विषयमा कुराकानी भएको छ। त्यसक्रममा बंगलादेशी विदेश मन्त्री रहमानले विपदको यस कठिन घड़ीमा बंगलादेश नेपालको साथमा रहेको र जुनसुकै प्रकारको सहयोग पुर्याउन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले 15 महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै दिएको पूरक निवेदनमा सर्वोच्च अदालतमा सुनवाई शुरू भएको छ। सर्वोच्चका न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेल सम्मिलित पूर्ण इजलासमा आजबाट सुनवाई शुरू भएको हो। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन,
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। चीनको तिब्बत स्वायत्त क्षेत्र स्थित नेपाल चीन सीमा बन्दरगाहमा हिजो बिहान आएको प्राकृतिक विपत्ति र पहिरोका कारण चीनतर्फ 558 जना नागरिक सम्पर्क विहीन भएको खबर छ। काठमाडौँ स्थित चीनी दूतावासले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार हालसम्म 3 जनाको मृत्यु पुष्टि भएको छ। 2 जना स्थानीयको सकुशल उद्धार भएको छ। दूतावासका अनुसार सीमा क्षेत्रमा बाढ़ी र पहिरोले ठूलो परिमाणमा जनधनको क्षति पुर्याएको छ। हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि चीनी उद्धार टोलीहरू पहिरोग्रस्त सीमा बन्दरगाहतर्फ परिचालन भइसकेको स्थानीय अधिकारीले बताएका छन्। अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजमा नेपाल ए टोली किङ्स मेन एकाडेमीसँग 31 रनले पराजित भएको छ। डार्विन स्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा किङ्स मेन एकाडेमीले दिएको 198 रनको लक्ष्य पछाएको नेपाल 19.2 ओभरमा 166 रनमा समेटिएको थियो। नेपालका लागि कुशल भोर्तेलले 46 बलमा 6 चौका र 4 छक्का सहित सर्वाधिक 66 रनको अर्धशतकीय पारी खेलेका थिए। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालेलले भेटे नुवाकोटका पीड़ितहरूलाई। सुरक्षा र प्रशासनको ब्रिफिङ। विपद सामना गर्न 8 दलको 10 बुँदे साझा संकल्प। सर्वदलीय संसदीय समिति बनाइने। अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपील। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी। मृत्यु हुनेको संख्या 177 पुग्यो। मध्याहसम्म 366 जनाको हवाई उद्धार। संयोग बेपत्ता, हजारौं विस्थापित। भारतबाट दोस्रो उडान मार्फत 37.5 टन राहत सामग्री काठमाडौँ आइपुग्यो। विपदको फाइदा उठाउँदै प्रधानमन्त्री राहत कोषका नाममा ठगी। प्रहरीद्वारा स्क्याम अलर्ट जारी। नेपाल र बंगलादेशका परराष्ट्र मन्त्री बीच टेलिफोन वार्ता। विपदमा हर प्रकारको सहयोग गर्ने प्रतिबद्धता। पारीले चीनतर्फ 3 जनाको मृत्यु, 558 जना सम्पर्क विहीन। र टप एन टी ट्वेन्टी सिरिजमा नेपाल किङ्समेन एकाडेमीसँग स्तब्ध। फाइनल सम्भावना लगभग समाप्त। हवस् त, अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 98 60 24 58 43।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: बाबा म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54
8: 98 61 97 65 47।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।
10: लस्सो है भेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा सहारा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि टनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा भोले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा। हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङ्ब असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
11: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
12: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
11: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
12: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
11: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
12: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
11: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-1915-19
13: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: लस्सो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोरमा नगफारममा असिम चमटार की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टीम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0-10-520-470 असेम 98-511-87-882 फोन सिंजिम सेगो है रोमा
2: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
5: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
2: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
5: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
2: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
5: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11
0: रेडियो बिहानी 97.6 मेगाहर्ज
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 0-10-520-470
6: 98-511-87-882 गल्छी बजारको लागि 0-10-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
7: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त
8: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-0557-437।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: लस्सो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा गुजरिमी टीम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी संपर्क नंबर चाहिँ 01052470 असेम 98511 87882 फोन सिंजिम सेगो है रोमा
2: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98411 97913 र 98139915
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
0: रेडियो बिहानी 97.6 मेगाहर्ज
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ
1: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98141667064 98141667064

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
2: कहाँ हुनु नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
2: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।

0: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887878।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
6: लस है भेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नगा फारममा अस्तिम टमाटार की टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरिमी डिम फिटिंग सिंगबई अंतरराष्ट्रीय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा अस्तेम डिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रंग्युर्नाले बजार कोर्ब आही नै रोमा सेग बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0102520470 असेम 9851187882 फोन सिङ्जिम सेग है रोमा।
7: ओहो, हैन के हो, अझ हातमा सुनको औठी पनि?
8: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
7: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
8: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ, हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
7: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
8: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
7: प्रोप्राइटर राम श्रेष्ठ।
8: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ, हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।

0: केटाजौ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बना जस्तै बना छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-21-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: बाबा बाबा म त आज स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
3: 98-61-97-65-47
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसकिने बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
8: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
1: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
8: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
9: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोपाइटर कृष्ण तिमल सिन्हा
10: सम्पर्क मोबाइल 97-41-031-4-29
11: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: केटाजौ आफै उताजौ आफै हैरानै भयो भने हप्पेरि
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: लस्तै मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नगफारममा असिम टमाटर की ट्रनेल सिंगबई सुर सिंगजेपल मुबा होले सिंगबई सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी टीम फिटिंग सिंगबई अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यरी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानी ला सुविधा न मुबा क्रंग्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर 010-520-470 असेम 98511-87882 फोन सिङजिम सेक है रोमा
1: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
5: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: दादा म टाढा स्कुल जान्न,
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि,
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
8: 98167045 47।
7: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
9: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97-433 र 010-590-093 सम्पर्क गर्नु होला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि, प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
10: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
11: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
11: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97-838 र 98032-40-723।

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
3: रेडियो बिहानी 97.6 MHz।
2: लस है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिङ प्रे र खोरमा नगफारममा असिम चमटार कि टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी स्टेग होइ रोमा हुजुरिमी डिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा स्टेग बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङ्जिम सेग है रोमा।

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घड़ी पसल नीलकंठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्ट पुर्जा घड़ी रेडियो टीवी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: रेडियो बिहानी 97.6 MHz
4: बुढी हेर त लाउ
5: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
4: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि
5: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
4: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
6: रेडियो बिहानी समय संकेत यति बेला साँझको 5 बज्यो

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.49 88
2: रेडियो बिहानी समय संकेत यति बेला साँझको 5 बज्यो।

0: लागेको नि।
1: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
0: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: एकादेशमा एउटा सानो जहाँ घोडाहरूलाई समृद्धिको चिन्ह मानिन्थ्यो, त्यहाँ दुई भाइहरू आआफ्नै सम्पत्ति लिएर छुट्टा छुट्टै घर बस्थे। डेमिटर धनी भाइ थियो र चेरीको गरीब थियो।
3: छिटो आऊ न जेरेको, नत्र हामी त्यहाँ सूर्यास्त भन्दा अगाडि पुग्दैनौ।
2: दाजुभाइहरू ठुलो व्यापार मेलामा जुन सहरमा हुँदै थियो त्यहाँ सवार हुँदै थिए। सबै तिनीहरू प्रस्थान गर्न लागे। जेरेको कि छोरी त्यहाँ आइपुगी।
4: प्लिज बुबा, मलाई पनि तपाईँसँग आउन दिनुहोस् न।
5: बाटो धेरै लामो छ मेरी छोरी, अनि तिमी थाक्छौ।
4: म सधैँ सहर हेर्न चाहन्थे बुबा, प्लिज बुबा।
3: ईश्वरको लागि छोरीलाई आउन देऊ र हिँड, अब जाऊ।
4: म ज्ञानी हुन्छु बुबा, म बाचा गर्छु।
5: ल ल ठिक छ, आऊ।
2: तिनीहरू पूरा दिन सवारी गरिराखे र राति हुने बेलासम्म सहरको नजिक आइपुगेका थिए।
3: आऊ, बास बस्न कुनै ठाउँ खोजौ, अनि भोलि बिहान हामी सहरतिर लागौला नि।
4: ऊ त्यहाँ एउटा छाप्रो छ जस्तो छ।
5: हो र,
3: ल ल जाऊ।
5: यो छाप्रो होइन, यो त तबेला हो।
3: बास बस्नको लागि यो ठाउँ ठिक हो।
4: हेर्नुहोस् त, त्यहाँ घोडाहरूको लागि प्रशस्त पानी र खाना राखिएको छ। यो त बस्नको लागि एकदम रमाइलो ठाउँ हो।
5: ठिक छ, हामी खाना खाऊ र सुतौ।
2: यसरी तिनीहरू तिनै जनाले तबेलालाई त्यो रातको लागि घर बनाए। अर्को बिहान तिनीहरू चाँडै उठेर आफ्नो यात्रा फेरि जारी गरे।
5: आऊ नोरा, अब हिँड्नु पर्छ।
4: आउँदैछु बुबा।
5: त्यो के हो?
4: हेर्नुहोस् त,
5: के हाम्रो घोडीले गए राति एउटा बच्चा पायो?
3: यदि तिम्रो घोडीले उसलाई जन्माएको भए ऊ घोडी सँगै उभिन्थ्यो, तर ऊ मेरो स्टाइलिङ कहाँ उभिएको छ।
4: तर अङ्कल, कसरी स्टाइलियनले बच्चा पाउन सक्छ?
5: त्यो साँचो हो दाई, तर यो हाम्रो घोडी जस्तै देखिन्छ।
3: यो सही हो, यसलाई केही चारा र पानी देऊ, अनि मेरो घोडाको बच्चा मलाई देऊ।
5: तर दाई,
3: घोडाहरू सयौं रङहरूमा आउँदैनन् जेरेको। सायद यो घोडाको बच्चा जंगलमा हराएको थियो र अहिले मेरो स्टाइलिन कहाँ आएको छ। जे सुकै भए पनि यदि तिम्रो घोडी यसको आमा भएको भए ऊ सिधै त्यहाँ जान्थ्यो। मेरो स्टाइलिनकोमा आएकोले यो मेरो हो।
5: हेर्नुहोस् दाजु,
3: हेर्नुहोस् रे।
2: यसरी दुई दाजुभाइहरू बीच घोडाको बच्चा कसले राख्ने भन्ने विषयमा निकै बीच भनावन गरे। अन्त्यमा नोराले एउटा चुक्ति निकाले।
4: बुबा, अङ्कल, हामी सहरतिर जाउँ न। त्यहाँ बुद्धिमान राजा बस्छन् होइन? उन कहाँ जाउँ र उनलाई नै यसको फैसला गर्न भनौ न।
5: उनले ठिक भनिन् भाइ।
3: हुन्छ, तिमी भन्दा तिम्री छोरी धेरै समझदार छिन्। ल जाउँ।

0: तिनीहरू शहरको ढोकामा पुगे। जब दाजुभाइहरू पहरेदारसँग कुरा गर्दै थिए, नोराले रुखमा भएको एउटा सूचना पढी, जसमा एउटा चोरको तस्विर थियो। सूचना पत्र लेखिएको थियो, चोर जस कसैले राजालाई यसको बारेमा बताउँछ उसलाई 100 सुनका मोहरहरू दिइनेछ। दाजुभाइले राजालाई सबै कुरा बताए।
1: तिमीलाई के लाग्छ?
2: यो त साँच्चै कठिन छ महाराज। यदि घोडी बच्चाको आमा थिए भने बच्चाले त्यसको दुध पिउनु पर्थ्यो।
1: तर हेर्ने हो भने घोडीको बच्चा धनी दाजु चाहिँ पनि होइन, ऊ केवल लालचीको कारण विवाद गर्दैछ। हुन त उसँग अरू निकै घोडाहरू छन् र उसले सजिलै आफ्नो भाइलाई यो घोडाको बच्चा दिन सक्छ।
2: जे भए पनि हामी हेरौँ न, दाजुभाइहरू गरिब हुनु वा धनी, आफ्नो भाग्यको कारण वा आफ्नो बुद्धिको कारण वा त्यसको कमीको कारण। महाराज हजुर के गर्न चाहनुहुन्छ?
3: जब कारणहरू सकिन्छन् तब बुद्धि मात्र काम लाग्छ। हेरौँ यी दुई मध्ये कुन चाहिँ भाइ बुद्धिमान छ।
2: हेर घोडाको बच्चा तिमीहरू मध्ये कसैको पनि होइन। म तिमीहरूलाई एउटा प्रश्न सोध्छु, जसको उत्तरबाट म सन्तुष्ट हुन्छु उसैलाई नै यो घोडाको बच्चा दिइनेछ।
0: यसरी राजाले दाजुभाइलाई एउटा प्रश्न सोध्छ।
2: संसारमा सबैभन्दा तेज कुरा के हो? संसारमा सबैभन्दा नरम कुरा के हो? अनि संसारमा सबैभन्दा बहुमूल्य कुरा के हो?
0: राजाको अनौठो प्रश्न सुनेर सबैजना आश्चर्यमा परे। तिनीहरू सबैजना उत्तर सुन्न एकदम उत्सुक थिए, जुन दाजुभाइहरूले दिनुपर्ने थियो। डेमिटरले सोच्यो कि यदि उसले उत्तरमा राजाको प्रशंसा गर्यो भने राजाले उसको पक्षमा निर्णय लिनेछ। त्यसैले उसले जवाफ दियो,
4: हुन त यो एकदम सजिलो छ महाराज। हजुरको घोडा भन्दा तेज अरू के होला र? अनि हजुरको ओछ्यान भन्दा नरम अरू के हुन सक्छ? अनि साँच्चै हजुरको राजकुमार भन्दा बढी बहुमूल्य अरू के होला र?
2: तिम्रो उत्तर के हो जेरेको?
0: जेरेको एक साधारण इमानदार व्यक्ति थियो। उसलाई चिप्ला र मिठा कुराहरूले कसरी मानिसलाई खुसी पार्ने भन्ने कुरा थाहा थिएन। त्यसैले के भन्ने भनेर उसलाई थाहा थिएन।
2: महाराज अर्को भाइसँग त कुनै पनि उत्तर छैन।
3: तर बेइमान असमझदार उत्तर दिनु भन्दा उत्तर नहुनु राम्रो हो। एक मिनट पर्ख।
0: नोराले धेरै सोचिरही अनि एक इमानदार जवाफ दिन चाहन्थिन्। अनि त्यसपछि अचानक उसको दिमागमा एउटा कुरा आयो।
5: मलाई माफ गर्नुहोला महाराज, के म मेरो बुबाको ठाउँमा उत्तर दिन सक्छु?
2: अवश्य, किन नसक्नु?
5: म इमानदार भएर भन्छु हजुर, मलाई यसको सही उत्तर त थाहा छैन। तर मैले संसारमा देखेको कुराहरूको मूल्याङ्कन गर्दा संसारको सबैभन्दा तेज कुरा हावा हो। यो यति तेज छ कि यसले आँधी ल्याउन सक्छ र यसको बाटोमा आउने सबै चिज नष्ट पार्न सक्छ। अनि संसारमा सबैभन्दा नरम कुरा भनेको एउटा बच्चाको चुम्बन हो, जसरी यसले मलाई चाटिरहेको छ। अनि संसारको सबैभन्दा मूल्यवान चिज भनेको इमानदारी हो। नत्र हजुरले एउटा चोरको जानकारी दिनेलाई 100 सुनको मोहरहरू इनाम स्वरूप दिनु पर्दैन थियो।
2: जेरेको, तिम्री छोरी साँच्चै बुद्धिमान इमानदार र समझदार छिन्। म उनको जवाफबाट प्रसन्न भए। म तिमीलाई त्यो घोडाको बच्चा मात्र होइन, 100 घोडाहरू र 10,000 सुनको मोहरहरू इनाम स्वरूप दिँदैछु। अनि तिमी चाहिँ डिमिटर, तिमी उदार हुन सक्थ्यौ तर तिमीले तुच्छता रोज्यौ। तुच्छताले तिमीलाई यति टाढासम्म मात्र ल्याउन सक्छ, तर सधैँ रहने इनाम इमानदारितासँग आउँछ। तिमीलाई यो पाठ भयो।
4: मैले कुरा बुझे महाराज।
6: धन्यवाद महाराज, हजुर साँच्चै असल हुनुहुन्छ।
0: अनि कुरा यही हो, हामी अरूमाथि दुष्ट चाल चल्न सक्छौ तर यसले हामीलाई धेरै पर लान सक्दैन। मानिसहरूले यिनीहरूबाट बुझ्न सक्छन्, तर यदि हामी साँच्चै सुखी भरिपूर्ण जीवन बिताउन चाहन्छौ भने हामी इमानदार समझदार र बुद्धिमान हुनुपर्छ।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट।

0: सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
1: 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: रेडियो बिहानी 97.6 MHz।
2: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहालेँ रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
1: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।

0: लस्त है मेबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्म न बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेग बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिन्जिम सेग है रोमा
1: ओ मेजु नमस्कार है
2: नमस्कार नमस्कार मेजु नमस्कार
1: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
2: ल धन्यवाद धन्यवाद मेजु अनि बधाईले मात्रै त पुग्दैन है मेजु जनता गएर छम छमी नाच्नु पनि पर्छ के
1: है मेजु म त बिहेमा आउँदिन होला
2: ल मेजु मेरो बिहेमा किन नआउने नि
1: किन आउने नि मेजु धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
2: ल्या मेजु त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
1: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
2: ल सुन्नुहोस् निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 मा फोन गरेर जानुहोस् है

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: रेडियो बिहानी 97.6 MHz।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 98-60-24-58-43।
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।

0: लस्त है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असिम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
1: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98411 97913 र 98139159
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: ओ मेज्यू नमस्कार है
5: नमस्कार नमस्कार मेज्यू नमस्कार
4: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
5: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छमी नाच्नु पनि पर्छ क्या
4: है मेज्यू म त बिहेमा आउँदिन होला
5: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
4: किन हो नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
5: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
4: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
5: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 98445556656 अनि 98280495215 फोन गरेर जानुहोस् है
1: बुढा आज इन्टरभ्यू थियो के भयो त
5: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि भोलिबाटै काममा जाने
1: होइन के भन्छ कसरी नि
5: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98491185810 98491185810
0: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
6: होइन सर के सोचिरहनु भएको छ
0: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
6: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9800888778।
9: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेलातो नगरोस्।
10: पहिला मलाई विश्वास लागेन। यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
12: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
13: त्यो त फाटिसकेछ नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
14: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
12: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दै थिए।
14: ल भाइगो हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
13: किन नि बाबा?
14: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
13: हस् बाबा।
15: कृष्ण सप्लायर्स धादिङ बेसिक पुछार बजार, प्रोप्राइटर कृष्ण तिबलसिन्हा।
16: सम्पर्क मोबाइल 9741031439।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
2: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
2: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97 838 र 98032 40 723।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू:
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9855249934।
2: लस है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहार दिङ प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070, असेम 9851187882। फोन सिङ्जिम सेगो है रोमा।
1: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
6: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
0: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
0: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
0: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
1: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
0: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3, सिरान बजार, अरुण खोला।
1: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866 26 26 73 र 9843 40 39 11।
2: रेडियो बिहानी 97.6 MHz।
3: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843 62 86 16 र 9810 32 33 54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, स्वास्थ्य मस्तमा कहाँ गएर ल्याउने होला।
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: रेडियो बिहानी समय संकेत, यति बेला साँझको 6 बज्यो।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241411, 9849241411।

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: रेडियो बिहानी 97.6 MHz
6: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
1: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
8: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723
5: रेडियो बिहानी 97.6 MHz
9: वेस्ट आर डिजिटल एंटरटेनिंग द नेशन

0: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: हैन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
5: पहिला मलाई त्यस्तो लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।
7: ए साथी, ऊ त्यहाँ माथि हेर त, बादल भन्दा माथि, कति राम्रो सुन्नुलाई, त्यही जान मलाई। आहा कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी च्याल, बालुवा, ढुङ्गा, पाइलुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 किरण बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866226673 र 9843404911।

0: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा
1: अब कथा सुन्ने पालो आज छोटो छोटो गरेर दुईवटा कथाहरू सुन्छौ है आजको पहिलो कथा रहेको छ सानो
0: कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन
2: यो हिजो आएको बाढ़ीको कारण रसुवामा करिब 40 किलोमिटर सड़क पूरै क्षतिग्रस्त भएको छ बेत्रावतीदेखि मैलुङ हुँदै स्याफुरबेसी रसुवा गढ़ी जोड्ने सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको हो गल्छीदेखि त्रिशुलीसम्मको करिब 10 किलोमिटर सड़क समेत बन्द अवस्थामा छ त्यसै गरी पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क लेदोले भरिएको छ पूरिएको छ लेदो हटाएर सड़क सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम भौतिक रूपमा विकास मन्त्रालयले गरिरहेको छ बाढ़ीका कारण 41 पुल पूरै क्षतिग्रस्त भएको खबर छ सरकारसँग 50 मिटरसम्म लम्बाईका 7 बेली ब्रिज रहेको मन्त्रालयले जनाएको छ आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेली ब्रिज जडान गर्ने काम अघि बढ़ाइएको उल्लेख छ भारत र चीन सरकारबाट पनि आवश्यक बेली ब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता आएको छ पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सड़क सञ्जालसँग जोड़ने गरी काम अघि बढ़ाइएको छ त्यसका लागि बेत्रावतीमा बेली ब्रिज राख्ने तयारी भइरहेको छ बेत्रावतीसम्मको सड़क सञ्चालनमा नआएसम्म धोन्चे हुँदै स्याफुरबेसी पुग्न सक्ने अवस्था छैन सड़क खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका 10 र निजी क्षेत्रबाट उपलब्ध 10 गरी कुल 20 उपकरण परिचालन गरिएको छ क्षतिग्रस्त सड़क तथा पुलको पुननिर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अगाडि बढ़ाइएको छ अहिले देश विदेशबाट चाहिँ यो आर्थिक सहयोगका घोषणाहरू पनि भइरहेको छ त्यो सँगसँगै मानवीय सरसहयोगका अन्य साधन स्रोतहरू पनि विस्तारै आउन थालेका छन् अब एकीकृत प्रणालीबाट चाहिँ सबै पीड़ितहरूले राहत उपलब्ध हुने गरी पाउने गरी सँगसँगै आर्थिक संकलन गरेर पुनर्स्थापनाको काम पनि लगत्तै शुरू गर्नुपर्ने नै छ कतिपय स्थानमा त बस्ती नै छैन बचेका मानिसहरूलाई कसरी व्यवस्थापन गर्ने यो ठूलो चुनौतीको विषय छ त्यसैले अब अहिले तत्काललाई उद्धार राहत पुन यो घाँसपासको व्यवस्थापन घाइतेलाई अस्पताल पुर्याउने हराइरहेकाहरूको खोजी गर्ने सँगसँगै अब विस्तारै यो वासस्थानको व्यवस्थापन कसरी गर्ने खानेकुरा लाउने वस्त्रको व्यवस्थापन गर्नुपर्ने हुन्छ त्यसैले हर मानिसहरूबाट हर नेपालीबाट सहयोगको चाहिँ आवश्यकता छ अहिले नेपालभित्र नेपाल बाहिर रहेका नेपालीहरूले आफूले सक्दो आर्थिक सहयोग चाहिँ प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराइरहनु भएको छ विभिन्न व्यापारिक प्रतिष्ठानहरूले पनि सरकारी राहत कोषमा संकलन रकम संकलन गरेको जानकारी छ र अहिले सबै राजनीतिक पार्टीहरू बीच चाहिँ यो अहिलेको चुनौतीलाई अहिलेको दुःखलाई साझा बनाएर काम गर्ने र काम शुरू गरिहाल्ने भनेर एकबद्धता भएको छ र राजनीतिक पार्टीहरूले पनि आफ्ना तत्थमा रहेका पार्टी पंक्तिलाई राहतमा उद्धारमा यो चाहिँ पुनस्थापनामा जुट्नलाई आह्वान गरेको छ त्यसकारण सरकार नागरिक बीच हातेमालो भइरहेको छ अहिले राजनीतिक विचार वाद किता त्यो क्षेत्र त्यो दायरा भन्दा माथि रहेर आम नेपाली भएर त्योभन्दा अझ माथि मानव भएर हेर्नुपर्ने हुन्छ तर अघि एकजना साथीले फोन गरेर भन्दै हुनुहुन्थ्यो मान्छेको नाप जाँच चाहिँ विषम परिस्थितिमा हुन्छ अहिले जे जे देखिएको छ त्यो कतिपय दृश्यहरू चाहिँ मान्छेले नै यस्तो गर्छ र अझ नेपाली मान्छेले यस्तो गर्न सक्छ र भन्ने खालका परिदृश्यहरू पनि देखिएका छन् त्यसकारण मानिसहरू कति सहयोगी छन् कति असहयोगी छन् हामी नेपालीभित्र कतिको नेपालीत्व छ मानवता छ भन्ने जाँच्ने समय पनि यही बेला हो त्यसैले मानवीय हितमा मानवीय सहयोगमा सबैको हातेमालो हुन सकोस् अहिले कसैलाई कतिखेर आँसु आउँछ कति बेला मान्छेको रुवाई हुन्छ कति बेला कसैलाई दुःख पर्ला र मेरो स्वार्थ सिद्ध गरूला भनेर कुरेर बस्ने मानिसहरू जसलाई मानिस भन्न पनि असुहाउँदिला र यी पनि नेपाली हुन् भन्नलाई चाहिँ लज्जा हुने खालका दृश्यहरू त्यस्ता हरकतहरू देखिएका भन्ने टिप्पणीहरू भएको छ त्यसैले कहीँ कसैले पनि यस्ता अमानवीय व्यवहार र असाध्यै अति स्वार्थ अझ भन्ने पनि त्यो मानवीय अपराध किसिमका कामहरू कसैले नगरून् खोजी गर्नुपर्छ भने हराएका मानिसहरूको खोजी होस् कहीँ सहयोग गर्नुपर्छ भने बाँचेका मानिसहरूलाई अब कसरी जीविकोपार्जन गराउने भन्नेमा हातसात हुनुपर्छ सहयोग हुनुपर्छ भने क्षति भएका पूर्वाधारहरू निर्माण गर्न अब हामीले के गर्न सक्छौ त यहाँ त यस्तो खालको विपत्ति भइहाल्यो भोलि अरू ठाउँमा पनि हुन सक्छ हामी नेपालका थुप्रो नदी नालाहरू हिमालसँग जोडिएका छन् हिम नदीहरू छन् जसका माथि ठूला ठूला ताल तलैयाहरू जोखिमहरू अझै कायम छन् जलवायु परिवर्तनको असर नेपालमा देखिन थालेको छ जलवायु परिवर्तनकै कारण अहिले ठाउँ ठाउँमा सुक्खा पहिरो हिम पहिरो हिम आदि त्यसै गरी अब यो अकस्मात बाढ़ी आउने ठूला ठूला चाहिने प्राकृतिक विपत्तिहरूको सामना हुने जलवायु परिवर्तनका असर हुन् तीनमध्ये छिट्टाफुट्टा नेपालमा देखिएको छ र यस्तै अरू ठाउँमा पनि जोखिम हुन सक्छ त्यसका निम्ति हामीले अब कसरी सचेत रहन सकिन्छ अन्तर्देशीय सूचना प्रणालीलाई समाचारको आदान प्रदानको कामलाई चाहिने व्यवस्थित बनाएर हुन सक्ला अथवा सचेत पार्ने त्यस्ता यन्त्र उपकरण राखेर मानवीय चाहिने उद्धारका निम्ति ठाउँ ठाउँमा त्यस्तो समूहहरू तालिम प्राप्त जनशक्ति राखेर हुन सक्छ त्यस सम्बन्धी भौगोलिक अध्ययन गरेर हाम्रा बस्तीहरू कहाँ चाहिँ जोखिममा छन् जोखिमका बस्तीलाई स्थानान्तरण गर्ने कुरा अनि यसको प्रारम्भिक जाँच पड़ताल गरेर पूर्व सूचना प्रणालीलाई अब त्यसको मौसम पूर्वानुमानका हाम्रा प्रविधिहरूलाई अझ समयानुकूल रूपान्तरित गरी शीघ्र सूचना दिन सक्ने प्रविधिको व्यवस्थापन गर्नुपर्ने हुन सक्ला र भोटेकोशी नदीका तटीय क्षेत्रमा मात्रै होइन धेरै नदीका चाहिँ आसपासमा हाम्रा बस्तीहरू छन् हुन त संसारमै नदीमा समुद्रका छेउछाउमा बस्तीहरू छन् त्यस हिसाबले त धेरै बस्तीहरू जोखिममा हुन्छ तैपनि हाम्रा असाध्यै जोखिमका बस्तीहरू छन् जहाँ हामीले प्रकृतिको चाहिने एउटा अप्ठ्यारो भूर धरातल पाएका छौं त्यहीँ ट्रेकिङ हुन्छ त्यहीँ पर्यटन हुन्छ त्यहीँ माथिल्ला क्षेत्रहरूमा ठूला पर्यटकीय स्थलहरू मात्रै छैनन् धार्मिक आस्थाका केन्द्रहरू पनि छन् मानिसहरू ओहोरदोहोर गर्ने ठाउँ छ के ती रूटहरू सही छन् कि छैनन् ती चाहिने ट्रेकिङ रूटहरू हामीले फेर्नुपर्ने हो कि हामीले जहाँ जहाँ राजमार्गहरू बनाएका थियौं प्रायश अधिकांश खोला नदीको किनारबाट थियो संसारमै त्यस्तो चाहिने अभ्यास छ तर नेपालको सन्दर्भमा कतिपय नदी नालाको छेउमा मोटर बाटो बनाउनु राजमार्गहरू त्यहीँबाट लैजानु कतिको चाहिँ ठिक थियो त्यसको बारेमा पनि अध्ययन हुनुपर्दछ र यस किसिमका पूर्व तयारीहरू गर्न सके सूचना प्रणालीलाई व्यवस्थित राख्न सके भौगोलिक अध्ययनलाई यो बाढ़ी प्रणालीका चाहिने वैज्ञानिक अध्ययनलाई व्यवस्थित राख्न सके चीन नेपाल नेपाल भारत यो अन्तर्देशीय यो प्राकृतिक प्रकोपका सूचनाहरू अथवा चाहिने मौसम पूर्वानुमानका जानकारीहरू आदान प्रदान गर्ने चाहिँ प्रणालीलाई व्यवस्थित गर्न पाए भोलि हामी सुरक्षित रहन सक्छौ हो यस्ता विषयमा चाहिँ हामीले अहिले सोच्नुपर्छ त्योभन्दा बाहेक कसैको धन सम्पत्ति भएको छ कहीँ भेटिन्छ कि कसैका मान्छे आफन्त हराएका छन् तिनको साथमा केही सम्पत्ति थियो कि त्यो खोजबिन गर्ने समय होइन हामी त्यति भिन्न अमानवीय हरकत गर्नु हुँदैन हुन त त्यस उपर सिङ्गो समाजले चाहिँ एक खालको आक्रोश एक खालको चाहिने टिप्पणी गरिरहेको छ त्यसकारण अब उपरान्त त्यस्तो नहोस् मानवीय सेवामा मानवीय उद्धारमा मानवीय सहयोगमा मात्रै हाम्रा क्रियाकलाप हुन सकोस् यो बेला आफ्ना स्वार्थ सिद्ध गर्ने समय हो त्यसैले विपदको समयमा हामी जिम्मेवार नागरिक भएर जिम्मेवार मानव भएर मात्रै प्रस्तुत हुन सकौं एकैछिन केही व्यावसायिक सूचना सुनाएर हामी फेरि आउँछौं।
3: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ त्यसैले लेजर थेरापी
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
5: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334

0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित त धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
3: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: वहाँ हुनुहुन्छ गायन विधाको अर्को प्रतिस्पर्धी जिग्मे थकी घिसिङ।

राहतका लागि 10 बुदे संकल्प जारी। अपुष्ट सूचना तस्वीर र श्रव्य दृश्य सामग्री प्रकाशन प्रसारण नगर्न संचार मन्त्रालयको अपील र अल्जेरियामा डढेलोका कारण कम्तीमा 12 जनाको मृत्यु।

0: से 79 सम्म को प्याकहरू उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एप बाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 359 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 17 जना, नुवाकोटमा 28 जना, धादिङमा 33, चितवनमा 132, गोर्खामा 30, तनहुमा 22, नवलपरासी पूर्वमा 82 र नवलपरासी पश्चिम 15 जना गरी 359 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। यस्तै बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको प्रहरीले जनाएको छ। भोटेकोशी नदीमा पुनः बाढ़ीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आज जारी गरेको सूचना अनुसार चीनतर्फबाट प्राप्त भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढ़ीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ। उक्त तालमा पानीको सतह बढ़ी फुट्ने जोखिम रहेको सूचनामा उल्लेख छ। सो अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। पछिल्लो सूचनामा नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षाबाट प्राप्त भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढ़ीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ। उक्त तालमा पानीको सतह बढ़ी फुट्ने

0: कोट स्थित नेपाली सेनाको श्री नम्बर एक गण तालिम केन्द्र मैथली क्याम्पमा आज बसेको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री शाहले राहत तथा उद्धारमा विशेष ध्यान दिन जिल्ला स्थित सम्पूर्ण संयन्त्रलाई निर्देशन दिनुभएको हो। वहाँले अवरूद्ध सड़क तथा अन्य पूर्वाधार शीघ्र संचालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बद्ध निकायलाई निर्देशन दिनुभएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले जीवन उद्धार पहिलो प्राथमिकतामा राखेर संकटग्रस्त जिल्ला घोषणा भइसकेको अवस्थामा राहतलाई पनि प्राथमिकता दिन निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले संकटको समयमा सरकार साथमा रहेकोले पीड़ितको राहत र सहयोगका लागि कुनै अभाव हुन नदिने प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनुभयो। बैठकमा प्रधानमन्त्री शाह, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, संचार मन्त्री डाक्टर तिमल सिन्हा, प्रधान सेनापति अशोकराज सिग्देल, प्रमुख जिल्लाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुहुन्थ्यो। बैठकपछि नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीले प्रधानमन्त्रीको निर्देशन बमोजिम सबै निकायलाई हाई अलर्टमा राखेर विपदपछिको कार्य भइरहेको जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट भएको क्षति, खोजी उद्धार, राहत तथा पुनर्स्थापनाका सम्बन्धमा आह्वान गरिएको सर्वदलीय बैठकले 10 बुँदे संकल्प गरेको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि रासोपाका सभापति रवि लामिछानेले उद्धार तथा राहत कार्यको गैर राजनीतिकरण, आर्थिक संकलनमा सरकारी एकद्वार प्रणालीको पालना र संवेदनशील सूचना प्रवाहमा सबै दलले सहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो। सभापति लामिछानेले हिमतालको वैज्ञानिक अध्ययन तथा सीमा पार संयुक्त पहल, विपद पूर्व सूचना प्रणालीको सुदृढ़ीकरण, उत्थानशील पुनर्निर्माण, जलवायु न्यायका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन लगायतका निर्णयहरू भएको बताउनुभयो।
1: विपदमा राष्ट्रिय र राजनीतिक एकताको लागि सबै राजनीतिक दलहरू सहमत हुनुभएको बेहोरा नम्र निवेदन गर्न चाहन्छु। त्यसको लागि एउटा राजनीतिक संसदीय संयन्त्र समिति निर्माण गर्ने कुराहरूमा एकमत भएको छ। घाइतेहरूको उपचार होस्, त्यसै गरेर राहतको पर्खाइमा रहेकाहरूको तत्काल राहतका प्याकेजहरू चाहिँ जाउन् भन्ने उद्देश्यले पनि त्यो खालको सल्लाह सुझावहरू दिइएको छ। हिमताल फुट्ने जोखिमहरूको सन्दर्भमा यसको रिस्क एसेसमेन्ट चाहिँ गर्न जरूरी छ। पुननिर्माण समेत छिटो अगाडि बढाउनु पर्छ, त्यसको लागि यो सर्वदलीय संयन्त्रले काम गर्नुपर्छ भन्ने कुराहरू रहेको छ।
0: बैठकमा गृहमन्त्री सुदन गुरूङले उद्धारका लागि 22 हेलिकप्टरहरू परिचालन गरिएको, करिब 900 मानिस बेपत्ता रहेको प्रारम्भिक तथ्याङ्क रहेको र यो संख्या बढ़न सक्ने जानकारी दिनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पुनर्निर्माण, राहत र विपद व्यवस्थापनका लागि 10 अर्ब बजेट छुट्याइएको तथा तत्कालका लागि विपद उद्धार कोषमा करिब 2 अर्ब रूपियाँ र गृह मन्त्रालयलाई करिब 1 अर्ब रूपियाँ उपलब्ध गराइएको जानकारी दिनुभयो।
2: यसपालिकै बजेटमा करिब 10 अर्ब रूपियाँ विपद व्यवस्थापन जस्ता विषयमा राखेका छौं। दैवी प्रकोप उद्धार कोषमा झण्डै 2 अर्ब 34 करोड़ जति रहेको, गृह मन्त्रालयलाई पनि हामीले 1 अर्ब 17 करोड़ जति विनियोजन गरेको, तत्काललाई साधन स्रोत र आर्थिक आवश्यकतामा कमी नहुने गरेर अगाडि बढ़नको लागि प्रधानमन्त्रीज्यूले पनि मलाई त्यो जिम्मा दिनुभएको छ।
0: बैठकमा गृहमन्त्री गुरूङ, अर्थमन्त्री डाक्टर वाग्लेले, नेपाली कंग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेता महन्त ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न दलका नेताहरू सहभागी हुनुहुन्थ्यो। भोटेकोशी नदीमा पुनः बाढ़ीको जोखिम बढ़ेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आज जारी गरेको सूचना अनुसार चीनतर्फबाट प्राप्त भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढ़ीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल जमेको बताएको छ। यसैबीच हामीसँग जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सूचना अधिकारी दिनकर कायस्थ हुनुहुन्छ। नमस्ते सर, समाचारमा स्वागत छ। यो फेरि यहाँ हिमताल अझै पनि जमिरहेछ भन्ने छ होइन, अझै पनि तल्लो तटीय क्षेत्रमा चाहिँ उच्च सतर्कता अप्नाउन भनिएको छ, खास के हो सर?
3: यस्तो हुन्छ म्याम, त्यो अब हिजो जुन अब एडल्यान्ड जस्तो आयो, हिम पहिरो आएर जुन घटना घट्यो नि, त्यसपछि अब ठाउँ ठाउँमा ल्यान्डस्लाइडहरू भएको छ र सानो ठाउँमा पोखरीहरू बनेको छ होइन, कुनै पोखरी अलिक ठुलो पनि छ, त्यो भएको भए त्यो फुट्ने सम्भावना अझै पनि छ। र तर अब हिजो जस्तो त्यस्तो ठुलो बाढी आउने सम्भावना

0: भन्दा अलिक कम छ अब किनभने त्यो रिमोट ठाउँमा चाहिँ हामीले पनि देखेको होइन, त्यहाँ हाम्रो सेन्सरहरू भएको ठाउँ पनि होइन होइन, त्यो भएको भएर सावधानी अप्नाउनु पर्ने अथवा चाहिँ खोलाकोमा चाहिँ अझै अलिक रिस्क छ भन्ने कुरा छ, तर आइहाल्यो भने त्यति ठुलो रिस्क चाहिँ नहोला भन्ने अनुमान हुन्छ मैलेसम्म हाम्रो हिसाबले।
1: हजुर, अनुमान चाहिँ अहिले चाहिँ धेरै नआउला, धेरै जोखिम नहोला भन्ने छ होइन।
0: हजुर
1: धन्यवाद सर।
0: तर अब सतर्कता हुनुपर्ने जस्तो देखिन्छ।
1: हजुर धन्यवाद। उहाँ हुनुहुन्थ्यो जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सूचना अधिकारी दिनकर कायस्थ हामीसँग कुराकानी गर्नुहुँदै। सूचना तथा संचार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपदका घटनासँग सम्बन्धित मानवीय रूपमा संवेदनशील तस्वीर, श्रव्य दृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपील गरेको छ। मन्त्रालयले विपदको विषम परिस्थितिमा संचार माध्यम तथा आम नागरिकबाट प्रभाव हुने सूचनाले उद्धार राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढंगबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदय बहादुर राणा मगरद्वारा जारी विज्ञप्तीमा विपदबाट भएको क्षति, उद्धार तथा राहत सम्बन्धी समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद व्यवस्थापन समिति जस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरिएको छ। अपुष्ट, कपोकल्पित तथा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोगबाट सृजित भ्रामक सामग्री र सर्वसाधारणमा त्रास फैलाउने किसिमका समाचार तथा अफवाह सम्प्रेषण नगर्न मन्त्रालयले आग्रह गरेको छ। पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले रसुवामा आएको आकस्मिक बाढ़ी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। नेपाल चीन सीमावर्ती रसुवामा बाढ़ी पहिरोका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति जरदारीले शोक सन्तप्त परिवारप्रति पाकिस्तानको समवेदना प्रकट गर्नुभएको हो। संयुक्त अरब इमिरेट्सले नेपालमा हिजो गएको बाढ़ी पहिरोप्रति दुःख व्यक्त गर्दै यस घड़ीमा नेपालको साथमा रहेको जनाएको छ। यूएईको विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिका कारण देशमा दर्जनौं मानिसको मृत्यु भएका प्रति श्रद्धांजलि व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र बंगलादेशका विदेश मन्त्री डाक्टर खलिलुर रहमान बीच आज टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्ताका क्रममा दुई परराष्ट्र मन्त्री बीच नेपालमा हिजो भएको विपदपछि जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै गरी आजै परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युन बीच पनि टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा दुई विदेश मन्त्री बीच नेपालमा पछिल्लो समय उत्पन्न विपदको अवस्था तथा त्यसबाट प्रभावित नागरिकको खोज, उद्धार र राहतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली ईआरटी गठन गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै ईआरटीले बाढ़ीबाट प्रभावित, बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकहरूको खोजी तथा उद्धार, सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि मन्त्रालयभित्र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ। मन्त्रालयका अनुसार विदेशी नागरिक सम्बन्धी आवश्यक सूचना संकलन सम्बन्धित निकायसँग समन्वय तथा परिवार र कूटनीतिक नियोगलाई आवश्यक जानकारी उपलब्ध गराउन ईआरटीले सहजीकरण गर्नेछ। रसुवामा हिजो गएको बाढ़ीमा परि घाइते भएका तथा उद्धार गरी काठमाण्डौ ल्याएका मध्ये 23 जनाको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढ़ीमा परि घाइते भएका मध्ये उद्धार गरी काठमाण्डौ ल्याएका मध्ये 18 जनाको राष्ट्रिय ट्रमा सेन्टर र 5 जनाको वीर अस्पतालमा उपचार भइरहेको छ। उपचाररत सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढ़ीमा परि 31 देशका 540 विदेशी नागरिकहरू हराइरहेका जनाएको छ। हराइरहेकाहरूमध्ये सबैभन्दा धेरै भारतका 178 जना रहेका छन्। यसै गरी अमेरिकाका 65, युक्रेनका 53, मलेसियाका 51, अस्ट्रेलियाका 35 र ब्रिटेनका 33 जना छन्। यी बाहेक पर्यटकीय रूपमा गएका 127 जना नेपालीहरू समेत हराइरहेका छन्। प्रभावित क्षेत्रबाट आज विभिन्न देशका 31 विदेशी नागरिकहरूको उद्धार गरिएको समेत बोर्डले जनाएको छ। भोटेकोशी बाढ़ीमा परि गोर्खा जिल्लाका 55 व्यक्ति सम्पर्कविहीन भएका छन्। पालुङटार नगरपालिकाका 31, शहीद दलखनका 7, धार्चेका 4, भीमसेन थापाका 3, बारपाक सुलीकोटका 6 र सिरानचोकका 2 र आरूघाट गाउँपालिकाका 3 जना बेपत्ता भएको सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। बाढ़ीमा परेर पालुङटार नगरपालिका 5 ठाटी पोखरीबाट गोसाईकुण्ड यात्रामा गएका 31 यात्रुहरू हिजो बिहानदेखि सम्पर्कविहीन भएको पालिकाकी उपप्रमुख वन्दना पाण्डेले बताउनुभयो। बसमा सवार 37 यात्रु मध्ये 6 जना झ्यालबाट हामफालेर सुरक्षित रहेको र बाँकीको अवस्था भने अज्ञात रहेको उहाँले जानकारी दिनुभयो। यसै गरी बाढ़ीका कारण त्यस क्षेत्रमा रहेका काभ्रे पलाञ्चोकका 52 जना नागरिक सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालयले हालसम्म जिल्लाका 52 जना सम्पर्कविहीन अवस्थामा रहेका व्यक्तिको नामावलीको सूची सार्वजनिक गरेको छ। भोटेकोशीमा आएको भीषण बाढ़ीपछि एकजना नेपाली सेनाका लेशनायक सहित खोटाङका 8 जना सम्पर्कविहीन भएका छन्। रोजगारी व्यापार तथा अन्य कामको सिलसिलामा रसुवा तथा आसपासका जिल्लामा रहेको अवस्थामा भोटेकोशीमा आएको बाढ़ीपछि खोटाङका 8 सम्पर्कविहीन भएका हुन्। नेपाली सेनाका लेशनायक पवन खत्री सहित विभिन्न पेशा व्यवसायको सिलसिलामा बाढ़ी प्रभावित क्षेत्रमा रहेका 8 जना बेपत्ता भएका हुन्। बाढ़ीपछि सिन्धुपाल्चोकका 224 व्यक्ति सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद शर्माले भोटेकोशी गाउँपालिकाका 65, बारविसे नगरपालिकाका 59, बलेफी गाउँपालिकाका 29 सम्पर्कविहीन भएको जनाएको छ। त्यसै गरी जुगलका 16, चौतारा सांगा चोकगढ़ी नगरपालिकाका 14, मेलम्ची नगरपालिकाका 14, सुनकोशी गाउँपालिकाका 14, त्रिपुरा सुन्दरी गाउँपालिकाका 5, हेलम्बु गाउँपालिकाका 4 र लिसंखु पाखर गाउँपालिकाका 3 जना सम्पर्कविहीन भएका छन्। सिन्धुपाल्चोकबाट कैलाश मानसरोवर जाने विदेशीका गाइड, भरिया व्यापारी, गोसाईकुण्ड गएका तीर्थयात्री, हाइड्रोपावरमा काम गर्ने जनशक्ति र रसुवा भन्सार कार्यालय आसपास व्यापारी काम गर्ने नागरिक सम्पर्कविहीन भएका हुन्। यसैबीच राहत र उद्धारमा संलग्न नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ। नमस्कार सर।
2: हजुर नमस्कार।
1: हजुर, नेपाली सेनाले राहत र उद्धारमा के कस्तो कार्यहरू गरिरहेको छ र अहिलेको अवस्था कस्तो छ बताइदिनुहोस् न।
2: आजको यहाँलाई चाहिँ अध्यावधिक गर्दाखेरि नेपाली सेनाका करिब 42 फौज यो उद्धार र राहतमा खटिएको अवस्था छ, जसमा चाहिँ आज हामीहरूले यो 14 हेलिकप्टरबाट 602 चाहिँ व्यक्तिहरूलाई चाहिँ उद्धार गरिएको थियो र उहाँहरू विभिन्न ठाउँमा फँसेर बसिराख्नु भएको थियो र जसमा चाहिँ 50 विदेशी नागरिक पनि हुनुहुन्छ। यो सँगै अब यहाँ राहतको पनि संकलन भइराखेको छ र सोही अनुसार यो राहत सामग्रीहरू प्राथमिकताका आधारमा जिल्ला मार्फत यो वितरण पनि हुने यहाँलाई जानकारी गराउन चाहन्छु।
1: हजुर, राहत र उद्धार कार्य कस्तो भइरहेछ? अलिकति ढिलाइ भइरहेछ भन्ने खबर छ, होइन? अवस्था कस्तो छ अहिले?
2: अब यो 14 हेलिकप्टरले निरन्तर रूपमा बिहानदेखि बेलुकैसम्म र रातको समयमा पनि पैदल फौजले चाहिँ उद्धार र राहतको कार्य गरिरहेकै अवस्था छ। अब यो अझ यसलाई चाहिँ प्रभावकारी बनाउन हामी आपसी समन्वय र सहकार्यमा कार्य गरिरहेका छौँ।
1: हजुर सर, अनि यो घाइतेहरूको खोज तलास जारी नै छ कि अहिले कस्तो छ अवस्था?
2: अहिले यो उद्धार गरेको मध्ये कति व्यक्तिहरू घाइते पनि हुनुहुन्छ, यो घाइतेहरूको उपचारको लागि यो त्रिशुली स्थित मैथिली क्याम्पमा उपचार केन्द्र पनि स्थापना गरेको अवस्था छ र उहाँहरूको उपचार पनि भइरहेको र हालसम्म यहाँ 600 उपचार भएको यहाँलाई जानकारी गराउन चाहन्छु।
1: हजुर, धेरै धेरै धन्यवाद।
2: उहाँ
1: हुनुहुन्थ्यो नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत हामीलाई जानकारी दिनुहुँदै। जुम्लाको पातारसी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका 20 जना सम्पर्कमा आएका छन्। रसुवाको उत्तरी सीमामा हिजो बिहान भोटेकोशी नदीमा गएको बाढ़ीपछि पातारसीका 76 जना सम्पर्कविहीन भएको थियो। रसुवाको भोटेकोशीमा आएको बाढ़ीले विद्युत तथा सड़कमा ठूलो मात्रामा क्षति पुर्याएको छ। तिब्बततिरबाट आएको बाढ़ीले सड़क र विद्युतको सबस्टेशन र पुलहरू बगाउँदा त्यस क्षेत्रमा यात्रा गर्न र सम्पर्क गर्न समेत समस्या भइरहेको छ। थप सामग्री सहकर्मी यशोदा अधिकारीबाट।
3: रसुवामा बुधबार आएको भीषण बाढ़ीले जलविद्युत आयोजना सब स्टेशन तथा विद्युत वितरण संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण रसुवा र नुवाकोट आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द भएकाले त्यस क्षेत्रमा सम्पर्क गर्न समेत कठिनाई भएको छ। बाढ़ीले रसुवागढ़ी चिलिमे र त्रिशुली 3A जलविद्युत केन्द्र र त्रिशुली 3B हब अन्तर्गतको 220 केभी सब स्टेशनमा समेत क्षति पुर्याएको छ। त्रिशुली र देवीघाट जलविद्युत केन्द्रका साथै विद्युत वितरण तर्फका विभिन्न संरचनामा समेत क्षति पुगेकाले विद्युत उत्पादनदेखि प्रसारण र वितरणसम्मका संरचना प्रभावित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भीषण बाढ़ीले विद्युतीय प्रसारण लाइनमा पुर्याएको क्षति आकलन गर्न प्राधिकरणले एक समिति नै गठन गर्ने बताएको छ। तत्कालका लागि नुवाकोट र रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत सेवा सुचारू गर्न प्राधिकरण लागि परेको छ। प्रभावित क्षेत्रमै पुग्नुभएका प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ,
4: हाई भोल्टेजको लाइनहरूलाई 11 केभीमा चार्ज गरेर चपलीबाट तपाईँको चाहिँ यहाँ विद्युत बजार ल्याउने भन्ने चाहिँ हामीले सोच बनाएर चाहिँ अहिले काम भइरहेको छ। धुन्सेतिर पनि हामीले त्यहाँ भएको सानजेन हाइड्रो पावर प्लस अन्य प्राइभेट हाइड्रो पावरहरूलाई चलाएर त्यहाँ भएको 11 केभी लाइनहरूलाई तपाईँ 66 केभी लाइनहरूलाई नै प्रयोग गरेर हाम्रो सबभन्दा प्रायोरिटी चाहिँ तपाईँको चाहिँ बिजुली चाँडोभन्दा चाँडो तपाईँको चाहिँ रिभाइभ गर्ने होइन रिस्टोर गर्ने, ताकि तपाईँको चाहिँ अरू मोबाइलहरू पनि चार्ज गर्न सकियोस् र कम्युनिकेसनलाई पनि सहिलो हो सबै भन्ने हिसाबले लागिरहेको छ।
3: नेपाल विद्युत प्राधिकरणका अनुसार बाढ़ीका कारण लगभग 430 मेगावाट विद्युत प्रसारण प्रणालीबाट बाहिरिएको छ। त्यसै गरी 40 किलोमिटर सड़कमा क्षति पुगेको छ भने सड़क विभाग अन्तर्गतका 19 पक्की पुल भत्किएको छ। झोलिङ्गे पुल र अरू साना पुलहरू समेत गरी 40 भन्दा बढ़ीमा क्षति पुगेको सड़क विभागले जनाएको छ। बाढ़ीले अवरूद्ध गल्छी बैरेनी सड़क खुलाउने प्रयास भइरहेको छ। गल्छीबाट रसुवागढ़ी जाने बाटो भने पूर्ण रूपमा भत्किएको छ। त्यस्तै नुवाकोटको देवीघाटमा एउटा पक्की पुल भत्किएका कारण सड़क अवरूद्ध छ। सड़क विभागले कम प्रभावित राजमार्गहरू खुलाउने प्रयास गरिरहेको भए पनि लेदो सहितको नदी बगिरहेकाले समय लागेको जनाइएको छ। सरकारले सम्पूर्ण प्राविधिक जनशक्ति परिचालन गरेर सड़क खुलाउने प्रयास गरिरहेको बताउनुहुन्छ सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसी।
5: 20 पुल भए हैन सड़क विभाग अन्तर्गत 40 किलोमिटर सड़क चाहिँ क्षति भयो। गल्छीबाट रसुवागढी जाने बाटो सबै क्षेत्र विक्षेद भएको छ। त्यहाँ नुवाकोटको देवीघाटमा चाहिँ एउटा पुल टुटेको छ। हामीलाई त्यो रसुवागढी जाने बाटो खुलाउन केही समय लाग्छ। गल्छी बैरेनी सड़कमा अहिले हामी खुलाउन खोजिरहेछौ। त्यहाँ समस्या के भएको छ भने त्यो लेदो जस्तो भएको छ। त्यो लेदोलाई चाहिँ नि हाम्रो इक्विपमेन्टले पनि सार्दा पनि सार्न नसक्ने, त्यसलाई चाहिँ विस्तार गरेर फाल्न पर्ने मात्र समय लाग्यो क्या लेदो पन्छाउनलाई। अनि इक्विपमेन्टहरू चाहिने जति मोबिलाइज भयो, मेन पावर पनि सबै मोबिलाइज भएको छ।
3: रसुवागढी सड़क खण्ड खुलाउन समय लाग्ने विभागले जनाएको छ। सम्भव हुने ठाउँमा अस्थायी बेली ब्रिज बनाएर सड़क खुलाउने प्रयास जारी भए पनि बेली ब्रिज लगाउनको लागि कम्तीमा 2 साताको समय लाग्ने विभागले जनाएको छ। सड़क विभागका महानिर्देशक जैसी वर्षायाममा पानी परिरहने हुँदा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गर्नुहुन्छ।
5: अझै वर्षा सकिसके छैन, पानी पर्न सक्छ, अत्यावश्यक काम नपरि यो डिजास्टरको बेला निस्कनु हुँदैन।
3: रसुवाको भोटेकोसीमा 81 बाढ़ी आउँदा ठूलो मात्रामा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको छ। सरकार र सम्बद्ध निकायहरू बाढ़ीमा परेकाहरूको खोज उद्धार र राहत वितरणमा जुटिरहेका छन्। तर सड़कदेखि विद्युतीय लाइनसम्म प्रभावित भएकाले क्षतिको विवरण अझै यकिन गर्न सकिएको छैन। यति बेला राज्यका सम्पूर्ण निकायको ध्यान बाढ़ी प्रभावित क्षेत्रमा केन्द्रित भएको छ। प्रकृतिको यस प्रकारको निर्मम प्रहारको सामना गर्न सरकार, विभिन्न संघ संस्था, राजनीतिक दलहरू र सम्पूर्ण मानव जगत एक भएर जुट्नुको विकल्प छैन। यसुदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
1: रसुवाको भोटेकोसी नदीमा गएको बाढ़ीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार गरिएको छ। आफ्नै हिसाबले सञ्चालन हुँदा उक्त क्षेत्रमा हवाई ट्राफिक बढ़ेर दुर्घटनाको जोखिम हुने भएपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोर्खा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढंगले कार्य अघि बढ़ाउन भनिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 महिनाको पारिश्रमिक प्रदान गर्ने हुनुभएको छ। भोटेकोसीमा आएको बाढ़ी पीड़ितको उद्धार तथा राहतका लागि राष्ट्रपति पौडेलले 1 महिनाको पारिश्रमिक प्रदान गर्ने हुनुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा तत्काल 3 करोड़ रूपियाँ प्रदान गर्ने निर्णय गरेको छ। बैठकले हिजो भोटे कोशीमा गएको बाढ़ीबाट ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धांजली अर्पण गर्नुका साथै शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ। सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको सचिव स्तरीय बैठकले श्रेणीविहीन कर्मचारीबाट मासिक शुरू तलब स्केलको 2 दिन, राजपत्र अनंकित वा सो सरहका कर्मचारीबाट 5 दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सो सरहका कर्मचारीबाट 7 दिन र राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीबाट 10 दिन बराबरको भदौ महिनाको तलब पारिश्रमिक कट्टा रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो। साथै बैठकले विपद व्यवस्थापन सम्बन्धी कार्यलाई चुस्त प्रभावकारी बनाउन सबै मन्त्रालय तथा निकायले आफ्ना स्रोत साधन तथा जनशक्ति तत्काल परिचालन गर्ने, सार्वजनिक विदाको दिनमा पनि आवश्यक अनुसार कर्मचारीलाई अनिवार्य रूपमा उपस्थित भई कामकाज गर्ने व्यवस्था मिलाउने र विपद प्रभावित क्षेत्रमा सरकारी तथा सार्वजनिक सेवा नियमित रूपमा प्रवाह हुने तथा सम्बन्धित निकायबाट सेवा सञ्चालनको व्यवस्था मिलाउने पनि निर्णय गरेको छ। सरकारले रसुवा, नुवाकोट र धादिङमा 2.5 करोड़ रूपियाँ सहयोग प्रदान गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले रसुवामा 1 करोड़, नुवाकोट जिल्लालाई 1 करोड़ र धादिङ जिल्लालाई 50 लाख रूपियाँ प्रदान गरिएको जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीले प्रभावित नागरिकको उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेले विपदको घड़ीमा प्रभावितहरूको सहयोगका लागि आयोगका पदाधिकारीहरूले 15 दिनको बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो। नेपाल चीन सीमा क्षेत्र रसुवागढ़ी स्थित भोटेकोशी नदीमा गएको बाढ़ीबाट प्रभावित परिवारहरूका लागि ललितपुरका 3 वटा स्थानीय तहले 1.80 करोड़ रूपियाँ नगद राहत सहयोग गर्ने घोषणा गरेका हुन्। ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाले आज कार्यपालिका बैठक बस्दै नगद राहत सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा क्षेत्रमा 10 ट्रक खाद्यान्न तथा लत्ता कपड़ा पठाएको जनाएको छ। गोकर्णेश्वर नगरपालिकाले रसुवा जिल्लाका बाढ़ी पीड़ित नागरिकको राहत तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले राहत कोष स्थापना गरेको छ। जनप्रतिनिधिहरूको 1 महिनाको सुविधा तथा कर्मचारी र शिक्षकहरूको 10% तलब बराबरको रकमबाट हालसम्म 51 लाख रूपियाँ राहत कोषमा जम्मा गरिएको नगर प्रमुख दीपक रिसालले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी राष्ट्र अल्जेरियाका 3 प्रान्तमा फैलिएको भीषण डढेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको छ। आगो बस्ती तथा आवासीय क्षेत्रमा समेत फैलिन थालेपछि प्रभावित क्षेत्रका केही परिवारलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्। नागरिक सुरक्षा अधिकारीहरूका अनुसार विभिन्न प्रान्तमा 159 वटा वन तथा वनस्पति क्षेत्रमा आगलागी भएको छ। अब मौसम। आज राति देशभर साधारणतया बदली भई देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश साथै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 6.2 मिलिमिटर, पोखराको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 14.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा 11.3 मिलिमिटर र दिपालको अधिकतम 34 डिग्री सेल्सियस, न्यूनतम 25.6 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भोटेकोशी नदीमा आएको बाढ़ीबाट हालसम्म 359 जनाको मृत्यु भएको पुष्टि। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, घाइतेको उपचार र विस्थापितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन। सर्वदलीय बैठकद्वारा उद्धार एवं राहतका लागि 10 बुँदे संकल्प जारी। अपुष्ट सूचना तस्वीर र श्रव्य दृश्य सामग्री प्रकाशन प्रसारण नगर्न संचार मन्त्रालयको अपील र अल्जेरियामा डढेलोका कारण कम्तीमा 12 जनाको मृत्यु। हवस् त साँझ 7 बजेको समाचार सकियो, अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: विपदमा सबै दल एकै ठाउँमा, राहत तथा उद्धार कार्य जारी। नुवाकोट पुगेर प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण। क्षतिग्रस्त सड़क, विद्युत र संचार सेवा यथाशीघ्र सुचारू गर्न एकीकृत कार्ययोजना सहित लाग्न प्रधानमन्त्री शाहको निर्देशन।
2: विपद उद्धारमा खटिने सुरक्षा कर्मीको भत्ता र खाजा खर्च वृद्धि गर्ने सरकारको निर्णय। अपुष्ट र भ्रामक सूचना सम्प्रेषण नगर्न संचार मन्त्रालयको अपील। सर्वदलीय बैठकद्वारा उद्धार र पुनर्निर्माणका लागि 10 बुँदे सहमति।
1: भोटेकोशी बाढ़ी संकटमा नागरिक बचाउन एकजुट हुने समय। एक द्वार प्रणाली मार्फत उद्धार र राहतमा सघाउन राष्ट्रिय आह्वान।
2: र जलवायु परिवर्तनका कारण हिमाली जोखिम जटिल बन्दै सीमापार पूर्व सूचना र क्षेत्रीय सहकार्य सुदृढ गर्नुपर्नेमा जोड।
0: कार्यक्रम शुरू गरौं। मुख्य सचिव सहित सचिवहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको आपतकालीन बैठक सम्बन्धी प्रसंगबाट। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीका कारण सिर्जित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्य सचिव र विषयगत मन्त्रालयका सचिवहरूसँग उच्च स्तरीय आपतकालीन छलफल गर्नुभएको छ। बाढ़ी प्रभावित नुवाकोटको विदुर क्षेत्रको प्रत्यक्ष स्थलगत निरीक्षण गरी फर्किए लगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उक्त बैठक बोलाउनु भएको हो। बैठकमा रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य र नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो। हिजो रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी र त्यसले तटीय क्षेत्रमा पारेको तहस नहस प्रभावपछि राज्य आफ्नो सम्पूर्ण शक्ति छै मैदानमा उर्लिएको छ। रसुवाको टिमुरेदेखि धादिङको त्रिशुलीसम्म बाढ़ीले भौतिक संरचना ध्वस्त पारेको छ भने सड़क, पुल र संचार सम्पर्क विच्छेद हुँदा हजारौं नागरिक प्रभावित बनेका छन्। मृतकको संख्या 400 हाराहारी पुगिसकेको छ। अझै कैयन सम्पर्कविहीन छन्। तर यो प्राकृतिक संकटको घड़ीमा प्रभावित नागरिकलाई जोगाउन र पुनर्सम्पर्क स्थापना गर्न राज्य संयन्त्र द्रुत गतिमा परिचालित भएको छ। थप सामग्री छ सहकर्मीहरू सुनिता पोखरेल र दिनेश लुइटेल।
1: आज बिहानैदेखि रसुवा र नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रको आकाशमा लगातार उद्धार हेलिकप्टरहरू उड़िरहेका छन्। स्थल मार्ग पूर्ण रूपमा अवरूद्ध भएकाले हवाई उद्धारलाई पहिलो प्राथमिकता दिएको छ। उद्धार टोलीले चिकित्सा बिरामी, वृद्ध वृद्धा, महिला र बालबालिकाहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ। विशेष गरी टनेलभित्र फँसेका नागरिकको सफल उद्धारले नागरिक मा राज्यप्रतिको भरोसा बढ़ाएको छ। विपदको यो गम्भीर अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाह, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहित आज बिहानै सड़क मार्ग हुँदै नुवाकोटको विदुर र आसपासका प्रभावित क्षेत्रको निरीक्षणमा पुग्नुभयो। उहाँले रसुवा र नुवाकोटका बाढ़ी प्रभावित बस्तीहरूको प्रत्यक्ष अनुगमन गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिहरूसँग गहन छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा, प्रधान सेनापति अशोक सिग्देल, स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलपछि विस्थापितको तत्काल राहत, अवरूद्ध पूर्वाधारको शीघ्र सञ्चालन र दीर्घकालीन पुनर्स्थापनाका लागि निर्देशन दिनुभयो। विपद व्यवस्थापन उद्धारमा मात्र सीमित छैन। प्रभावित क्षेत्रमा संचार नेटवर्क र बिजुली पुनर्स्थापना गर्न नेपाल विद्युत प्राधिकरण र प्राविधिक टोलीहरू पोर्टेबल मोबाइल टावर र जेनेरेटर सहित खटिएका छन्। कतिपय दुर्गम स्थानमा ड्रोन मार्फत सर्वेक्षण गरी वास्तविक क्षति र फँसेका मानिसको स्थिति पत्ता लगाउने काम भइरहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराट भक्त श्रेष्ठको निर्देशनपछि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, उप कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठ र प्रवक्ता राजन ढकाल सहितको उच्च स्तरीय टोली आफै फिल्डमा खटिएको छ। काठमाडौँबाट पठाइएका दक्ष प्राविधिकहरूले वैकल्पिक व्यवस्था मार्फत विद्युत आपूर्ति सञ्चालनमा ल्याएका हुन्। प्राधिकरणले बालाजोत, त्रिशुली र चपली देवीघाट लाइनलाई 11 केभीमा चार्ज गर्नुका साथै सिन्धुपाल्चोक र धादिङको सल्यानटार सब स्टेशनबाट वैकल्पिक लाइन जोड़ी बट्टा, त्रिशुली बजार, विदुर, खरानीटार, समुद्रटार र लिखु लगायतका क्षेत्रमा विद्युत सेवा सुचारू गरिसकेको छ। क्षतिग्रस्त संरचनाको मरमत र बाँकी स्थानमा पनि शीघ्र बिजुली पुर्याउन प्राधिकरणका टोलीहरू अहोरात र खटिएका छन्। बिजुली बलेसँगै उद्धार कार्य, संचार सम्पर्क र अस्पतालका आपतकालीन सेवाहरू सञ्चालन गर्न थप सहज भएको छ।
2: बाढ़ीको प्रभाव नेपालमा मात्र सीमित छैन। चीनको तिब्बततर्फ 3 जनाको मृत्यु, 250 विदेशी सहित 558 जना बेपत्ता भएका छन्। चिनिया प्रधानमन्त्री ली स्याङ स्वयं उद्धार निरीक्षणका लागि तिब्बत आइपुग्नु भएको छ भने नेपालतर्फ बेपत्ता रहेका करिब 100 चिनिया नागरिकको खोजीका लागि चिनिया विदेश मन्त्रालयले नेपाली पक्षसँग निरन्तर समन्वय गरिरहेको छ। उता परराष्ट्र मन्त्रालयले पनि विदेशी नागरिकको खोजी, उद्धार र कन्सुलर सहजीकरणका लागि आपतकालीन प्रतिकार्य टोली गठन गर्दै हटलाइन नम्बरहरू जारी गरेको छ। पर्यटन मन्त्रालय र विपद व्यवस्थापन प्राधिकरणको सक्रियतामा रसुवाका विभिन्न स्थानबाट 11 भारतीय, 8 चिनिया, 4 दक्षिण कोरियाली, 2 अमेरिकी र 2 इटालियन गरी 27 जना विदेशी पर्यटकको सकुशल उद्धार भइसकेको छ। साथै सुरक्षाका कारण गोसाईकुण्डका तीर्थयात्रीलाई धुन्चेको पुरानो बाटो छाडी दुपचेश्वर हुँदै काठमाडौँ फर्किने वैकल्पिक मार्ग प्रयोग गर्न अपील गरिएको छ। तर बाढ़ीको अर्को पाटो अत्यन्तै कारुणिक छ। नारायणी नदी किनार चितवन क्षेत्रबाट मात्रै हालसम्म 108 शव फेला परेका छन्। भरतपुर अस्पतालको 12 क्षमताको शव गृहमा 64 शव पुगेपछि बाहिर त्रिपाल मुनि शव राख्नुपर्ने बाध्यता सिर्जना भएको छ। स्थिति नियन्त्रणमा लिन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवनमा 500 शव राख्न मिल्ने गरी पीड़ित परिवार सम्पर्क परामर्श केन्द्र निर्माण भइरहेको छ। यता काठमाडौँका वीर अस्पताल र ट्रमा सेन्टरमा आफ्ना बेपत्ता आफन्तको नाम टिपाउने र पर्खिने परिवारको भीड़ छ। नागरिकलाई आफन्तसँग जोड्न नेपाल टेलिकमले पनि युद्ध स्तरमा काम गरिरहेको छ। हेलिकप्टर मार्फत जेनेरेटर र उपकरण पुर्याएर रसुवा, नुवाकोट, धादिङ र चितवनका 152 मध्ये 92 टावर सुचारू गरिसकिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विपदको यस कठिन घड़ीमा धैर्य र संयम अपनाउन आग्रह गर्दै सरकार देश विदेशका नेपाली र अन्तर्राष्ट्रिय समुदायको सहकार्यमा संकटको सामना गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। अहिले बाढ़ी प्रभावित क्षेत्रमा सरकारको उपस्थिति केवल भाषणमा होइन, हेलिकप्टरको उडानमा, उद्धार टोलीको सक्रियतामा, अस्थायी शिविरमा र स्थलगत अनुगमनमा खटिएका अधिकारीहरूको तत्परतामा स्पष्ट देखिएको छ। बाढ़ीले बाटो र बस्ती एक्ल्याउन खोजे पनि राज्यको निरन्तर प्रयासले दूरी घटाउँदै नागरिकसम्म सुरक्षा र राहत पुगिरहेको छ।
0: रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा हिजो गएको बाढ़ी र पहिरोका घटनाले यति बेला सिंगो देशलाई नै स्तब्ध बनाएको छ। विपदको यो कठिन घड़ीमा एकातिर भौतिक क्षति र मानवीय क्षतिसँग जुझ्नु परेको छ भने अर्कोतिर प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई तीव्रता दिनुपर्ने चुनौती राज्य सामु छ। यसैबीच आज बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले उद्धार कार्यलाई अझ द्रुत र परिणाममुखी बनाउने उद्देश्यका साथ एक महत्वपूर्ण निर्णय गरेको छ। विपदको समयमा आफ्नै ज्यान जोखिममा राखेर अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको दैनिक खाजा खर्च तथा जोखिम भत्ता वृद्धि गर्ने निर्णय प्राधिकरणले गरेको छ।
1: बाढ़ी, पहिरो वा आगलागी जस्ता विपदमा सबैभन्दा पहिला र सबैभन्दा जोखिमपूर्ण अवस्थामा पुग्ने उद्धारकर्ता नै हाम्रा सुरक्षाकर्मी हुन्। आफ्ना व्यक्तिगत आवश्यकता र जोखिमलाई बिर्सेर अरूको जीवन रक्षाका लागि खटिने जनशक्तिको उच्च योगदानलाई राज्यले सम्मान गर्नु समय सान्दर्भिक मात्र होइन, अति आवश्यक कदम हो। यो निर्णय कार्यान्वयनका लागि अब सम्बन्धित सुरक्षा निकायहरूले तालुकदार मन्त्रालयमा पत्रचार गर्नेछन् भने मन्त्रालयहरूको स्वीकृतिपछि यसले औपचारिकता पाउनेछ। राज्यले देखाएको यो अभिभावकत्वले अग्र पंक्तिमा खटिने टोलीको मनोबल बढ़ाउनुका साथै विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। एकातिर उद्धार राहतको टोली मैदानमा खटिरहँदा अर्कोतिर सूचना र संचारको क्षेत्रमा ठूलो चुनौती देखिएको छ। विपदको यस विषम परिस्थितिमा भ्रम फैलिन नदिन र सर्वसाधारणमा त्रास सृजना हुन नदिन सूचना तथा संचार मन्त्रालयले एक विशेष अपील जारी गरेको छ। मन्त्रालयका प्रवक्ता उदय बहादुर राणा मकरद्वारा जारी विज्ञप्तिमा संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अत्यन्त जिम्मेवार बन्न आग्रह गरिएको छ। आजको डिजिटल युगमा असत्य, अपुष्ट र विशेष गरी एआईको प्रयोग गरी बनाइएका भ्रामक सामग्रीहरूले उद्धार कार्यमा बाधा पुर्याउने मात्र होइन, समाजमा अनावश्यक त्रास फैलाउने गर्दछ। मन्त्रालय मन्त्रीले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय विपद व्यवस्थापन समिति जस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन आग्रह गरेको छ। विपदमा ज्यान गुमाएका व्यक्ति वा हृदय विदारक घटनाका तस्विर र श्रव्य दृश्यहरू सामाजिक सञ्जालमा शेयर गर्दा पीड़ित परिवारमा थप मानसिक आघात पुग्छ। त्यसैले यति बेला मीडिया र आम नागरिकले संवेदनशीलता अपनाउँदै सही तथ्यपरक र जिम्मेवार सूचना मात्र सम्प्रेषण गर्नु नागरिक दायित्व बन्न पुगेको छ। यसैबीच विपदको सामना सामूहिक प्रयासबाट मात्र सम्भव छ भन्ने सन्देश दिँदै राजनैतिक तहमा पनि पहल कदमी शुरू भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि 10 बुँदे निर्णय गरेको छ। बैठकले मुख्य गरी राजनैतिक दलका नेता तथा कार्यकर्ताहरूलाई उद्धार र राहतमा मानवीय स्वयंसेवकका रूपमा खटिन आह्वान गरेको छ। यसका साथै आर्थिक सहयोग संकलनमा हुन सक्ने अनियमितता रोक्न एकद्वार प्रणाली लागू गर्ने सहमति भएको छ। दीर्घकालीन समाधानतर्फ लक्षित हुँदै हिमतालहरूको वैज्ञानिक अध्ययन गर्ने, विपद पूर्व सूचना प्रणालीलाई थप आधुनिक बनाउन सरकारलाई सुझाव दिने र प्रभावित क्षेत्रमा पुननिर्माणको राष्ट्रिय अभियान शुरू गर्ने जस्ता निर्णयहरू बैठकले गरेको छ। आवश्यकता अनुसार अन्तर्राष्ट्रिय निकायहरूसँग सहयोगको अपील गर्ने सहमतिले पनि विपद विरूद्ध राष्ट्रिय ऐक्यबद्धताको सन्देश दिएको छ।
0: हिमाल केवल हाम्रा लागि सुन्दर प्राकृतिक सम्पदा, पर्यटकको आकर्षण वा सांस्कृतिक आस्थाको धरोहर मात्र होइन, यो त हाम्रो सभ्यता, कृषि, जलविद्युत र समग्र जीवनको आधार हो। तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको तीव्र प्रभावका कारण यही हिमालको बरफ पग्लिने गति अस्वाभाविक रूपमा बढ़ेको छ। फलस्वरूप करोड़ौंलाई जीवन दिने हिमालहरू विनाशकारी बाढ़ी र विपत्तिको स्रोत बन्न थालेका छन्। भोटेकोशी नदीमा चीन तर्फबाट भू उपग्रह तस्विर र प्रारम्भिक विश्लेषणका आधारमा आएको सूचना अनुसार नदी थुनिएर बनेको ताल अझै बढ़ने क्रममा रहेको र फुट्ने जोखिम कायम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले अर्को सूचना जारी नहुँदासम्म भोटेकोशी तटीय क्षेत्रका बासिन्दा, यात्रु र उद्धारकर्ताहरूलाई विशेष सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। अर्कोतर्फ हिजो रसुवा तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढ़ीले हिमाली विपत्तिको नयाँ र जटिल रूप उजागर गरेको छ। करिब 5,200 मिटर उचाइमा रहेको हिम नदीको ठूलो भाग भत्किएर चट्टानी बरफको पहिरो खस्ता उत्पन्न भएको यो बाढ़ीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। थप विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लिटल।
2: नेपालमा हिमताल विस्फोट अर्थात ग्लोबको इतिहास नयाँ होइन। सन् 1977 नारे हिमताल विस्फोट, 1980 नागमा पोखरी, 1981 सीमापार झाङझाङबो बाढ़ी, 1985 चर्चित दिक्षो र 1998 ताम पोखरीको घटनाले हिमाली बाढ़ीको विनाशकारी रूप हामीलाई बारम्बार सम्झाउँदै आएका छन्। तर पछिल्ला दशकहरूमा हिमाली जोखिमको प्रकृति बदलिएको छ। पहिले कुन हिमताल फुट्न सक्छ भन्ने मात्र प्रश्न हुन्थ्यो भने आज कुन हिम नदी अस्थिर हुँदैछ, कुन नदी भाँचिँदैछ र कुन हिम पहिरोले तालमा विनाशकारी छाल उत्पन्न गराउन सक्छ भन्ने जटिल प्रश्नहरू खड़ा भएका छन्। इसिमोडको अध्ययन अनुसार सन् 1990 2020 अवधिमा हिन्दुकुश हिमालय क्षेत्रका हिम नदीहरूले करिब 12% क्षेत्रफल गुमाएका छन्। बरफ पग्लिने गति तीव्र हुँदा नयाँ नयाँ हिमतालहरू बनिरहेका छन् भने पुराना तालहरूमा पानीको चाप बढ़िरहेको छ। यी विपत्तिहरूले हामीलाई केही महत्वपूर्ण पाठहरू सिकाएका छन्। जस्तो हिमाली बाढ़ी केवल पानीको तीव्र बहाव मात्र होइन, यसमा बरफ, विशाल ढुंगा, माटो र लेदोको भीषण मिश्रण हुन्छ जसले तल्लो तटीय क्षेत्रमा विनाशको मात्रा बहुगुणित बनाउँछ। त्यस्तै नदी किनारमा अन्धाधुन्ध पूर्वाधार, सड़क र जलविद्युत आयोजनाहरू निर्माण हुँदा विपत्तिबाट हुने आर्थिक र मानवीय क्षतिको जोखिम झन बढ़ेको छ। त्यस्तै अर्को भनेको इन्जा हिमतालको पानीको सतह सफलतापूर्वक घटाएर जोखिम कम गरिएको अनुभवले देखाउँछ कि वैज्ञानिक निगरानी र पूर्व तयारी भएमा विपत्तिको असर रोक्न सकिन्छ भनेर। हिमाली विपत्तिले कुनै राजनीतिक वा प्रशासनिक सीमा मान्दैन। सन् 1981 झाङझाङबो, 2023 सिक्किमको लोहनाक, 2025 को भोटेकोशी र हिजोको रसुवा घटनाले प्रष्ट पारेका छन् कि विपत्तिको स्रोत सीमापारी भए पनि त्यसको सोझो असर नेपालले भोग्नु परेको छ। हिमाल केवल हाम्रा गौरव मात्र होइनन्, यी हाम्रा साझा भविष्यका आधार पनि हुन्। हिमाल सुरक्षित रहे मात्र हाम्रा नदी, पूर्वाधार र तटीय क्षेत्रका नागरिकको जीवन सुरक्षित रहन सक्छ।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौ। नमस्कार।

0: रेडियो बिहानी 97.6 MHz रेडियो बिहानी 97.6 MHz
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाई।

0: हेदै उकास्नु भयो। यस अघि नेपालले पहिलो अभ्यास खेलमा मलेसियालाई 9 विकेटले पराजित गरेको थियो। अस्ट्रेलियामा जारी टप एण्ड टी20 सिरिजमा नेपालले तेस्रो हार बेहोरेसँगै सेमी फाइनलमा होडबाट बाहिरिएको छ। आज भएको खेलमा नेपाल किंग्समेनको टोलीसँग 31 रनले पराजित भएको हो।
1: गोसाईकुण्डबाट काठमाडौँ फर्किँदा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह।
2: माथि सूर्यकुण्ड पासबाट पहिलाको सुन्दरी जल आउने ट्रेकको चाहिँ अलिकति रुट लिएर सोलगढा आउनुपर्ने हुन्छ।
1: बाढ़ीबाट 3 जिल्लाका 18 विद्यालयमा क्षति, शिक्षक र विद्यार्थी पनि सम्पर्कविहीन। रोजगारी सिर्जना गर्ने राजनीतिक दल र नेताहरूको भाषण मात्रै हो कि सरकारसँगको समन्वयमा हुँदैछ केही प्रगति? विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 घमन 1, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाढ़ीले रसुवा सहित विभिन्न क्षेत्रमा सड़क र पुलमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण देशभर 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सड़क सम्पर्क पुनर्स्थापित गर्न सरकारले बेलीब्रिज जडानको काम अघि बढ़ाएको छ। बाढ़ीका कारण रसुवामा मात्रै करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क लेदोले पुरिएको छ। लेदो हटाएर सड़क सञ्चालनमा ल्याउन विभिन्न स्थानमा 20 उपकरण परिचालन गरिएको छ। सरकारले पहिलो प्राथमिकतामा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सड़क सञ्जालमा जोड्ने योजना बनाएको छ। यसका लागि बेत्रावतीमा बेलीब्रिज राख्ने तयारी भइरहेको छ। सरकारसँग 50 मिटरसम्म लम्बाईका 7 बेलीब्रिज रहेको मन्त्रालयले जनाएको छ। आवश्यकता अनुसार ती बेलीब्रिज प्रयोग गरिनेछ। साथै भारत र चीन सरकारले समेत आवश्यक बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयले बताएको छ। भोटेकोसी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालयमा क्षति पुगेको छ। रसुवाका 5, नुवाकोटका 7 र धादिङका 8 विद्यालय प्रभावित भएका हुन्। बाढ़ीपछि केही शिक्षक तथा विद्यार्थी सम्पर्क विहीन भएका छन्। धादिङमा कम्तीमा 4 शिक्षक गोसाईकुण्ड तीर्थयात्राका क्रममा सम्पर्क विहीन रहेको शिक्षा मन्त्रालयले जनाएको छ। यस्तै काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत 3 विद्यार्थी नुवाकोटमा इन्टर्नशीपका क्रममा सम्पर्क विहीन भएका छन्। उनीहरूको खोज तथा उद्धार का लागि समन्वय समिति गठन गरिएको छ। यसैबीच भोटेपछि बाढ़ीपछि पाँच जलविद्युत आयोजनाका 215 कर्मचारी सम्पर्कविहीन भएका छन्। माथिल्लो त्रिशुली 176 जना, रसुवागढ़ीका 51 जना, मैलुङ खोलाका 8 जना र लाङटाङ खोलाका 60 जना सम्पर्कविहीन छन्। माथिल्लो त्रिशुली एक क्षेत्रमा 200 भन्दा बढ़ी कर्मचारी उद्धारको पर्खाईमा रहेको जनाइएको छ। लाङटाङ खोलामा 60 जना सुरुङभित्र थुनिएको आशंका छ भने उनीहरूसँग सम्पर्क हुन सकिरहेको छैन। केही कर्मचारीले अग्लो स्थानमा आश्रय लिएर ज्यान जोगाएका छन् भने हेलिकप्टर मार्फत उद्धार तथा निरीक्षणको प्रयास भइरहेको सरकारले जनाएको छ। यस्तै विनाशकारी बाढ़ीका कारण बेपत्ता हुने पर्यटकको संख्या 668 जना पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार भारतीय 178, नेपाली 127, अमेरिकी 65 र युक्रेनी 53 पर्यटक सहित विभिन्न देशका पर्यटक सम्पर्कविहीन रहेको बोर्डका सूचना अधिकारी सन्तोष पन्तले जानकारी दिनुभयो।
8: हजुर, अब अहिलेसम्मको सिचुएसन अपडेट अनुसारले चाहिँ होइन, अब टुरिस्ट प्लेस त्यसपछि विभिन्न हाम्रा पर्यटन व्यवसायीहरू एजेन्सीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ दिनुभएको विवरण अनुसारले अहिलेसम्म हामीसँग रेकर्डमा देखिएको 668 जना पर्यटकहरू, जसमा नेपालको पनि 127 जना हुनुहुन्छ, उहाँहरूलाई चाहिँ मिसिङ स्टेटसमा हुनुहुन्छ होइन। तीमध्ये सबैभन्दा धेरै विदेशी पर्यटकको रूपमा चाहिँ इन्डिया भारतबाट नै धेरै पर्यटक हुनुहुन्छ। उहाँहरू विशेष गरी चाहिँ यो कैलाश मानसरोवरको ट्रेक भनौँ अथवा पर्यटनको लागि चाहिँ आउनु भएको चाहिँ मिसिङ हुनुहुन्छ। उहाँहरूको खोजी कार्य र उद्धार कार्य चाहिँ जारी रहेको छ।
1: यसैबीच सरकारले गोसाईकुण्ड पुगेका पर्यटकलाई धुन्चेतर्फको नियमित सड़क प्रयोग नगर्न आग्रह गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सड़कको अवस्था जोखिमपूर्ण रहेकाले गोसाईकुण्ड दुप्चेश्वर काठमाण्डु हुँदै वैकल्पिक मार्ग प्रयोग गरेर फर्किन आग्रह गरेको हो। मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न आग्रह गरेको मन्त्रालयका सूचना अधिकारी सूरज घिमिरेले सीआईएनसँग बताउनुभयो।
2: गोसाईकुण्डबाट सूर्यकण्ड पास हाई क्याम्प होइन, त्यसपछि फेरि घोकेवीर, त्यसपछि पालु हुँदै हामी चाहिँ यो सिसिपू झ्याङफेदी भन्छ दुप्तेश्वर सुमनटार चोगडा भनेको अल्टरनेट रुट हो यो दुप्तेश्वर हुने होइन। यो भने चाहिँ माथि सूर्यकुण्ड पासबाट पहिलाको सुन्दरी जल आउने ट्रेकको चाहिँ अलिकति रुट लिएर चोगडा आउनुपर्ने हुन्छ।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रोजगारी सृजना गर्नका लागि सांसदको भूमिका र प्रयास।
9: हामीले हाम्रो देशमा एउटा रोजगारी सृजना गर्न सकेनौ भने, भएका इण्डस्ट्रीहरूलाई जनशक्ति दिन सकेनौ भने, हामीले त्यस्तो खालको कानून बनाउन सक्दैनौ भने हामी त्यहाँ भएको केही मतलब हुँदैन।
1: नेपाली बजार अनुसारको जनशक्ति उत्पादनमा देखिएका समस्या र समाधानका लागि सांसदको भूमिका, संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
10: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग रासोपा सांसद सृजना श्रेष्ठ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। व्यापार व्यवसाय क्षेत्र अथवा सूचना प्रविधिको क्षेत्रमा तपाईँ क्रियाशील हुँदाहुँदै राजनीतिमा प्रवेश गर्नुभयो र संसद बैठक अथवा संसदको अभ्यास शुरू भएको धेरै लामो समय भएको छैन, कस्तो लागिरहेछ?
9: व्यावसायिक फिल्डमा म काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको चौथो महिनामा भयो भन्नु पर्यो, र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफूले प्राउड फिल हुन्छ सबभन्दा पहिला, किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माण को कामहरु गर्न सक्छु र आफू भन्दा अग्रज व्यक्तित्वहरु जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइरहेको छु त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो
10: अहिले दैनिक झन्डै 2000 को संख्यामा नेपालीहरू अन्तर्राष्ट्रिय विमानस्थल भएर अरू देशमा गइराखेका छन् यो विषयलाई अब तपाईँले यो प्रविधि अथवा रोजगारीको विषयलाई पनि तपाईँले उठाइराखेको अथवा तपाईँलाई गुनासोको रूपमा आइराखेको भएर यो विषयमा चाहिँ अबको संसद अबको सरकारले केही गर्छ कि गर्दैन कसरी अगाडि बढ्छ
9: एकदमै म स्पेसली एकदमै यो कुरालाई चाहिँ मेरो एउटा प्रमुख कार्यको रूपमा लिएको छु होइन किनभने आफूले भोग्दै आएको समस्याहरू पनि हो यो र मेन हजुरले भन्नुभयो जस्तै बेरोजगारीको समस्या हाम्रो नेपालमा छ भने एउटा व्यावसायिक क्षेत्रमाबाट प्रतिनिधित्व गर्दै गर्दाखेरि यहाँ कस्तो छ भनेदेखि युवाहरू पढेको छन् पढिसकेपछि जागिर पाउँदैनन् तर व्यवसायीहरू जो इन्डस्ट्रीहरू छ उनीहरूले चाहे जस्तो श्रमिक पाउँदैनन् कि काम गर्ने मान्छे पाउँदैन यहाँ ग्याप छ कि इन्डस्ट्री र एकाडेमिया बीचको एउटा ग्याप छ त्यो ग्याप चाहिँ हामीले फुलफिल गर्नुपर्छ
10: त्यो भनेको बजारले कस्तो जनशक्ति खोज्छ त्यो खालको अध्ययन अनुसन्धान भएन अथवा जस्तो खालको अध्ययन अनुसन्धान भएको छ त्यस अनुसारको बजार भएन के कुरामा तालमेल नमिलेको
9: यो तालमेल नमिलेको भनेको जस्तै शिक्षा पद्धति है हाम्रो नेपालमा कस्तो छ भने एकदमै कहाँबाट कहाँ पुगिसकेको छ छलाङ मारिसकेको छ होइन टेक्नोलोजीले छलाङ मारिसकेको छ तर
11: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
12: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ
13: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334
14: लस्तो है भेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहर दिम प्रे र खोरमा नग फारममा असिम चमटार कि चणेलमा सिङ्बै सुर सिङ्जेपल मुबा भोले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87-882 फोन सिन्जिम सेगो है रोमा
15: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
16: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
15: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
16: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
15: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
16: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
15: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
17: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
14: लस्तो है भेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहर दिम प्रे र खोरमा नग फारममा असिम चमटार कि चणेलमा सिङ्बै सुर सिङ्जेपल मुबा भोले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्ब असेम दिमसम्म न बोरबरी ढुवानी सुविधा न मुभा क्रंगले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिन्जिम सेगो है रोमा।
11: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको थियो।
18: रेडियो बिहानी समय संकेत यति बेला रातको 10 बज्यो।